0: Totais.
1: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ECG सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट PTINR सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702।
2: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585 51960 र 97678 84 566।
2: खुशीको खबर,
0: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
0: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
7: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
7: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
7: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
2: स्वस्थ माटो, स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
7: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ, अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
9: यो सोलर बलियो र भरपर्दछ।
11: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
12: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
2: सूचना,
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
0: सम्पर्क सेवा कर्णाली अस्पताल प्रहरी, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
14: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
15: सूचना
16: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
16: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
17: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: FM 98.6 हर्रे बाट 102.7 वीरेन्द्र नगर सुर्खेत बाट
1: Extreme energy drink
2: time check अहिले ठीक 6 बजेको छ
3: Extreme energy drink taste the difference feel the energy
4: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज 2083 साल असार 21 गते आइतबार सन् 2026 जुलाई 5 तारीख असार कृष्ण पक्षको पञ्चमी तिथि
6: काया कैरन का साथ मा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्र कुसान किसान
7: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस
4: काया कैरन शुरू गरौं मुख्य खबर का शीर्षकहरू बाट
5: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दाबी शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई भ्याई नभ्याई
4: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था क्यान्सरको औषधि र रेबिज विरूद्धको खोप हाहाकार
5: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण साउनदेखि किताकाट फेरि रोकिँदै
4: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा
5: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8
8: प्राविधिक शिक्षा आजको आवश्यकता
7: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
8: प्रवेश परीक्षा असार 25 गते बिहिबार
7: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
8: फोन 01-5221-5201-00 97418-2096
7: वेबसाइट www.nec.edu.np

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनमा 87.2% काममा सफलता हासिल गरेको दावी गरेको छ। सरकार गठन लगत्तै गएको चैत दोस्रो हप्ता सरकारले 100 दिनमा गर्ने 100 वटा कामका सूची सार्वजनिक गरेको थियो। त्यसमध्ये पूरा भएका र अधूरा काम सहितका विवरण सरकारले हिजो सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलन मार्फत 100 दिने उपलब्ध सार्वजनिक गर्नुभयो। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धिभित्र प्रधानमन्त्री कार्यालय सहित 18 वटा मन्त्रालय अन्तर्गत भएका दैनिक कामका विवरण 34 वटा पेजमा समेटिएका छन्, जसमा सम्पत्ति शुद्धिकरण विभाग मार्फत 101 जना तथा 170 जना सरकारी कार्यालयका बिचौलियालाई मुद्दा चलाएको उल्लेख गरिएको छ। उपलब्धि विवरणमा सम्पत्ति शुद्धिकरण विभागले 7 वटा मुद्दा दायर गरी 101 जना प्राकृतिक तथा कानूनी व्यक्तिहरूलाई प्रतिवादी बनाई 118 अर्बको बिगो दावी कायम गरिएको तथा विभिन्न सरकारी निकायमा आपसी लेनदेनमा संलग्न 466 जना बिचौलियालाई लिएर 170 जनालाई मुद्दा दर्ता गरिएको विषयलाई सुशासन कायम गर्ने गरिएको मुख्य काम भनिएको छ। सार्वजनिक गाड़ीमा सीसीटीभी जडान कार्य शुरू गरिएको, शान्ति सुरक्षा जोखिममा रहेका मुख्य क्षेत्रलाई 4123 वटा सीसीटीभी जडान गरिएको जानकारी गराइएको छ। त्यस्तै सार्वजनिक खर्चलाई मितव्ययी बनाउने कार्य जारी राख्दै अनुत्पादक दोहोरो कार्यक्षेत्र र अनावश्यक भार सिर्जना गर्ने संरचना बोर्ड समिति तथा आयोजनाको खारेजी एकीकरण तथा पुनर्संरचनाको कामलाई तदारूकता दिने क्रममा 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण र 18 निकायको पुनर्संरचनाको काम अगाडि बढ़ाएको पनि दावी गरिएको छ। त्यस्तै सम्पत्ति छानबिन आयोगले 2062 यताका सार्वजनिक पद धारण गरेको राजनैतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको 11,000 भन्दा बढ़ीको सम्पत्ति विवरण र उजुरी संकलन गरेर वर्गीकरणको काम सम्पन्न गरी प्रारम्भिक विश्लेषणको काम जारी राखेको पनि मन्त्री पोखरेलले जानकारी गराउनु भएको छ। 100 मा 70 बुदा सम्पन्न भएका, 17 बुदामा 80% प्रगति र 13 बुदामा 60% वा कम प्रगतिको अवस्था छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्। 100 काममा 87.2% सफलता सरकारको दावी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: का लागि पहिलो 100 दिन कार्यशैली प्राथमिकता र नेतृत्वको दिशाको प्रारम्भिक परीक्षा मानिन्छ। यही अवधिमा सरकारप्रतिको आशा विश्वास र शंकाले आकार लिन थाल्छन्। समर्थकले सरकारको 100 दिनलाई परिवर्तनको शुरूआत भनेका छन्। आलोचकले परिणाम भन्दा बढ़ी प्रचार भएको टिप्पणी गरेका छन्। नवयुवाको नजरमा चाहिँ सरकारको 100 दिन कस्तो रहे त? थप टिप्पणी अबको पालोमा।
4: सरकारको 100 दिनलाई लिएर सबैका आफ्नै विश्लेषण र टिप्पणी छन्। समर्थकहरू भन्छन् सरकारले 100 दिनमै परिवर्तनको आधार तयार गरेको छ। आलोचकहरू भने लोकतान्त्रिक मूल्य कमजोर पार्दै शक्ति केन्द्रीकरणतर्फ सरकार अघि बढ़ेको आरोप लगाउँछन्। सरकारको 100 दिनलाई नवयुवाहरूले चाहिँ कसरी मूल्यांकन गर्छन् त? जेएनजी मुभमेन्ट अलायन्सकी सदस्य मोनिका निरौला,
5: एउटा हुटुटी देखिन्छ है, रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशालाग्दो पक्ष हो. तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ. यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर रा, कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो.
4: सय दिनमा सरकारले प्रशासनिक सुधार, सेवा प्रवाह र नीतिगत परिवर्तनका केही प्रयास गरेको देखिन्छ. तर निर्णय प्रक्रिया, पारदर्शिता र शक्ति प्रयोगको शैली बारे पनि प्रश्न उत्तिकै उठेका छन्.
5: संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन, किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त. कहाँ बोल्ने कहाँ नबोल्ने, ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो, उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन, तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ.
4: कुनै पनि सरकारको सय दिन कार्यशैली र प्राथमिकताको प्रारम्भिक परीक्षा मात्रै हो. यो परीक्षामा सरकारले सबैलाई चित्त बुझ्ने खालको नतिजा दिन नसकेको नवयुवा प्रतिनिधिहरू समेत बताउँछन्. आउँदा दिनमा जनविश्वास बलियो बनाउन सरकार कसरी अगाडि बढ्नुपर्छ त? फेरि जेनजी मुभमेन्ट अलायन्सकी सदस्य तथा नवयुवा प्रतिनिधि मोनिका निरौला,
5: युवाले त नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले. त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ, किनभने हुटुटीले मात्रै पुग्दैन के होइन, हुटुटीमा चाहिँ विचार पनि चाहिन्छ, त्यसमा अलिकति संयमता पनि चाहिन्छ, धैर्यता पनि चाहिन्छ, डिप्लोमेसी पनि चाहिन्छ, कूटनीतिक हुनु पनि आवश्यक छ. त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ. त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन एकदम आवश्यक छ.
2: फेरि पनि खबरकै सिलसिला, रासोपाको शक्तिशाली सरकारका पालामा पनि असारे विकासले नै निरन्तरता पाइरहेको छ. आर्थिक वर्ष सकिन दुई हप्ता पनि बाँकी छैन. शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्. पूँजीगत अर्थात विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ. असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्. चालू आर्थिक वर्षको समय अवधि सकिन 12 दिन पनि बाँकी छैन. यस वर्ष पनि सरकारको पूँजीगत खर्च भने निराशाजनक छ. महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार 20 गते हिजोसम्म पूँजीगत खर्च 36.53% मात्रै भएको छ. पूँजीगत तर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन भएकोमा 1,04,90,94,00,000 खर्च भएको छ. पूँजीगत बजेट देशको विकास बजेट हो. पूँजीगतको तुलनामा चालू तर्फको खर्च भने निकै धेरै छ. चालूतर्फ विनियोजित कुल 11,08,98,00,000,00 मध्ये 10,53,45,00,000 खर्च भइसकेको छ. यो कुल बजेटको 84.72% हो. चालू आर्थिक वर्षमा सरकारको चालू तथा पूँजीगत गरी बजेटको कुल आकार 19,64,11,00,00,000 रूपियाँ रहेको हो. राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डाक्टर गोविन्द राज पोखरेलले सरकारको स्पष्ट नीति र योजना नहुँदा विकास निर्माणमा व्यतिथि बढ़दै गएको टिप्पणी गर्नुभएको छ. आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ. काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला. हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेशन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन
8: हिमस्टार फर अ कम्प्लिट होम
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
7: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता भुक्तानीको कामले कर्मचारीलाई भ्याई नभ्याई लगायतका खबर प्रस्तुत
3: गर्यौं क्यान्सरका बिरामीलाई किमोथेरापी दिँदा अत्यावश्यक सिस प्लाटिन औषधि र कुकुर लगायत जनावरले टोक्दा जति सक्दो छिटो लगाउनुपर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ गएको जेठ 9 गतेदेखि नै चरम अभाव भएको सिस प्लाटिन पछिल्लो पटक असार 8 1200 भायल भित्राइए पनि बुधबारदेखि फेरि अभाव भएको हो रेबिज विरूद्धको खोप पनि टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन टेकुमा पनि 6000 भायल मात्रै छ उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायत जनावरले टोकेका बिरामीको भीड़ टेकु अस्पतालमा लाग्ने गरेको छ सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन् तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन् यसैबीच क्यान्सरका बिरामीलाई केमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुन्छ कार्बोप्लाटिन र सिस प्लाटिन औषधि तर देशका सरकारी क्यान्सर अस्पतालमा अहिले सिस प्लाटिन चरम अभाव छ 9 गतेदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले असार 8 1200 भायल भित्राएका थिए तर गएको बुधबारदेखि फेरि सकिएको स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीचको मूल्यमा कुरा नमिल्दा आयात अन्योलमा परेको बताइएको छ दुई हप्ता अघि संसदमा बोल्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले कार्बोप्लाटिन सिस प्लाटिन रेबिज लगायतमा स्वचालित मूल्य लागू हुने बताउनु भएको थियो तर यो स्वचालित मूल्य औषधि व्यवस्था विभागले स्वीकारेको छैन स्वचालित मूल्यभन्दा फरक ढंगले खरिद गर्न नसकिने पक्षमा औषधि व्यवस्था विभाग छ तर स्वचालित मूल्य लागू नहुने भए आयात गर्न नसकिने अडानमा आयातकर्ता छन् जीवन रक्षक औषधिमा सरकारको व्यवस्था नयाँ पत्रिकामा खबर छ
2: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आउँदो साउन 1 गतेदेखि पुनः किताकाट रोकिने भएको छ यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ यो अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ देशभरका 753 पालिका मध्ये 340 मात्रै कृषि औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन् अझै पनि 413 पालिकाले जग्गा वर्गीकरण गरिसकेको छैन भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था छ तर पालिकाले जग्गा वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले तीन पटक नियमावली संशोधन पनि गरिसकेको छ। तर पनि धेरैजसो पालिकाले यो अवधिभित्र वर्गीकरण भने गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणको आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आउँदो साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 340 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, फेरि रोकिँदै किताकाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: गृहमन्त्री सुदन गुरूङले हिजो कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल भारत सीमा सुरक्षा, प्रहरीको भौतिक अवस्था, त्यसै गरी प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिनुभएको छ। वहाँले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ़ गर्न सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। काठमाण्डुबाट बुद्ध एयरको नियमित उडान मार्फत बिहान झण्डै 11 बजे विराटनगर विमानस्थलमा अवतरण गर्नुभएका गृहमन्त्री गुरूङलाई सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे। विमानस्थलमै सुरक्षाकर्मीसँग छोटो प्रतिक्रिया दिँदै वहाँले धेरै प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको स्वीकार गर्दै बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताउनुभयो। त्यसपछि गृहमन्त्री गुरूङ जिल्ला प्रशासन कार्यालय मोरङ पुग्नु भएको थियो। यस्तै उहाँले प्रदेश प्रहरी कार्यालयबाट भारतबाट विराटनगर प्रवेशको मुख्य मार्ग रानीमा रहेको जोगबनी नाकातर्फ लाग्नुभयो। त्यहाँ उहाँले सीमा क्षेत्रमा अप्नाइएको सुरक्षा व्यवस्था, आवत जावतको अवस्था, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा प्रत्यक्ष अवलोकन गर्नुभयो। सीमामा खटिएका सुरक्षाकर्मीसँग उहाँले अनौपचारिक छलफल गर्दै आवश्यक सुधारका विषयमा सुझाव समेत दिनुभएको छ। सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरूङको अनुगमन शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: Sonia.
1: Extreme energy drink.
2: यही असार 27 गते शनिबारको दिन
3: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
8: संघर्ष गर्नु पर्थ्यो। एक पटक वर्षामा भीषण बाढ़ीले काठे पुल बगाएपछि उहाँ र उहाँका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुण्ड्याएर तुइन बनाए। गुरूङले त्यही तुइनमा झुण्डिँदै नदी पार गर्नु पर्थ्यो। उहाँका अनुसार हरेक पटक तुइन प्रयोग गरे बापत शुल्क तिर्नु पर्दथ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पिरोलिरहन्थे। झण्डै एक वर्षपछि त्यही ठाउँमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण तुइनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो। 4 दशकपछि भने गुरूङको जीवनले अर्कै मोड़ लिएको छ। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उहाँ अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आउनु भएको छ। नेपालीले बनाउँदैछन् दर्जन देशहरूमा झोलुङ्गे पुल शीर्षकको खबर आजको कान्तिपुरमा छ।
9: अब विदेशको खबर। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा तेहरानमा लाखौं मानिसहरू सहभागी भएका छन्। 1 करोड़ भन्दा धेरै मानिस तथा 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा गरिएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिमा अमेरिका इरानबीच सैन्य कार्यवाही नहुने र त्यसपछि वार्ता पुनः शुरू हुने बताउनु भएको छ। तर गाजा र दक्षिण लेबनानमा इजरायली आक्रमणबाट थप मानवीय क्षति भएको छ भने टर्कीले इजरायलमाथि अमेरिका इरान समझदारी कमजोर पार्ने प्रयास गरेको आरोप लगाएको छ। अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अन्य सदस्यले पनि ज्यान गुमाएका थिए भने छोरा मुस्तवा घाइते हुनुभएको थियो। अहिले मुस्तवा खामेनी इरानको नयाँ सर्वोच्च नेता भन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो।
8: अब खेल खबर। फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8 पुगेका छन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेलाई 1 गोलले हरायो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान केलियन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बापेले विश्वकपमा 7 गोल समेत गरेका छन्। उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराति भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अमेरिका जकार्ताको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्का अजेद्दिन औनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरेका छन्। सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। साथै दुई पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम स्वरमा पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश पनि बनेको छ।
9: विश्वकप फुटबलको खबरपछि देशभित्रको फुटबलको खबर। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बी एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अँध्यारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्योलबारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकोले थप चिन्ता बढ़ाएको छ। फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। अब केही खबर संक्षेपमा। गैराती देशका सबै जसो ठाउँमा पानी परेको छ, कतै ठूलो वर्षा पनि भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै स्याङ्जामा 144 मिलिमिटर वर्षा मापन भयो। अहिले भने वर्षा पश्चिम नेपालतर्फ केन्द्रित छ। दैलेखमा पछिल्लो एक घण्टामा 46 मिलिमिटरसम्म पानी परेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले बिहान पानी पर्ने क्रम रोकिएको छ। त्यस्तै पूर्वी नेपालमा पनि पानी परेको छैन। देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज र भोलि विभिन्न प्रदेशमा हल्का मध्यम र ठूलो पानी पर्ने मौसम पूर्वानुमान अनुमान महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेकोले नदीनाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ।
8: सशस्त्र प्रहरी बलले संचालन गरेको किर्तिपुरमा रहेको विद्यालयमा 11 करोड़ हिनामिना गरेको आरोपमा इन्स्पेक्टर सहित दुईजना पक्राउ परेका छन्। लेखा अधिकृत रहेकी इन्स्पेक्टर कल्पना गुरूङ र उहाँका साथी लीला लामालाई काठमाडौँ प्रहरीले हिजो पक्राउ गरेको खबर नयाँ पत्रिकामा छ।
9: सामाजिक सञ्जाल र डिजिटल माध्यम मार्फत गरिने विज्ञापनलाई औपचारिक नियमनको दायरामा ल्याउने गरी सरकारले राष्ट्रिय विज्ञापन नीति 2083 जारी गरेको छ। मन्त्री परिषद बैठकले बिहिबार स्वीकृत गरेको नीतिले एआई डीप फेक इन्फ्लुएन्सर मार्केटिङ र स्पन्स्ड कन्टेन्ट जस्ता आधुनिक प्रविधिको चुनौतीलाई नियमनको दायरामा ल्याएको छ।
8: सरकारले स्मार्ट लाइसेन्स छापाईलाई तीव्रता दिएको छ। विगत लामो समयदेखि नागरिकले आवेदन दिएर छपाई हुन नसकेको 29 लाख थानमध्ये 23 लाख थान स्मार्ट लाइसेन्सको छपाई सकिएको हो।
9: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली प्राणले आउँदो 3 वर्षभित्र गर्ने कामलाई समेटेर 50 बुँदे कार्ययोजना पारित गरेको छ। मोहन कुमार डाँगी नेतृत्वमा आएपछि बसेको दोस्रो बैठकले कार्ययोजना पारित गर्ने निर्णय गरेको खबर कारोबार दैनिकले छापेको छ।
8: कांग्रेसभित्रको आन्तरिक विवाद र विपक्षी दलको अवरोधका बीच बागमती प्रदेश सरकारको बजेट पारित भएको छ। हिजो बसेको बागमती प्रदेश सभाको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रस्तुत गरेको 66 अर्ब 93 करोड़ 33 लाख रूपियाँको बजेट बहुमतबाट पारित भएको हो।
9: अब पालो उखानको
8: फेद रहे हाँगा पलाउँछ।
9: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
8: 100 काममा 87% भन्दा धेरै सफलता प्राप्त गरेको सरकारको दावी। शक्तिशाली सरकारका पालामा पनि असारे विकासलाई निरन्तरता। भुक्तानीको कामले कर्मचारीलाई भ्याइ नभ्याई।
9: जीवन रक्षक औषधिमा सरकारको व्यवस्था। क्यान्सरको औषधि र रेबिज विरूद्धको खोप हाहाकार।
8: अहिलेसम्म 340 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण। साउनदेखि किताकाट फेरि रोकिँदै।
9: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा लाखौं मानिस सहभागी। 100 भन्दा बढ़ी देशका प्रतिनिधि उपस्थित हुने अपेक्षा।
8: र विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8
9: र अन्त्यमा आजको कार्टुन झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको अहिले ब्लू बस सेवा सञ्चालनबारे भइरहेका तर्क वितर्क र सहजता असहजतासँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना अर्थात श्रीमान श्रीमती कहीँ कतै जाँदैछन्। नजिकै एउटा बस स्टपमा ब्लू बस सेवा आइपुगेको छ। उनीहरू बस चढ्नै लागेका बेला सहचालक जस्ता देखिने व्यक्तिले पुरूषलाई धकेल्दै भन्दैछन्, माइला होइन महिला मात्र। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा खसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालित, चारजनाको अवस्था अझै अज्ञात।
1: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन सरकारवालाको माग। हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक।
0: बजेट विनियोजन नभएपछि बाँकेमा निर्माणाधीन मध्ये 38 वटा खानेपानी आयोजना अधूरै, केही आयोजना भने सम्पन्न हुने अवस्थामा।
1: र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, दोस्रो कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुर्खेत च्याम्पियन बन्न सफल। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट टेकराज केसी र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि अनि जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। गत बिहिबार सुर्खेतदेखि कालीकोट जाने फोर्स गाड़ी दैलेखको साङ्गे तडामा कर्णाली नदीमा खसी बेपत्ता भएकाहरूको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको जनाएको छ। सुर्खेत सहित चितवनको कुरिनटारबाट आएको गोताखोर सहितको ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी भइरहेको हो। घटनाबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी उद्धारका लागि घटनाको दिन बिहिबार 45 जनाको सुरक्षाकर्मीको टोली परिचालन भएको बताएको छ। यस्तै हिजो पनि हेलिकप्टर, ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली परिचालन गरिएको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा गोताखोरको टोली खटाइएको छ भने माथिबाट नेपाली सेनाको हेलिकप्टरबाट खोजी भइरहेको जानकारी दिनुभएको छ।
2: वर्षाङको कारण कर्णाली नदीमा पानीको सतह बढेको छ, होइन, हाई करेन्ट छ त्यसको। यता हाम्रोतिरबाट त्यो ठाउँमा पुग्नलाई कठिन छ, भिड छ, जुन ठाउँमा दुर्घटना भएर नदी फेरि हाम्रो यता हाम्रो कर्णाली प्रदेशतिरको भित्तामै चाहिँ नदी जोडिएको छ। भङ्गालो सबै त्यहीँ एकीकृत छ, फेरि सरिएको छैन त्यो नदी, सबै यस्तो बाङ्गो बाङ्गो भराएर तिनीहरू चाहिँ एकै ठाउँ बगेको छ। त्यो धेरै गहिरो छ भनेर त्यहाँ स्थानीयको भनाइअनुसार चाहिँ त्यहाँ धेरै गहिरो छ, करेन्ट प्रवाहहरू अत्यधिक छ र बालुवा मिसावट अत्यधिक छ, जसले गर्दाखेरि त्यहाँभित्र जानलाई कठिन लगभग कठिनै छ, है, गोताखोर टोलीले पनि त्यस्तो अवस्था जान सकिँदैन भन्ने कुरा उनीहरूले आफ्नो समस्या बताएको। धमिलो भएकोले नदीभित्र खोतलामा समस्या चाहिँ गोताखोरलाई कठिनै भएको छ। अब अप्नाउनु पर्ने रणनीति के छ त खोज उद्धारमा भन्दाखेरि, सम्भावित स्थानमा गोताखोरद्वारा खोजी कार्य जारी राख्ने जुन हामीले गरिराखेका छौँ।
0: मुन्ना बिन्द्रासैनी नगरपालिकाको वडा नम्बर 7 साङ्गेतडा सहित सुर्खेत बर्दियाको सिमानासम्म हेलिकप्टरबाट खोजी भइरहेको उहाँले बताउनुभयो। यसै गरी फोर्स गाड़ीमा बसेका यात्रुको संख्या पनि करिब करिब अन्तिम टुङ्गो लागेको छ। सुर्खेत बस पार्कबाट चालक र सहचालकका साथै 3 जना अन्य यात्रु गरी 5 जना रहेको पुष्टि भएको र बीचमा अन्य यात्रुहरू रहेको सूचना कतैबाट प्राप्त हुन नसकेको हुँदा फोर्स गाड़ीमा 5 जना मात्र यात्रु रहेको देखिएको डीआईजी सापकोटाले बताउनुभयो। गाड़ी चालक सुर्खेत पञ्चपुरी नगरपालिका 8 माझी गाउँका तुलाराम सुवेदी र सहचालक त्यही ठाउँका रामप्रसाद सुवेदीका साथै अन्य यात्रु कालीकोट पचाल झरना गाउँपालिका 9 कालीकोटका जेखे तिरुवा, त्यही ठाउँकै मेखे तिरुवा र राजकोट नगरपालिका 2 कालीकोटका सेरेजना खड्का फोर्स गाड़ीमा रहेको जनाइएको छ। जेखे तिरुवा दुर्घटनाका क्रममा गाड़ीबाट खसेर अचेत अवस्थामा फेला परेको, उपचार गर्न लैजाँदै गर्दा दैलेखको दुल्लुमा मृत्यु भएको थियो। अन्य यात्रु बेपत्ता छन् भने चालक र सहचालक सुवेदी सहदोर दाजुभाइ भएको प्रहरीले जनाएको छ।
1: यस्तै प्रहरीले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहितको खोजी कार्य जारी राखे पनि अहिलेसम्म कुनै अत्तोपत्तो लाउन नसकेको पनि डीआईजी सापकोटाले बताउनु भएको छ। उहाँले बेपत्ता यात्रु फेला नपर्ने बेलासम्म खोजी जारी राख्ने बताउनु भएको छ। दुर्घटनास्थल भिरालो, कर्णाली नदीको बहाव बढ़ी भएको र धमिलो हुँदा खोजी कार्यमा चुनौती थपिएको उहाँको भनाइ छ। गत बिहिबार बिहान करिब 11:30 बजेतिर सुर्खेतदेखि कालीकोट हिँडेको कर्णाली प्रदेश 02001X1015 नम्बरको फोर्स गाड़ी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 कर्णाली नदीमा खसेको हो।
0: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। वीरेन्द्रनगरमा आयोजित लैंगिक हिंसा निवारण कोषको प्रभावकारी कार्यान्वयन छलफलमा कोषको उद्देश्य अनुसार सेवा प्रवाह सञ्चालन गर्नुपर्नेमा जोड़ दिइएको हो। सहभागीहरूले पीड़ित मैत्री सेवा प्रणाली निर्माण गर्दै न्यायमा पहुँच विस्तार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको औल्याएका छन्। वास्तविक पीड़ितले न्याय पाउनुपर्ने आय आर्जन मूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। इन्सियो कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले अवधारणा पत्र प्रस्तुत गर्दै संविधानले समानता मानव मर्यादा र हिंसामुक्त जीवनको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लैंगिक हिंसा अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभएको छ। घरेलु हिंसा यौन हिंसा बाल विवाह लगायतका घटनाबाट प्रभावित पीड़ितहरूले न्यायिक प्रक्रिया आर्थिक अभाव सामाजिक दबाव तथा मनोसामाजिक समस्याका कारण न्यायमा सहज पहुँच पाउन नसकेको औल्याइएको छ। नेपाल सरकारद्वारा सञ्चालित गरिएको लैंगिक हिंसा निवारण कोषको व्यवस्था भए पनि स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथ्य प्रस्तुत गरिएको छ। अधिकांश पीड़ितहरू कोषको अस्तित्वबारे अनभिज्ञ रहनु सम्बन्धित निकायबीच समन्वयको कमी बजेट परिचालनमा जटिलता तथा स्पष्ट कार्यविधिको अभाव प्रमुख समस्या रहेको बताइएको छ। छलफलमा सहभागीहरूले पीड़ितलाई तत्काल राहत सुरक्षित आवास स्वास्थ्य उपचार र कानूनी सहायता र मनोसामाजिक परामर्श जस्ता सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कोषलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्। यस्तै स्थानीय सरकार प्रहरी न्यायिक समिति स्वास्थ्य संस्था र नागरिक समाजबीच समन्वय र सहकार्य बढ़ाउनु पर्ने आवश्यकता औल्याइएको छ।
1: यस्तै कार्यक्रममा नगर प्रमुख मनमाया ढकालले वीरेन्द्रनगरलाई हिंसा मुक्त शहर बनाइने बताउनु भएको छ। उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लैंगिक हिंसा मुक्त सुरक्षित र न्यायमा सबैको पहुँच भएको शहरका रूपमा विकास गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ। नगर प्रमुख ढकालले हिंसामा परेका कुनै पनि नागरिकलाई एक्लो महसुस हुन नदिने र कानूनी उपचारदेखि राहत तथा पुनस्थापनासम्म स्थानीय सरकार साथमा रहने बताउनु भएको छ। उहाँले पीड़ितको न्यायमा पहुँचका लागि नगरपालिकाकै लैंगिक हिंसा निवारणको सञ्चालनमा ल्याएको भन्दै यसलाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुर्खेतका प्रमुख रमेश थापाले पीड़ितलाई न्याय दिलाउनु पर्ने भन्दै सबैभन्दा पहिलो दायित्व यसैमा रहने बताउनु भएको छ। उहाँले लैंगिक हिंसा न्यूनीकरण अहिले राष्ट्रिय मानव अधिकार आयोग सरकार स्थानीय तह र सम्पूर्ण समाजको साझा सरोकार बनेको भन्दै नागरिकलाई सहज हुने गरी स्थानीय सरकारले सेवा प्रवाह गर्नुपर्ने औल्याउनु भएको छ। यस्तै नागरिक समाजका संयोजक पिताम्बर ढकालले कर्णालीका सबै समुदायको साझा बसोबास रहेको वीरेन्द्रनगरमा हिंसा न्यूनीकरणका लागि उपलब्ध सबै स्रोत र संयन्त्रलाई एकीकृत गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले हिंसा न्यूनीकरण एकल प्रयासबाट सम्भव नभएको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको औल्याउनु भएको छ। फेरि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: भर्ना खुल्यो
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
4: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 0383 524 114 मोबाइल 9858

0: दैनिक बिरामी जाँच सेवा, हाड जोड्ने सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार जन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9855546455।
3: यही असार 27 गते शनिबारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385906993।
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385244042, मोबाइल नम्बर 9858040913 र 9790564697993।
4: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना,
3: यही असार 27 गते शनिबारको दिन सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू, कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर ताली पिपिरा चोक सुर्खेत, फोन 0383411045 र मोबाइल 9855017645।
1: भर्ना खुल्यो
4: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सीट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन HA, पीसीएल इन ल्याब टेक्निसियन CMLT, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट OA र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, AC सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क
5: कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260।

0: मोबाइल नम्बर 97120-91850 97120-91950
1: रेडियो भेरी एफएम
2: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज
3: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीसँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि जाजरकोटको रेडियो हाम्रो पाइला यसै गरी बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेला हामीले कर्णालीमा खसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालन चारजनाको अवस्था अझै अज्ञात पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन माग लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुलको काम निर्माणको सम्झौता भएको पाँच वर्षसम्म पनि शुरू नभएपछि कार्यवाही प्रक्रिया थालिएको छ। जिल्ला पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्ण चापागाईले सम्झौता अनुसार निर्माण सकिनुपर्ने समय घर्किसक्दा पनि काम नभएपछि कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। अहिले कम्पनीसँग 15 दिनभित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ। तोकेको अवधिभित्र सन्तोषजनक जवाफ नआए ठेक्का तोडेर प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही गरिने कार्यालयले जनाएको छ। 14 मंगिर 2078 15,93,00,000 रूपियाँ लागतमा पुल निर्माणको लागि श्री मृत संजीवनी सेवा प्रणाली हेटौडाले ठेक्का लिएको थियो। सम्झौता अनुसार 2083 जेठ 30 गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म पनि पुलको भौतिक प्रगति शून्य रहेको छ। दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती अनियमितता तथा जिम्मेवार निकायको लापरवाही विरूद्ध मुगुका युवाहरूले खबरदारी अभियान पनि थालेका छन्। अभियन्ताकै दबावका कारण जिल्ला पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको उनीहरूको दावी छ। यसैबीच स्वरूप गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवाजावत सहज बनाउन बेली ब्रिज निर्माणका लागि 1 करोड़ रूपियाँ विनियोजन गरेको छ। दोमुख पुल निर्माण नहुँदा मुगु र हुम्लाका बासिन्दा लामो समयदेखि मर्कामा पर्दै आएका छन्।
3: कर्णालीका उदीयमान सर्जक सिर्जु शाहको उपन्यास बैकनीको गृह विमोचन आज सुर्खेतको ब्रेनरमा हुने भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा दिउँसो 3 बजे गृह विमोचन गरिने लेखक शाहले जानकारी दिनुभएको छ। डाक्टर नवराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्नुहुनेछ भने विश्लेषक रविन्द्र मिश्र वक्ताका रूपमा रहनु भएको छ। कर्णालीको ग्रामीण जनजीवन र यहाँको नारीले भोग्नु परेको संघर्षमा उपन्यास केन्द्रित रहेको शाहले बताउनु भएको छ। केही दिन अघि काठमाण्डुमा भएको पहिलो विमोचनमा यो उपन्यासले निकै प्रशंसा पाएको छ। उपन्यासको भूमिका लेखक समेत रहनुभएका साहित्यकार कृष्ण धरावासीले कृतिले कर्णालीका महिलाले भोगेका पीड़ा र संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनु भएको छ। उहाँले बैकनीले कर्णालीलाई नयाँ दृष्टिकोणबाट चिनाउन सक्ने भन्दै शाहको पहिलो कृति भए पनि लेखन शैली भाषा र कथावस्तुका दृष्टिकोणले उपन्यास सशक्त रहेको टिप्पणी गर्नुभएको छ। यस्तै समालोचक उमा सुवेदीले उपन्यासमा कल्पना र यथार्थ बीचको सन्तुलन कायम गरिएको बताउँदै महिला केन्द्रित कथाले संघर्षका नयाँ आयाम उजागर गरेको उल्लेख गर्नुभएको छ। उहाँले नीति निर्माण तहमा रहेका व्यक्तिहरूले समेत यो कृति अध्ययन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लेखक शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविक अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताउनु भएको छ। समाजमा महिलाहरूले अझै भोगिरहेका चुनौती र संघर्षलाई कृति मार्फत उजागर गर्ने प्रयास गरिएको पनि उहाँले बताउनु भएको छ। उपन्यास अक्षर आगन प्रकाशन गृहले प्रकाशित गरेको छ। लेखक शाहका केही गीत गजल पनि यस अघि नै सार्वजनिक भइसकेका छन्।
0: 2 दिनमा लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको चाप बढ़दै गएको बताइएको छ। हुम्लामा 2 दिन विदा भएपछि आन्तरिक मानसरोवर कैलाशको दर्शन गर्न जाने पर्यटकहरू बढ़दै गएका हुन्। लाप्चा यात्राका क्रममा पहिलो दिन टाक्ची वा तुमलिङमा बास बस्ने र दोस्रो दिन बिहान करिब 2.5 घण्टाको यात्रा गरेर लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गरी त्यही दिन सिमकोट फर्किन सकिन्छ। यसअघि चौरी गोठमा बास बस्नुपर्ने अवस्था हटेको स्थानीयले बताएका छन्। लाप्चा पुग्ने पर्यटकमा भारतबाट पैदल मार्ग हुँदै आउने भारतीय पर्यटकसँगै नेपालका काठमाडौँ, पोखरा, चितौन र विराटनगर लगायत स्थानबाट आउने आन्तरिक पर्यटक पनि रहेको जनाइएको छ।
3: बाँकेमा निर्माणाधीन मध्ये 38 खानेपानी आयोजना चालू आर्थिक वर्षको अन्त्यसम्म पनि बजेट विनियोजन नभएपछि अधुरै रहेका छन्। खानेपानी तथा सरसफाई कार्यालय बाँकेका इन्जिनियर गोपाल शर्माले असार तेस्रो सातासम्म सशर्त आयोजनाका लागि बजेट उपलब्ध नहुँदा योजना अल्पत्रै रहेको बताउनु भएको छ। शर्माले स्थानीयहरू आयोजनाको काम अघि बढ़ाउन बारम्बार कार्यालय आउने गरे पनि बजेट नभएपछि कार्यालयबाट काम अघि बढ़न नसकेको पनि बताउनु भएको छ। सशर्त अनुदान निर्माण भइरहेका सबै 38 आयोजनाका लागि चालू आर्थिक वर्षमा बजेट कटौती गरिएको छ। विगतमा नियमित बजेट विनियोजन भई काम क्रमागत रूपमा हुँदै आएका योजनामा बजेट नभएपछि कतिपय सम्पन्न हुने अवस्थामा पुगेका योजना समेत अल्पत्र अवस्थामा रहेका छन्। संघीय बजेट रोकिएका योजनाहरूमध्ये कतिपय सम्पन्न हुने अवस्थामा भए पनि बजेट कटौतीमा परेपछि छिटोभन्दा छिटो आम नागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकलिने भएको बताइएको छ। सीतापुर खानेपानी आयोजना, उड्रापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ। यसै गरी थोरै लगानीमा सम्पन्न हुने चरणमा रहेका टिटिहिरिया, वनकटुवा सुधार, विस्तार लगायतका आयोजना पनि बजेट कटौतीमा परेको छ। बाँकेको चालू आर्थिक वर्षमा प्रदेश सरकार अन्तर्गत 44 आयोजना निर्माण भइरहेका छन्। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
4: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
5: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
4: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
4: एचसीआरसी अस्पताल, चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
5: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
6: मलाई त कस्तो भोक लाग्छ तिर्राज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
9: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
10: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-85-51-960 98-481-19-336 र 98-84-28-966।
11: सूचना
12: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
11: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
12: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
3: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीसँगै विभिन्न एफएम रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा सिधै खेल खबर। फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्स पाराग्वेलाई हराउँदै र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम 8 ठाउँ पक्का गरेका हुन्। आज बिहान भएको प्री क्वार्टरमा फ्रान्सले पाराग्वेमाथि 1-0 संघर्षपूर्ण जीत दर्ता गर्यो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलेन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बापेले विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरी गर्नुभएको छ। 2 असिस्ट समेत गर्नुभएका एम्बापेले मेस्सीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लनु भएको छ। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस्तै गए राति भएको खेलमा सहायक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आज मध्य राति 2:15 ब्राजिल र नर्वे बीच खेल हुनेछ।
0: नेपाल चर्चित पूर्व राष्ट्रिय खेलाड़ीहरूबीच मैत्रीपूर्ण खेल हुने भएको छ। अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाड़ी गणेश थापा, पूर्व राष्ट्रिय खेलाड़ीहरू उपेन्द्र मानसिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्का जस्ता चर्चित खेलाड़ी र कर्णाली प्रदेशका पूर्व राष्ट्रिय खेलाड़ीहरूबीच आगामी शनिबार असार 27 गते दिउँसो मैत्रीपूर्ण खेल हुने भएको हो। सुर्खेत स्थित ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट सोसाइटीले हिजो पत्रकार सम्मेलन गरी आगामी शनिबार नेपाल लेन्डेज लेजेण्ड भर्सेज कर्णाली लेजेण्ड भेटरान कप फुटबल खेल हुने जनाएको हो। एकाडेमीका अध्यक्ष शशि केसीले पहिलो पटक कर्णालीको सुर्खेतमा नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाड़ीहरूको जमघट हुन लागेको बताउनुभयो। कर्णालीमा फुटबल खेलप्रतिको माया र प्रोत्साहन गर्न नेपाली प्रतिभालाई पहिचान गर्न पूर्व राष्ट्रिय खेलाड़ीहरूको सम्मान गर्नका लागि नेपालकै गौरव गर्न लायक कर्णाली रंगशालाको प्रचार प्रसारमा योगदान दिन पूर्व राष्ट्रिय खेलाड़ीहरूबीच मैत्रीपूर्ण खेल गराउन लागेको जानकारी उहाँले गराउनुभयो। यस्तै यो खेलले कर्णाली प्रदेशमा हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दबाव दिने विश्वास गरिएको छ। खेलका लागि करिब 25 लाख रूपियाँ लाग्ने अनुमान गर्दै अध्यक्ष केसीले त्यो सबै एकाडेमीले बेहोर्ने जानकारी दिनुभयो। कर्णाली प्रदेश खेलकुद विकास परिषदले केही सहयोग गर्ने आश्वासन दिएको भन्दै अन्य कुनै सरकारी निकायबाट सहयोग नभएको उहाँको भनाइ छ। पूर्व राष्ट्रिय खेलाड़ीहरूसँग हुने मैत्रीपूर्ण खेलमा कर्णालीका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द, कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द, पूर्व राष्ट्रिय खेलाड़ीहरू नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेल लगायतले मैत्रीपूर्ण खेल खेल्ने जानकारी ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष केसीले गराउनु भएको छ।
3: र सुर्खेत जिल्ला दोस्रो कर्णाली प्रदेश स्तरीय आईटीएफ थेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ। प्रतियोगितामा 28 तौल समूहमा प्रतिस्पर्धा भएकोमा कर्णाली प्रदेशका 10 जिल्लाका खेलाड़ी सहभागी रहेका थिए। सुर्खेतले 10 स्वर्ण जित्दै पहिलो स्थान प्राप्त गर्यो भने सल्यानले 7 स्वर्ण सहित दोस्रो हुँदा दैलेखका 4 स्वर्ण सहित दैलेख तेस्रो स्थानमा रहेको छ। प्रतियोगितामा 3 महिनाको सुत्केरी सुर्खेतको भेरी गंगाका 20 वर्षीय भूमिका राजीले पनि 50 केजी तौलसम्ममा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्नु भएको छ। कर्णाली प्रदेशको केन्द्र वृन्दरमा अहिले प्रदेश स्तरीय खेलकुद अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
0: कर्णालीमा खसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालित, 4 जनाको अवस्था अझै अज्ञात।
3: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी बनाउन सरकारवालाको माग। हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक।
0: बजेट विनियोजन नभएपछि बाँकेमा निर्माणाधीन मध्ये 38 खानेपानी आयोजना अधुरै, केही आयोजना भने सम्पन्न हुने अवस्थामा।
3: र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। दोस्रो कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुर्खेत च्याम्पियन बन्न सफल। हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै टेकराज केसी र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
13: सूचना पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
14: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
13: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
14: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
13: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
14: स्वस्थ माटो, स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोत सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
13: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
14: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
14: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
15: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी तान्ने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
16: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
17: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
18: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
19: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
18: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
19: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405119 र 98580517115।
18: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
19: म पनि केही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
20: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
16: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
20: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
16: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
20: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
19: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
18: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
19: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
18: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
19: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैंकमुनी सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
21: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले।
21: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
1: के रे के भन्छ नि दाजु मैले त कुरै बुझिन त हौ।
21: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
21: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
21: ल टिपिराख फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
22: एसई सकियो अब रमाइलो सुरु भयो।
23: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र ₹20 प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 5 MB डेटा 10 SMS।
22: अझै रमाइलो ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
23: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
22: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
23: नेपाल टेलिकम राष्ट्रको संचार।
24: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन।

0: जय नेपाल सबै सेवा सुरक्षणम कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको लेगबेसी नगरपालिका 10 झुब्रा पुल नजिक विद्युतीय गाड़ी र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ 5:10 बजेको समयमा लेगबेसीदेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001J0698 नम्बरको विद्युतीय गाड़ी र विपरीत दिशाबाट जाँदै गरेको NA 4743 नम्बरको मोटरसाइकल एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कालीकोट सानी त्रिवेणी नगरपालिका 4 बस्ने वर्ष 32 का गोविन्द धामी घाइते भएका हुन्। घाइतेको देउती नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ। गाड़ी चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 9 बस्ने वर्ष 35 का टेकबहादुर रोकाए उपचारमा संलग्न रहेका छन्। सल्यानको बागचौर नगरपालिका 2 थारमारे बजार स्थित मोटरसाइकलले बालकलाई ठक्कर दिँदा बालक गम्भीर घाइते भएका छन्। हिजो राति 9 बजेको समयमा मखलादेखि खरिबोट तर्फ जाँदै गरेको RA 3P 2592 नम्बरको मोटरसाइकलले बालक जिल्ला सल्यान बागचौर नगरपालिका 2 थारमारे बस्ने वर्ष 18 महिनाका नोबेल बुढा थोकीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका हुन्। घाइतेको गोपाल सागर अस्पताल नेपालगंजमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सल्यान छतेश्वरी गाउँपालिका 2 बस्ने वर्ष 18 का लोकेन्द्र पुनमगर इलाका प्रहरी कार्यालय थारमारे सल्यानको नियन्त्रणमा रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 14 सिद्धा पाइला स्थित तरकारी बोकेको बलेरो जीप दुर्घटना हुँदा बलेरो जीप चालक सहित जीपमा सवार 3 जना घाइते भएका छन्। आज बिहान 5 बजेको समयमा दैलेखदेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001J0407 नम्बरको तरकारी बोकेको बलेरो जीप अनियन्त्रित भई सड़कदेखि 100 मिटर तल खस्न जाँदा दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका बलेरो जीप चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 15 बस्ने वर्ष 24 का महेश ओली, जीपमा सवार दैलेख गुराँस गाउँपालिका 6 बस्ने वर्ष 19 का समीर बिसी र वर्ष 23 का धीरेन्द्र बिसी घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 900 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 900 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छनृ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, सड़कमा ट्राफिक नियमको पालना गरौं, जथाभावी सवारी साधन पार्किङ नगरौं, जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता दिने गरौं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सड़कमा ध्यान केन्द्रित गरेर मात्र सवारी साधन चलाऊ, आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं, पैदलातु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं, मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं, घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007। सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारी जानकारी का लागि आवेदन का लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
4: लोक सेवा आयोगका किताबहरू
3: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स वीरेन्द्रनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
6: Radio Bheri FM, Radio Bheri FM,
7: Radio Bheri FM, 98.6, 102.7 megahertz.

0: चाहिन्छ।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
4: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
7: रेडियो भेरी एफएम

0: Sonia. Extreme energy drink.
1: 수잖아
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98209093948 98209093948।
5: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: रेडियो भेरी एफएम 98.6 MHz।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान आठ बजे भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईं हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीमा खसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालित, चारजनाको अवस्था अझै अज्ञात, पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन सरकारवालाहरूको माग, हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यकता र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, दोस्रो कर्णाली प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सुर्खेत च्याम्पियन बन्न सफल। दैलेखको सांगे तडामा कर्णाली नदीमा खसेको बेपत्ता भएकाहरूको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको छ। सुर्खेत सहित चितवनको कुरिन्टारबाट आएको गोताखोर सहितको ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी भइरहेको हो। घटनाबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी उद्धारका लागि घटनाको दिन बिहिबार 45 जनाको सुरक्षाकर्मीको टोली परिचालन भएको बताएको छ। यस्तै हिजो पनि हेलिकप्टर, ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली परिचालन गरिएको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा गोताखोरको टोली खटाइएको छ भने माथिबाट नेपाली सेनाको हेलिकप्टरबाट खोजी कार्य जारी राखिएको जनाइएको छ। घटनास्थल दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नम्बर 7 सांगेतडा सहित सुर्खेत बर्दियाको सिमानासम्म हेलिकप्टरबाट खोजी भइरहेको उहाँले जानकारी दिनुभयो। यसै गरी फोर्स गाड़ीमा बसेका यात्रुको संख्या पनि करिब करिब टुंगो लागेको छ। सुर्खेत बस पार्कबाट चालक र सहचालकका साथै तीनजना अन्य यात्रु गरी पाँचजना रहेको पुष्टि भएको र बीचमा अन्य यात्रुहरू रहेको सूचना कतैबाट प्राप्त हुन नसकेको हुँदा फोर्स गाड़ीमा पाँचजना मात्र यात्रु रहेको देखिएको डीआईजी सापकोटाले बताउनुभयो। गाड़ी चालक सुर्खेत पञ्चपुरी नगरपालिका 8 माझीगाउँका तुलाराम सुवेदी र सहचालक त्यही ठाउँकै रामप्रसाद सुवेदीका साथै अन्य यात्रु कालीकोट पचाल झरना गाउँपालिका 9 कालीकोटका जेखे तिरुवा, त्यही ठाउँकै मेखे तिरुवा र राजकोट नगरपालिका 2 कालीकोटका सूर्यजना खड्का फोर्स गाड़ीमा हुनुहुन्थ्यो। जेखे तिरुवा दुर्घटनाका क्रममा गाड़ीबाट खसेर अचेत अवस्थामा फेला परेको, उपचार गर्न लैजाँदै गर्दा दैलेखको दुल्लुमा मृत्यु भएको थियो। अन्य यात्रु बेपत्ता छन् भने चालक र सहचालक सुवेदी सहोदर दाजुभाइ भएको प्रहरीले जनाएको छ। पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सरकारवालाहरूले जोड़ दिएका छन्। वीरेन्द्रनगरमा आयोजित लैंगिक हिंसा निवारण कोषको प्रभावकारी कार्यान्वयन छलफलका क्रममा कोषको उद्देश्य अनुसार सेवा प्रभाव सञ्चालन गर्नुपर्नेमा जोड़ दिइएको हो। सहभागीहरूले पीड़ित मैत्री सेवा प्रणाली निर्माण गर्दै न्यायमा पहुँच विस्तार गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड़ दिएका छन्। वास्तविक पीड़ितले न्याय पाउनुपर्ने, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। इन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले अवधारणा पत्र प्रस्तुत गर्दै संविधानले समानता, मानव मर्यादा र हिंसामुक्त जीवनको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लैंगिक हिंसा अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्नु भएको छ। कर्णालीका उदयमान सर्जक सिर्जु शाहको उपन्यास वैकेनीको गृह विमोचन सुर्खेतको वीरेन्द्रनगरमा आज हुने भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभाहालमा दिउँसो 3 बजे गृह विमोचन गरिने लेखक शाहले जानकारी दिनुभयो। डाक्टर नवराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्नुहुनेछ भने विश्लेषक रविन्द्र मिश्र वक्ताका रूपमा रहनुहुनेछ। कर्णालीको ग्रामीण जनजीवन र यहाँका नारीले भोग्नु परेको संघर्षमा उपन्यास केन्द्रित रहेको लेखक शाहले बताउनु भएको छ। केही दिन अघि काठमाडौँमा भएको पहिलो विमोचनमा यो उपन्यासले निकै प्रशंसा पाएको थियो। उपन्यासको भूमिका लेखक समेत रहनुभएका साहित्यकार कृष्ण धारावासीले कृतिले कर्णालीका महिलाले भोगेका पीड़ा र संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनु भएको छ। र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वेला हराउँदै मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम 8 स्थान पक्का गरेका हुन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि 1-0 संघर्षपूर्ण जीत दर्ता गर्यो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक गोल बन्यो। यस्तै गैराती भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो। मोरक्को 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम स्वरूमा पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ। यसैगरी आज मध्यराती पाउने 2 बजे ब्राजिल र नर्वे बीच खेल हुनेछ। सुर्खेत जिल्ला 2 कर्णाली प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता च्याम्पियन बनेको छ। प्रतियोगितामा 28 तौल समूहमा प्रतिस्पर्धा भएको थियो। कर्णाली प्रदेशका 10 जिल्लाका खेलाड़ी सहभागी भएको प्रतियोगितामा सुर्खेतले 10 स्वर्ण पदक जित्दै पहिलो स्थान हासिल गर्यो। सल्यान र 7 स्वर्णसहित 2 तथा दैलेख 4 स्वर्णसहित 3 स्थानमा रहयो। प्रतियोगितामा 3 महिनाको सुत्केरी भेरीगंगा नगरपालिका 20 वर्षीय भूमिका राजीले पनि 50 केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जित्नुभयो। हवस् त बिहान 8 बजेको भेरी हाइलाइट सकियो। बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
0: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9850404719 र 9850551715।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
5: होइन यो एउटा ठूलो विडम्बना हो हाम्रो देशको, होइन र यसरी नागरिकहरूले चाहिँ बिना अर्थ नै ज्यान गुमाउनु पर्ने जुन अवस्था छ त्यसका लागि हाम्रो सुरक्षा संयन्त्रमा के कस्ता कमी कमजोरीहरू छन् ती कमी कमजोरीहरूको पहिचान गरौं र सुरक्षा निकाय र संयन्त्रहरूलाई चाहिँ रूपान्तरण गरौं भन्ने एउटा मुख्य माग थियो, होइन। तर अहिले जे देखिन्छ जसरी प्रहरीको परिचालन भइराखेको छ, होइन, यो चाहिँ झनै प्रहरीलाई चाहिँ एउटा अराजक हुनका लागि जे गरे पनि हुन्छ भन्ने खालको चाहिँ मनोबल प्रहरीको झनै बढाइराखिएको देखिन्छ, होइन। र जसरी एउटा गणतान्त्रिक मुलुकमा प्रहरीले चाहिँ नागरिक सड़कमा आउँदा नागरिकको सुरक्षा चाहिँ उसको प्रमुख दायित्व हो, नागरिकलाई डर धम्की त्रास दिने अथवा सड़कबाटै हटाउने त उसको दायित्व होइन नि त, होइन। तर हाम्रो प्रहरी जसरी सिर्जना भयो एउटा शासक वर्गलाई चाहिँ सुरक्षा दिने र नागरिकलाई चाहिँ शोषण गर्ने भन्ने अवधारणाबाट जुन सुरक्षा निकायको शुरूआत भयो त्यसको रूपान्तरण हुन सकेन र अहिले जसरी गृह मन्त्रालयबाट प्रहरी परिचालन भइराखेको छ र प्रधानमन्त्री कार्यालयबाट डिरेक्ट आदेश दिएर चाहिँ जसरी प्रहरी मात्रै नभएर सेना समेत परिचालन गरेर चाहिँ सैन्य तरिकाले जसरी सुकुम्बा बस्तीहरूलाई विस्थापित गरियो प्रहरीको 3 घेराउ र त्यसपछि आर्मी सहित, होइन, सेना सहितको घेराउमा त्यसले चाहिँ हाम्रो देशको गणतान्त्रिक मूल्य मान्यतामै ठूलो प्रश्न उठाएको छ र आशंका गर्न पर्ने धेरै ठाउँहरू खुला छोडिदिएको छ होइन र अर्को भ्रष्टाचार नियन्त्रणतिर आउँदाखेरि चाहिँ उहाँहरूले गरेको कामलाई चाहिँ एकदम हेडलाइन बनाउनका लागि चाहिँ काम गर्ने जस्तो देखिन्छ होइन तर वास्तविक रूपमा चाहिँ जसरी हामीले एउटा बारम्बार भनेका के थियौं भन्दाखेरि नीतिगत भ्रष्टाचार चाहिँ हाम्रो कानूनमै लुकाएर गरिन्छ है जस्तै मन्त्री परिषदमा हुने निर्णय चाहिँ अख्तियारको दायरा भन्दा बाहिर कसरी हुन सक्छ त्यो त सम्भवै भएन त्यसले नीतिगत भ्रष्टाचारलाई प्रशय दिइराखेको छ भनेर हामीले भनिराखेका थियौं होइन तर अहिले आएर चाहिँ जसरी अपराधमा संलग्न भ्रष्टाचारमा संलग्न सांसदहरू चाहिँ संसदभन्दा बाहिर बस्न नपर्ने होइन उहाँहरू चाहिँ अझै पनि संसदीय काम कारवाहीमा सहभागी हुन पाइने भन्ने खालको
6: अनुसन्धानमा नपर्ने गरी त्यस्तो खालको व्यवस्था ल्याउन खोजेको
5: छ होइन र अब जुन संसदको नियमावली छ त्यस अन्तर्गत त उहाँहरूले त संसदमा निरन्तर आफ्नो उपस्थिति जनाउ सक्नुहुनेछ होइन त्यो पास गरिसकिएका छ र त्यस कारणले चाहिँ यो नीतिगत भ्रष्टाचारको पनि अन्त्य हुन सकेन होइन त्यो भएन र नयाँ प्रकारको चाहिँ नीतिगत भ्रष्टाचार कसरी गर्ने भन्ने नयाँ नयाँ विधि र उपायहरू चाहिँ खोजिराखिया हो कि भन्ने देखिन्छ
6: अब यो सुरुवातमा तपाईँले अलि अरू पनि भन्नु खोज्दै हुनुहुन्थ्यो होला यो गर्न नसकेको कुराहरू गर्न नसकेको कुराबाट तपाईँले सुरुवात गर्नुभयो यसबीचमा अथवा यो 100 दिनमा चाहिँ सरकारले गरेका पनि होला नि तपाईँलाई चाहिँ के कुरा चाहिँ राम्रो गर्यो जस्तो लाग्छ
5: मेरो लागि चाहिँ म चाहिँ एकदमै सरकारप्रति निराश भइसकेको छु त्यस्तो आशा गर्ने ठाउँ नै एकदम नदेखेको अवस्थामा पुगेको छु म आफू चाहिँ होइन अब यो सरकारले के गर्यो भन्ने पनि एकदम औला भाँचेर गर्न पनि निकै गाह्रो भइसकेको अवस्था छ होइन र
6: जस्तो आम नागरिकले सर र भन्दाखेरि पहिला जस्तो हामी सेवा लिन जाँदा कार्यालयमा काम छिटो हुँदैन थियो अहिले पहिलेको भन्दा काम छिटो हुन्छ एउटा कर्मचारीहरूमा जवाफदेहिता बढेको छ समयमै काम गर्नुपर्छ समयमै अफिस कार्यालय पुग्नुपर्छ कार्यालय समयभरि काम गर्नुपर्छ नागरिकका केही काम छ भने मैले समयमै गर्नुपर्छ भनेर त्यो जवाफदेहिता बढेको छ कर्मचारीमा यो सुशासनको लागि तपाईँले भने जस्तो यो नीतिगत भ्रष्टाचारको विषयमा सरकारले तपाईँहरूको चाहना अनुसार गर्न नसके पनि सुशासनको क्षेत्रमा केही गर्न खोजेको जस्तो देखिन्छ भनेर पनि नागरिकले चाहिँ भनेका छन् होइन अघि तपाईँले चाहिँ यो शिक्षाको कुरा गर्नुभयो नतिजा प्रकाशन छिटो गर्नु पनि एउटा सुधारको कुरा हो भनेका छन् तपाईँलाई यी भनिरहेका होइन अरूले भनिरहेका यी सुधारका कुरा यी आशाका कुरा यी सकारात्मक कुरा चाहिँ जसरी भनिरहेको छ त्यति होइन जस्तो लाग्छ त्यसो भने
5: अब यस्तो छ जस्तै म आफै व्यक्तिगत रूपमा चाहिँ सेवा लिन काहीँ पनि गएको छुइनँ होइन यो अन्तरालमा एकचोटि मलाई चाहिँ एनटिभीबाट बोलाउनु भएर म सिंहदरबार छिरेको थिएँ होइन सिंहदरबारको ढोकामा जुन नागरिकलाई भित्र पस्ने जुन एउटा प्रक्रिया हुन्छ नि त त्यो पनि हामी सेवाग्राही नैको रूपमा गएका हौ होइन त्यो पनि सर्भिस लिने ठाउँ हो त्यहाँ चाहिँ मैले त्यस्तो केही पनि सुधार देखिन लाइन उत्तिकै छ र त्यो नाम आउनलाई त्यतिकै झमेला छ आएन भन्नुहुन्छ 5 पटक फोन गर्नुपर्छ त्यो सबै उस्तै छ होइन त्यो भन्दा बाहेक चाहिँ मेरो आम्ने सामने सेवाग्राहीको रूपमा मलाई लाग्छ नेपाल नागरिकको रूपमा चाहिँ प्रहरी एउटा प्रमुख एउटा सरकारको त्यस्तो निकाय हो जहाँ जोसँग हामी बारम्बार ठोकिन्छौ होइन सेवै नचाहिए पनि ठोकिने ठाउँ हो नि त प्रहरी निकाय भनेको चाहिँ त्यहाँ ठोकिँदाखेरि चाहिँ के भयो भन्दा हामी बस्ती भत्काउने पहिलो दिन चाहिँ थापाथलीमा थियौं हामीले आग्रह पनि गरेका थियौं खबरदारी पनि गरेका थियौं होइन र त्यो दिन हामी त्यही थियौं स्थलमै थियौं र त्यहाँ एकदमै धेरै प्रहरीको परिचालन भएको थियो होइन अकल्पनीय रूपमा मैले अहिलेसम्म त्यति धेरै प्रहरी परिचालन भएको कहिले पनि देखेको छैन होइन त्यो जुन एपीएफको ट्याङ्कहरू थियो त्यो ट्याङ्कहरू मैले आजसम्म देखेको छैन सायद त्यो चाहिँ माओवादी कालदेखि कहिले पनि परिचालन भएका छैनन् होला क्या ती एपीएफका ट्याङ्कहरू होइन तर हामी त्यहाँ गएर बस के गर्दैथ्यौं एउटा कागजमा चाहिँ लेख्दैथ्यौं है केही स्लोगनहरू लेख्दैथ्यौं समातेर चुप लागेर उभिने हाम्रो मनसाय थियो होइन त्यो लेख्दा लेख्दै कतैबाट त्यहाँ ठुल्ठूला अघिल्ला दिन चाहिँ ठुल्ठूला सीसीटीभी क्यामेराहरू जडान भएका थिए बस्तीको वरिपरि र कहाँबाट सूचना आएछ एकजना प्रहरी अधिकारीलाई र आएर चाहिँ त्यो च्यादिनु भयो छोतेर होइन अब अघि पनि भने लोकतन्त्रमा नागरिकको प्रोटेस्ट गर्ने अधिकार हो संवैधानिक अधिकार हो र त्यो पनि शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकको अधिकारमाथि प्रहरीको हस्तक्षेप पनि अर्को एउटा सेवाग्राहीको रूपमा एउटा अर्को अनुभव रह्यो होइन अब यो सेवामा तीव्रता भन्ने कुराहरू चाहिँ अहिले मैले के सुनिरहेको छु भन्दा जुन एकदम सकारात्मक कुराहरू हुन् होइन नागरिकको पासपोर्ट चाहिँ घर घरमा
6: पुर्याइदिने
5: त्यो ठिकै छ होइन तर कस्तो हो भन्दाखेरि एउटा पासपोर्ट चाहिँ हामीले पाँच वर्ष दस वर्षमा एकपटक लिने कुरा हो होइन नागरिकता भनेको जीवनभर एकपटक लिने कुरा हो होइन तर हरेक दिन जहाँ नागरिक ठोक्किन्छ ती ठाउँहरूमा चाहिँ सेवाको स्तर गुणस्तर कस्तो भयो भनेर चाहिँ म आफै त्यति धेरै सेवा लिन गइसकेको
6: तपाईँले महत्वपूर्ण कुरा उठाउनु भयो मोनिका निरौलाजी तपाईँले भन्या जस्तो मैले तपाईँलाई सजिलोको लागि मैले जोड्न खोजेको जसरी सरकारले पासपोर्ट नागरिकता चाहिँ घर घरमा पुर्याउने र यो साउनदेखि अझ यो चालक अनुमति पत्र पनि घरमै पुर्याउने भनेको छ तर अस्पताल जस्तो ठाउँ जहाँ चाहिँ हरेक पटक नागरिक बिरामी भएर स्वास्थ्य उपचार गर्नुपर्ने ठाउँमा चाहिँ उस्तै लाइन छ उस्तै शास्ति छ उस्तै समस्या छ त्यहाँ चाहिँ आइतबारको विदा समेत थपिँदाखेरि झन् बढी समस्या छ भनेर नागरिकले गुनासो गरिरहेका छन्।
5: अब सरकारको प्राथमिकता नै अलिकति अन्यलमा छ कि जस्तो लाग्छ होइन अब अन्यलमा नभए पनि उहाँहरूको लागि स्पष्ट छ तर सायद गलत प्राथमिकता भयो कि भन्ने लाग्छ कि मलाई किनभने एउटा चाहिँ मध्यम वर्ग अथवा मध्यममा पनि उपल्लो मध्यम वर्गमा केन्द्रित भएर यो सरकारका नीति कार्यक्रम योजनाहरू बनेका छन् होइन तर एउटा चाहिँ आम नागरिक जो भनौँ न मध्यम वर्गीय तल्लो मध्यम वर्गीय निम्न वर्गको नागरिकका लागि चाहिँ यो सरकारका सेवा नीति कार्यक्रमहरू बनेका छैनन् होइन अब कोही पनि उपल्लो मध्यम वर्गको अथवा चाहिँ उपल्लो वर्गको नागरिकका लागि आइतबार छुट्टी हुनु एकदम राम्रो कुरा हो यो देशमा होइन तर जसलाई तपाईँले भन्नुभयो जुन नागरिकलाई अस्पतालमा सेवा लिन पर्नेछ र उहाँहरू चाहिँ यहाँबाट मात्रै होइन कि होइन गाउँबाट दूर दराजबाट चाहिँ काठमाडौँसम्म अथवा शहरसम्म आउनु भएको छ एउटा सरकारी अस्पतालमा चाहिँ सेवा लिनका लागि उहाँलाई चाहिँ त्यो आइतबार भनेको अझै एक दिन होटलमा खर्च हो अझै एक दिन खाना खर्च हो होइन र त्यसकारणले जुन नागरिकको चाप बढेको छ होइन अस्पतालहरूमा त्यसले सेवाग्राहीलाई निकै अप्ठ्यारो पारेको छ र त्यति मात्रै नभएर चाहिँ त्यो सँगसँगै उतापट्टि फेरि अझै कर चाहिँ 3% लिने भन्ने कुरा छ प्राइभेट अस्पतालमा चाहिँ सेवा लिन गएको खण्डमा होइन अब सरकारी अस्पतालको अवस्था गुणस्तर होइन र सरकारी अस्पतालमा जुन एउटा नागरिकको चाप हुन्छ त्यो चापमा कुनै पनि कमी छैन होइन अझै बढेको छ एक दिन विदा थपेका कारणले तर उतापट्टि चाहिँ फेरि प्राइभेट अस्पतालमा म उपचार गर्न जाउँ भनेदेखि अब शुल्क बढ्ने भयो किनभने 3% बेसी कर तिर्नु पर्ने भयो त्यसै गरी भनौं बिजुलीको कन्टेक्स्टमा हेर्दाखेरि चाहिँ होइन अब एउटा आम घरमा चाहिँ 50 युनिट भन्दा बढी बिजुली जसकोमा पनि खपत हुन्छ होइन एउटा गाउँमा एक्लै बस्ने मान्छेको घरमा पनि बिजुली 50 युनिट भन्दा माथि नै खपत हुन्छ क्या आज भोलि होइन त्यति बिजुली खपत गर्दाखेरि अझै अब हामीले ट्याक्स तिर्ने पर्ने भयो सेवाग्राहीको रूपमा भनेपछि यो र अर्कोतिर सरकारले के गरिरहेछ भन्दाखेरि कर चाहिँ घटाइरहेछ होइन अब 10 लाखसम्म कर
6: आयकर
5: चाहिँ घटेको छ होइन त्यसै गरी सबैभन्दा माथिल्लो ब्राकेटमा जसको कमाई हुन्छ त्यसको कर प्रतिशत चाहिँ 10% घटाइदिएको छ होइन भनेपछि यो सरकारले एउटा वर्गका लागि चाहिँ एकदम राम्रो सुधारात्मक कामहरू गरेको छ तर एउटा आम नागरिकको रूपले हेर्दाखेरि चाहिँ यो सरकारले सेवामा यो सरकारले सुविधामा यो सरकारले चाहिँ पहुँचमा सामाजिक सुरक्षामा चाहिँ कुनै पनि रूपान्तरणकारी काम चाहिँ अहिलेसम्म नगरेको जस्तो देखिन्छ होइन यद्यपि अब राम्रै पक्ष हेर्दाखेरि चाहिँ तपाईँले अघि भन्नुभयो जस्तो विद्यार्थीका लागि चाहिँ समय परीक्षा लिनु होइन जस्तै म 3 वर्ष कलेज जान्छु मेरो डिग्री 5 वर्षमा आउँछ भनेको त्यो मेरो जीवनको महत्वपूर्ण 2 वर्ष चाहिँ मैले एउटा राज्यको बेसिसीका लागि चाहिँ मैले गुमाउनु परेको कुरा हो होइन त्यसकारणले चाहिँ यो रिजल्ट समयमै आउनु भनेको एकदमै ठूलो एउटा चाहिँ उपलब्धि हो एकदमै ठूलो महत्वपूर्ण कुरा हो तर यो यसलाई चाहिँ अलिकति भनौँ न 10 दिनमै रिजल्ट आइहाल्नु पनि पर्दैन होला सायद होइन कतिजना विद्यार्थी छन् ती विद्यार्थीहरूको चाहिँ सही रिजल्ट पनि आउन आवश्यक पर्यो नि त किनभने ती सड़कमा अस्ति आउनुभएका विद्यार्थीहरूलाई कति ठगिएको महसुस भएको छ उहाँहरूले चाहिँ रिटोटलिङ गर्नका लागि पैसा दिनुभएको छ त्यो खर्च त्यो जुन दुःख भोग्नुपर्छ रिटोटलिङका लागि त्यसमा पनि त उहाँहरूको चाहिँ ठगिनु भयो भन्ने महसुस भएको छ होइन त्यसकारणले एकदम होडबाजीमा अलिकति एकदम उत्ताउलो भएर गरिहाल्न पनि पर्दैन होइन त्यही भएर अलिकता परिपक्व भएर एउटा विद्यार्थीको जीवनमा 2 वर्ष गुमाउन नपर्ने गरी रिजल्ट आउनु पर्यो परीक्षा हुनु पर्यो त्यसै गरी आन्तरिक परीक्षाहरू र आन्तरिक लेखाइ पढाएका कामहरू पनि राम्रा हुनु पर्यो सुधार हुनु पर्यो होइन र रिजल्ट टाइममा आउने सँगसँगै चाहिँ सही रिजल्ट पनि टाइममा आउनु पर्यो गुणस्तरीय हुनु पर्यो यो चाहिँ विश्वसनीय हुनु पर्यो होइन तर छिटो चाहिँ आउने विश्वास चाहिँ गुमाउने भन्ने पनि त्यो चाहिँ अलि ठिक भएन कि भन्ने लाग्छ
6: कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गरिरहेका छौं जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
7: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
8: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
7: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
8: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
7: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
8: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
7: कार्यक्रम सड़क र सवारी
9: क्लासिक टेकको 60th anniversary अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
11: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
10: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
11: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
12: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
10: प्राविधिक शिक्षा आजको आवश्यकता
11: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
10: प्रवेश परीक्षा असार 25 गते बिहिबार
11: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण चार भक्तपुर
10: फोन 01-5121-5200 97418-2096
11: वेबसाइट www.nec.edu.np

0: श्रीधाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा तपाईंलाई फेरि स्वागत छ। आज हामी सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर जेनजी मुभमेन्ट एलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौलासँग कुरा गरिरहेका छौं। मोनिका निरौलाजी, अब तपाईँले धेरै कुरा भनिसक्नुभयो, अब सारांशमा क्या मुदागत रूपमा भन्दा 100 दिनमा सकारात्मक चाहिँ यो आशा लाग्दो चाहिँ अलि कमजोरी चाहिँ यो भनेर मुदागत रूपमा भन्दाखेरि छोटोमा कसरी भन्नुहुन्छ?
2: 100 दिनमा आशा लाग्दो एक नम्बरमा भनेको चाहिँ एउटा हुटुटी देखिन्छ है,
1: केही
2: गर्ने हुटुटी देखिन्छ होइन, त्यो एकदम आशा लाग्दो छ। जस्तै रिजल्ट एकदम छिटो निकाल्नु भनेको त्यही हुटुटीबाट प्रेरित होला भनेर विश्वास गर्दाखेरि चाहिँ त्यो एकदम सकारात्मक एकदम आशा लाग्दो पक्ष हो होइन। तर त्यही हुटुटी चाहिँ फेरि अब नकारात्मक रूपले हेर्दाखेरि चाहिँ त्यसले अलिकता अपरिपक्वता पो हो कि भन्ने पनि देखिन्छ होइन। अब अर्को कुरा गर्दाखेरि नकारात्मक कुरा नै गर्दाखेरि चाहिँ के भने यो जुन लोकतान्त्रिक प्रक्रिया भन्दा आफूलाई माथि राखेर कुनै पनि विधि प्रक्रिया नियमको चाहिँ आफू त्यसमा त्यसलाई चाहिँ आफूले अनुसरण गर्न नपर्ने भन्ने जुन एउटा प्रवृत्ति देखिएको छ त्यो चाहिँ पुरानो प्रवृत्तिको निरन्तरता हो होइन। र त्यसले सुशासनमा जति ठूलो एउटा धक्का पुर्याएको छ त्यो चाहिँ निरन्तरता इतिहासको भइरहेको छ र त्यसमा चाहिँ ब्रेक लागेन भने सुशासन स्थापित हुन सक्दैन यो राज्यमा भन्ने अर्को कुरा होइन। र तेस्रो सबैभन्दा महत्वपूर्ण कुरा के लाग्छ भन्दा यो सरकारले सिर्जना गरेको कृत्रिम मानवीय संकट जुन छ सुकुम्बासी बस्तीहरूमा 20,000 नागरिकलाई काठमाडौँमा मात्रै जबरजस्ती उठीवास गरेर जुन एउटा रुनु न हाँस्नु अवस्थामा पुर्याएको छ होइन, बिल्लीबाटै बनाएको छ भन्नुपर्छ, त्यसको उचित व्यवस्थापन चाहिँ यो सरकारले तुरुन्तै गरोस् भन्ने मेरो
1: अहिले केही बेरमा आउँदा हामी के गर्नुपर्छ भनेर म एकछिनपछि आउँछु। तपाईँले हामीले यो सकारात्मक कुरामा चाहिँ तपाईँले एउटा मात्रै भन्नुभयो हुटुटी मात्रै,
2: हजुर,
1: केही गर्न खोज्ने हुटुटी बाहेक अरू सकारात्मक कुरा चाहिँ तपाईँले खासै नदेखेको
2: होइन। मैले रिजल्ट टाइममा निकाल्ने
1: त्यो हुटुटी अन्तर्गत चाहिँ छिटो नतिजा निकाल्ने
2: त्यो पनि एउटा सकारात्मक पक्ष नै भन्नु पर्छ।
1: अलिकति आशा लाग्ने कुरा गरौँ न एकछिन, तपाईँले सम्झेर भन्नु भएन हुन्छ।
2: आशा लाग्दो चाहिँ त अलि अहिले चाहिँ कस्तो छ भन्दा यो थोरै निराशातिर पो पुग्या हो कि भन्ने लाग्छ होइन।
1: अब त्यसो यसो भनौँ न, 100 दिनलाई 100 अङ्कमा मूल्याङ्कन गर्नु पर्यो भने तपाईँ कति नम्बर दिनुहुन्छ?
2: म त धेरै नम्बर दिदिनँ, अलिकति नम्बर नदिउँ होला नै जस्तो लाग्छ।
1: भनेपछि अनुत्तीर्ण
2: अनुत्तीर्ण नै हुनुपर्छ,
1: जस्ट पास
2: जस्ट पास पनि भएको छैन
1: लागि। अब धेरैले के भन्छन् भने, अब मोनिकाजीलाई मैले यहीँ जोड्न खोजेको सोध्न खोजेको चाहिँ यो नवयुवाका प्रतिनिधिहरू पनि धेरै चाहिँ कुनै न कुनै पार्टीसँग आबद्ध छन्, विपक्षी पार्टीसँग आबद्ध भएकाहरूले चाहिँ सरकारको राम्रो काम नदेख्ने अनि सरकारको समर्थन गर्ने नवयुवा प्रतिनिधिले चाहिँ सरकारको राम्रो काम देख्ने, उनीहरूको आँखा पनि एउटै छैन, उनीहरूको मूल्याङ्कन पनि एउटै छैन भन्ने आरोप लाग्ने गरेको छ। तपाईँ कतै अर्को पार्टीको समर्थक भएको नाताले यस्तो भन्नुभएको त होइन नि?
2: होइन, म अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता पनि लिएको छुइनँ होइन, कहिल्यै पनि म चाहिँ त्यस्तो भोटर हो जस्तो लाग्छ मलाई, म स्विङ भोटर हो क्या खासमा होइन। मेरो कुनै पनि ऐतिहासिक रूपमा अथवा पारिवारिक रूपमा चाहिँ ल यही पार्टी हो बाबु बाजेदेखि यही पार्टी हो भन्ने पनि छैन होइन। एउटा उम्मेद्वारको चाहिँ उसको राम्रा एजेन्डाहरू छन् होइन, मलाई मनपर्ने कुराहरू छन् भने म भोट दिने खालको, म स्विङ भोटर हो होइन। त्यही भएर मेरो त्यो कुनै पनि एउटा लोयल्टी कुनै पनि पार्टी प्रति छैन, सदस्य पनि होइन होइन। त्यसकारणले यो चाहिँ एकदम, तर म कहिलेकाहीँ सोध्छु छु होइन, सायद उहाँहरूका समर्थकहरूसँग मैले अलि बेसी कुरा पो गर्नुपर्छ कि मैले केही नदेखिरहेको हो कि होइन, सायद मेरो आँखामै पट्टी पो लाग्या हो कि भन्ने पनि लाग्छ मलाई कहिले काहीँ।
1: जे होस् मोनिकाजी, तपाईँ जस्तै तपाईँहरू चाहिँ एउटा स्वतन्त्र रूपमा हामीले देखेको पनि स्वतन्त्र रूपमा पहिलेदेखि नै भदौको नब्बे उबाको आन्दोलनपछि तपाईँहरूले एउटा यो नागरिक उन्मुख सरकार हुनुपर्छ, संविधानको पालना गर्नुपर्छ, विधिको प्रक्रिया अनुसार अगाडि बढ्नुपर्छ भनेर तपाईँहरूले खबरदारी गर्दै आउनु भएको, निम्न र गरीब वर्गको उत्थानको लागि सरकारको ध्यान पुग्नुपर्छ भनेर पनि तपाईँहरूले बेला बेला आवाज उठाइरहनु भएको होइन, तपाईँहरूले धेरै अभियान चलाइरहनु भएको छ। त्यस कारणले गर्दाखेरि आज हामी तपाईँसँग यो सरकारसँग तपाईँहरूले खोजेको अपेक्षा र सरकारको कामको बारेमा कुरा गरिरहेका छौँ होइन। अब मोनिकाजीहरूले अघि नै तपाईँले भन्नुभयो एउटा अन्तरिम सरकारसँग तपाईँहरूको एउटा सम्झौता भयो होइन, नव युवाहरूको तर्फबाट, अर्को चाहिँ यो सरकार बन्ने बित्तिकै पनि तपाईँहरूले धेरै अपेक्षा गर्नु भएको थियो कि, अलिकति अपेक्षाको कुरा गरौँ न, तपाईँहरूले गरेको अपेक्षा चाहिँ के थियो बुझागत रूपमा भन्दाखेरि, नयाँ यो जुन अहिले 100 दिन मनाइरहेको सरकारसँग तपाईँहरूले सुरुमा गरेको अपेक्षा चाहिँ के थियो?
2: पहिलो भनेको शहीद परिवार र घाइते साथीहरूको चाहिँ दीर्घकालीन व्यवस्थापन भन्ने कुरा थियो। अहिलेसम्म पनि सरकारले आफ्नै जमर्कोमा चाहिँ उहाँहरूलाई एकपटक पनि भेटेको छैन, त्यो एकदमै दुःख लाग्दो, चित्तै दुख्ने कुरा हो त्यो वास्तवमा होइन। एउटा आन्दोलनको चाहिँ हामी प्रतिनिधि भनेर आन्दोलनको जस बोकेर आउँदै गर्दाखेरि, यति ठुलो जनमत चाहिँ आन्दोलनको बलमा लिएर आउँदै गर्दाखेरि, त्यही आन्दोलनका शहीद तथा घाइते परिवारहरूलाई चाहिँ एकपटक पनि भेट्न नसकेको कुरा चाहिँ एकदमै दुःख लागेको छ होइन।
1: भेट्नुपर्छ, भेट्नु होला भन्ने अपेक्षा थियो, त्यो पूरा भयो
2: होइन। भेट्ने भनेको त त्यो चाहिँ एउटा सहकार्यको सुरुवात होला भन्ने होइन, उहाँहरूका के छन् त आवश्यकता, गुनासाहरू के छन्, त्यसलाई सम्बोधन गर्ने एउटा बाटो खुल्ला भन्ने कारणले चाहिँ एउटा प्रथम भेट महत्वपूर्ण होला भन्ने लागेको थियो।
1: त्यो भएन, एउटा अपेक्षा त्यो थियो, त्यो भएन। अब अर्को तपाईँको अपेक्षा
2: र त्यसमा चाहिँ कस्तो झल्झली के याद आउँछ भन्दा, त्यो शहीदका शालिकहरू जुन छरपष्ट छन् नि, ती चाहिँ एकदम याद आउँछ कि दिमागमा, किनभने त्यसले चाहिँ सायद यो सरकारले यो आन्दोलनका शहीद र घाइते प्रतिको यो सरकारको के छ अवधारणा भन्ने ठ्याक्कै देखाउँछ कि क्या हो भन्ने लाग्छ है। अर्को भनेको अझै पनि आन्दोलनमा देखिएकै भरमा चाहिँ 2700 जना युवाहरू चाहिँ जेलमा हुनुहुन्छ अहिले पनि होइन, र उहाँहरूलाई विभिन्न झुटा मुद्दाहरू समेत लगाइएका छन् होइन। यसमा यो सरकारको कुनै पनि ध्यान पुग्न सकेको छैन, र यो सरकारको प्राथमिकता भनेको चाहिँ उतापट्टि दरबार हत्याकाण्ड चाहिँ यो सरकारको प्रमुख प्राथमिकता हो, र यो आन्दोलनमा सहभागी भएका कारणले जो जेलमा बस्नका लागि 1 वर्षभन्दा धेरै भइसक्यो कि होइन, एउटा आमा हुनुहुन्छ माइती घरमा बस्नुहुन्छ, सुदूरपश्चिमबाट आउनुभएको, उहाँले भन्दै हुनुहुन्थ्यो कम्तीमा मलाई होइन म हेरिदिन्छु भनेदेखि त म खेत जोत्न जान्थे नि त होइन, अस्ति हामीले असारको खेत जोत्ने दिन पनि मनायौं होइन, उहाँको खेत बाँझै छ, उहाँको एउटा छोरा छ रे, एउटा छोरा जेलमा बसेको 1 वर्ष हुन लाग्यो होइन, अब 1 वर्ष पुग्न लाग्यो भदौमा, 1 वर्ष ठ्याक्कै पुग्छ, र उहाँको खेत अहिले बाँझै छ किनभने उहाँ यहाँ दिनै माइती घरमा आएर रोएर बसिरहनु भएको छ होइन। भित्र गृहमन्त्रीको शपथ हुँदै थियो, बाहिर प्रहरीले चाहिँ ती आन्दोलनकारीका बाबामालाई थर्काइरहेको देखिएको थियो होइन। दोस्रो अपेक्षा त्यो थियो कि झुटा मुद्दा लागेर जसलाई प्रहरीले थुनामा राखेको छ र जसको मुद्दाको चाहिँ सुनवाई हुन सकेको छैन, त्यसलाई प्राथमिकतामा राखेर रा यो सरकारले चाहिँ सम्बोधन गर्छ भन्ने थियो होइन, त्यो हुन सकेन। अर्को भनेको प्रहरीको रूपान्तरणको होइन, त्यसपछि जुन भ्रष्टाचार नियन्त्रणसँग सम्बन्धित कुराहरू छन् यसमा चाहिँ धेरै कुराहरू पर्ने भएको कारणले पनि त्यो सम्झौता 10 बुँदे हुन पुगेको होइन, र यस अन्तर्गत चाहिँ हाम्रा जुन संवैधानिक निकायहरू छन् त्यसमा नियुक्ति कसरी हुन्छ होइन, र संवैधानिक निकाय मात्रै नभएर सबै निकायहरू क्या अहिले विश्वविद्यालयकै नियुक्ति प्रक्रियाहरू जुन भइराखेका छन् होइन, त्यसले चाहिँ विश्वविद्यालयहरूलाई एउटा स्वच्छ एउटा चाहिँ स्वतन्त्र निकायको रूपमा चाहिँ काम गर्न दिएन होइन किनभने सधैँ राजनीतिक हस्तक्षेप भइरहने बाटो चाहिँ खुला रह्यो भन्ने जुन एउटा थियो त्यसका लागि चाहिँ यी नियुक्ति प्रक्रियाहरूमै पुनर्विचार गर्नुपर्छ। त्यो नियुक्ति गर्ने जुन समिति छ त्यो समितिमा चाहिँ को बस्ने भन्ने नै पुनर्विचार गर्नुपर्छ। त्यसमा प्रधानमन्त्री त्यसमा शिक्षा मन्त्री बसेर त त्यो त राजनीतिक प्रक्रिया राजनीतिक नियुक्ति नै भइरहने भयो र यी निकायहरू चाहिँ स्वतन्त्र र स्वच्छ रहन सकेनन् राजनीतिक हस्तक्षेप मुक्त रहन सकेनन् भन्ने थियो र त्यसकारणले चाहिँ यसलाई पुनर्विचार गर्ने होइन र त्यो सँगसँगै चाहिँ संवैधानिक निकायहरूमा चाहिँ 45 वर्ष नै त्यसको चाहिँ एलिजिबिलिटी हुने होइन त्यसको लागि क्वालिफाई गर्नका लागि 45 वर्ष पुग्नु पर्ने भन्ने नियमले चाहिँ अहिलेका एकदम सक्षम युवाहरूलाई पनि ती पदहरूबाट चाहिँ विमुख गराए भन्ने थियो र त्यसकारणले चाहिँ त्यो एलिजिबिलिटी त्यो उमेरको जुन हद छ त्यसलाई पनि पुनर्विचार गर्ने यद्यपि कुनै पनि संवैधानिक निकायको पुनर्गठन अथवा त्यसको पुनर्विचार गर्नका लागि यो चाहिँ संसदीय प्रक्रियाबाट जुन संविधानले भनेको प्रक्रिया छ त्यही अन्तर्गत नै गर्ने तर एउटा समितिले अध्ययन गरेर अध्ययन प्रतिवेदन चाहिँ संसदलाई बुझाउने भन्ने कुरा थियो होइन
1: तर अहिले अब त्यही अनुसार केही अब नियुक्तिको लागि प्रक्रिया पनि शुरू भएको छ केही नियुक्ति पनि हुन थालेको छ अहिलेको यो नियुक्तिलाई चाहिँ तपाईँहरूले गरेको अपेक्षा अनुसार मिल्दो जुल्दो छ अथवा यस यो नियुक्तिमा पनि सरकारले भन्ने एउटा गर्ने अर्को गरिरहेछ
2: होइन सरकारले भन्ने उही गरिरह होला गर्ने पनि उही गरिरह होला जस्तै हाम्रो सांसद गोर्खाका सांसद पूर्व महामन्त्री राष्ट्रपाकाले अभिव्यक्ति दिनुभएको थियो त होइन यदि कुनै पनि व्यक्तिले चाहिँ भोट मागेको थियो राष्ट्रपाका लागि भोट हालेको थियो अथवा अरूलाई उत्प्रेरणा दिएको थियो भोट हाल्नका लागि भने स्वत एक अङ्क बढिहाल्छ नि भन्ने त उहाँले जे भनेको छ त्यही गरेको होला भन्ने अपेक्षा गर्नु पर्यो सरकारबाट होइन तर नियुक्ति चाहिँ के भन्दाखेरि एउटा व्यक्ति आए चाहिँ राम्रो हुने अचानक होइन अर्को व्यक्ति नभए चाहिँ बिग्रिहाल्ने भन्ने होइन के होइन त्यो के भन्दाखेरि सिस्टम बनाउने हो नि त होइन जब विधि बन्छ जब प्रक्रिया बन्छ र त्यो प्रक्रियाले नै एउटा चाहिँ निष्पक्ष मान्छे आउन सक्ने खालको प्रक्रिया बन्छ तब न त्यसको सुनिश्चितता हुन सक्छ तब जो नै आए पनि होइन ल ठिक छ कविन्द्रजी त्यहाँ चाहिँ छनौट समितिमा हुनुहुन्न होला अरे होइन त्यो छनौट समितिमा भएका सबै मान्छेहरू स्वच्छ मनका छन् रे तर त्यसको सुनिश्चितता कसले गर्न सक्छ त होइन त्यसको ग्यारेन्टी त कसैले पनि लिन सक्दैन नि त त्यसकारणले एउटा प्रक्रिया त्यस्तो बनाउनु पर्छ जसले साँच्चीकै निष्पक्ष मान्छेहरू छनौट समितिमा हुन पर्यो त्यो छनौट समितिले के का आधारमा छनौट गरिरहेको छ भन्ने कुरा पारदर्शी हुन पर्यो भन्ने हो के
1: होइन त्यो तपाईँहरूको अपेक्षा थियो त्यो अपेक्षा अनुसार पनि काम भएको जस्तो तपाईँहरूलाई लागेको
2: भएको जस्तो लागेको छैन किनभने जस्तै मार्क्स चाहिँ कसैलाई पनि तपाईँले राष्ट्रपालाई भोट हाल्या हो कि होइन भन्ने आधारमा मार्क्स दिइराखेको छ भने त त्यो के फरक भयो के हिजो पनि एमाले एमालेलाई भोट हालेकै मान्छेलाई राख्थ्यो आज राष्ट्रपालले राष्ट्रपा भोट हालेको मान्छेलाई राख्छ होइन भनेपछि स्वतन्त्र निष्पक्ष मान्छे त्यो ठाउँमा आउन सक्छ त सक्दैन होइन तर त्यसको समस्या कहाँनिर हो भन्दाखेरि त्यो छनौट प्रक्रियामा चाहिँ क्राइटेरिया के हो त के का आधारमा चाहिँ कुनै पनि व्यक्तिलाई छनौट गरिएको छ र मलाई चाहिँ विश्वविद्यालयको हकमा है विशेष गरेर के लाग्छ भने चाहिँ यो चाहिँ शिक्षा मन्त्रालय अथवा शिक्षा मन्त्री चाहिँ त्यो छनौट समितिमा हुनै हुँदैन भन्ने लाग्छ त्यसमा पहिल्यैदेखि नै स्वतन्त्र विज्ञहरूको टोली हुनुपर्छ होइन विद्यार्थी सहितको टोली हुनुपर्छ जस्तो लाग्छ वास्तवमा
1: यसमै कतिपयले के भन्छन् भने हाम्रो देशमा त्यो चाहिँ एकदम के अरे तपाईँले भन्नुभएको छ स्वतन्त्र विज्ञ भन्नेहरू पनि कुनै न कुनै पार्टीमा चाहिँ आबद्ध भइहाल्छन् हामीले भने जस्तो त्यो स्वतन्त्र व्यक्ति खोज्नै सकिँदैन पनि भन्छ नि तपाईँ त्यस्तो लाग्छ
2: होइन यस्तो हो अब स्वतन्त्रता भनेको पनि फेरि कस्तो भने नि जस्तै मैले कसलाई भोट हालेँ भन्ने आधारमा म स्वतन्त्र भइनँ भन्ने कुरा चाहिँ होइन होइन हामी सबैले कसै न कसैलाई त भोट दिउँ नि त होइन हामी सबैको विचार काहीँ न काहीँ मिल्न सक्छ हामीलाई कोही मन पर्न सक्छ होइन नेताकै रूपमा मन पर्न सक्छ त्यसले चाहिँ मेरो स्वतन्त्रतालाई नै कम्प्रोमाइज गर्यो भन्ने पनि होइन कि तर मैले मेरो पदमा रहेर चाहिँ त्यो मेरो जुन एउटा त्यसलाई बायस भनिन्छ नि त होइन रिसर्च गर्दाखेरि पनि सबैको केही न केही बायस हुन्छ कि हाम्रो चाहिँ हुर्काई बढाई हाम्रा होइन आफ्ना रुचिहरू हाम्रा मनपर्ने मन नपर्ने कुराहरू त्यो सबैले केही न केही बायस त सिर्जना गर्छ होइन तर स्वतन्त्रता भनेको के भन्दाखेरि त्यो बायसको बारेमा म कतिको चाहिँ मैले बुझेको छु ए है मलाई यो नेता मनपर्छ होइन तर त्यसको मतलब यो होइन कि त्यो नेतालाई मन पराउने सबै विद्यार्थीलाई चाहिँ मैले प्लस फाइभ मार्क्स दिनु भनेको चाहिँ म स्वतन्त्र भइनँ भन्ने कुरा हो होइन तर त्यसलाई चाहिँ मैले मेरो काममा चाहिँ त्यो मेरो मनपर्ने नेताको इन्फ्लुएन्स पर्न नदिनु भनेको स्वतन्त्र हुनु हो होइन त्यही भएर यसमा चाहिँ स्वतन्त्र भनेको मलाई त खासमा भन्नु पर्दाखेरि पार्टीको सदस्यतै लिएको मान्छेले पनि एउटा स्वतन्त्र रूपले विश्वविद्यालयको पदाधिकारी भएर काम गर्न सक्छ होला कि होइन तर यति हो कि उसको विश्वविद्यालयको काम गर्दाखेरि ऊ पार्टीको सदस्य हुनु भएन
1: मोनिका निरौलाजी तपाईँ जेनजी मुभमेन्ट अलायन्सको सदस्य हुनुहुन्छ नवयुवाको प्रतिनिधि हुनुहुन्छ आज हामी तपाईँसँग सरकारको 100 दिनको अवसरमा सरकारले कस्तो काम गर्यो भनेर कुरा गरिरहँदाखेरि तपाईँले हामीले चाहे अनुसार हामी नवयुवाहरूले जे चाहेका थियौं जे खोजेका थियौं त्यो अनुसार सरकारले काम गर्न सकेन 100मा अंक दिनु पर्यो भने सरकार अहिलेसम्मको काम गराइमा फेल भएको छ भनेर तपाईँले अघि नै भन्नुभयो अब अहिले हेर्दाखेरि एउटा मान्छेले अर्को पनि एउटा सकारात्मक कुरा मैले अलिकति सकारात्मक कुरा कोट्याएँ पहिले जस्तो प्रधानमन्त्री मन्त्रीहरू भाषण गर्नुहुन्न होइन प्रधानमन्त्रीको बोली सुन्न त धेरै दिन पर्खिनुपर्छ महिना पर्खिनुपर्छ बोल्नुहोस् भन्दा पनि बोल्नुहुन्न होइन उद्घाटनमा जानुहुन्न त्यसपछि अरू समारोहमा पनि मन्त्रीहरू गएर भाषण गरेको सुनिँदैन पहिला पहिला भाषण गरेर वाक्कै बनाउँथे होइन भाषणमा चाहिँ जे पनि भन्ने काममा नदेखिने अहिले बोल्दैनन् पक्कै पनि काम गर्न खोजेका होलान् भन्ने चाहिँ अरूलाई लागेको छ कि यसमा चाहिँ तपाईँ के भन्नुहुन्छ
2: बोलाई र काम गराइसँग त्यस्तो सम्बन्ध छ र भन्ने पनि लाग्छ मलाई होइन किनभने संसदमा गएर संसदका प्रतिनिधिहरूको चाहिँ जवाफ दिनु प्रश्नको र विधिवत जवाफ दिनु कि होइन किनभने त्यहाँ गएर ठिङरिङ उभिएर चाहिँ ल भन के हो म दिइहाल्छु भन्ने टाइपको पाराले चाहिँ हुँदैन रहेछ नि त होइन देखियो कत्रो ठुलो गल्ती हुन सक्ने रहेछ धेरै ओभर कुल ओजे हुन खोज्दाखेरि क्या ओभर जान्ने भएर
1: धेरै जान्ने भएर
2: भन्ने लाग्छ मलाई होइन त्यही भएर वास्तवमा चाहिँ कहाँ बोल्ने कहाँ नबोल्ने ठिक छ उद्घाटनमा नजानु भनेको एकदम राम्रो कुरा हो उद्घाटनमा प्रधानमन्त्री गइरहन आवश्यक पनि छैन होइन तर संसदमा गएर सांसदहरूको प्रश्नको जवाफ जो चाहिँ जनताका प्रतिनिधि हुन् होइन मैले मेरो सार्वभौमिकता चाहिँ उहाँहरूलाई एउटा भोट हालेर मैले दिएको छु होइन काम गर्नका लागि जागिर दिएको हो त्यसकारणले ती प्रतिनिधिहरूको जवाफ दिनु भनेको जनताको प्रश्नको जवाफ दिनु हो र त्यो जवाफ चाहिँ प्रधानमन्त्रीले दिनै पर्छ होइन विधिवत रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन त्यो एउटा विधिको शासन हो त्यो एउटा लोकतान्त्रिक मूल्य मान्यता पद्धति प्रक्रिया हो जसको चाहिँ मान राख्नुपर्न मान चाहिँ प्रधानमन्त्रीले राख्नुपर्छ होइन अब त्यो सँगसँगै ठुल्ठूला अब कार्यक्रममै गएर भाषण दिनुपर्छ भन्ने छैन होइन तर एकजनाले नदिँदै मासिक रूपले जसरी भनिएको छ जति जति समयमा प्रधानमन्त्रीले गएर सांसदहरूको जवाफ दिनुपर्छ प्रश्नको भनिएको छ त्यो दिनुपर्छ प्रधानमन्त्रीले होइन त्यो एउटा विधिको शासन

0: गएर जे पनि बोलिरहनु भएको छ त फेरि अर्कोतिर होइन सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी नेपालको इतिहासमा लागू गरेर होइन भनेको सबैभन्दा उपल्लो वर्गलाई चाहिँ कर छुट दिने र सबैभन्दा पछाडि बारिएका वर्गलाई चाहिँ करको मारमा च्याप्ने होइन त भनेको के हो एउटा चाहिँ सानो प्राइभेट विद्यालयमा चाहिँ किनभने इङ्ग्लिस बोर्डिङमा पढायो भने मेरो छोराछोरीले चाहिँ उन्नति गर्ला भन्ने बाबुमाका लागि 3% कर लगाउनु होइन बिजुली खपतमा 3% कर लगाउनु होइन ग्यास चाहिँ आधी सिलिन्डर पाइन्छ म एउटा इन्डक्सन किनेर चाहिँ मेरो क्याफे चलाएर चिया बेचेर चाहिँ मेरो घर पाल्छु भन्ने मान्छेलाई 3% कर लगाउनु तर फेरि 10 लाखसम्म कमाउने मान्छेलाई चाहिँ कर छुट दिनु भनेको सबैभन्दा रिग्रेसिभ ट्याक्सेसन पोलिसी हो र यसलाई गएर चाहिँ भाषण दिएर अर्थमन्त्रीले यो त प्रोग्रेसिभ ट्याक्सेसन हो भनेर झुट बोलिरहेका छन् होइन त्यही भएर सबै प्रतिनिधिहरू क्याबिनेटका नबोलिराखेका त होइनन् होइन एउटा प्रधानमन्त्री चाहिँ म बोल्दै बोल्दिन भन्ने हट लिएर
1: भनौँ न प्रधानमन्त्री बोल्नुपर्ने ठाउँमा नै बोल्नु हुन्न अरू मन्त्रीहरू नबोले नै हुने ठाउँमा चाहिँ बोल्नु
0: नबोले नि हुने ठाउँमा जे पनि बोल्ने कि होइन अब अर्थशास्त्र चाहिँ मैले मात्रै जानेको छु र बुझाएको छु भन्ने खालको अभिव्यक्ति जुन आउँछ जुन घमण्डबाट आउँछ त्यो चाहिँ एकदम आपत्तिजनक नै लाग्छ
1: मोनिका निरौलाजी अब हामी अन्तिम खण्डमा चाहिँ तपाईँले समग्रमा भन्दाखेरि नवयुवाका प्रतिनिधिहरू तपाईँहरू जेन्जीहरूले जे खोज्नु भएको थियो यो सरकारसँग अपेक्षा यो 100 दिनमा बितेको 100 दिनमा त्यो अपेक्षा अनुसार काम हुन सकेको छैन र तपाईँहरूले धेरै कुराहरू चाहनु भएको थियो आम नागरिकले धेरै कुरा चाहेका थिए होइन पहिलेको भन्दा अब आउने सरकार नवयुवाकै प्रतिनिधिहरू सरकारमा हुनुहुन्छ तपाईँहरूसँगै अभियानमा लाग्नुभएकाहरू सांसद र मन्त्रीहरू बन्नु भएको छ तैपनि सरकारले भनेअनुसार काम गरेन भनेर तपाईँले भनिहाल्नुभयो अब तपाईँहरूको सुझाव चाहिँ नि अब सरकार कसरी अगाडि बढ्नुपर्छ अब अहिलेदेखि नै सरकारले के कुरामा ध्यान दियो भने तपाईँहरूले तपाईँहरू जस्ताले तपाईँले यसरी चाहिँ आलोचना गर्नुपर्ने थिएन होला अबको आउँदा दिनहरूमा सरकारको काम कस्तो हुनुपर्छ
0: पहिलो त शहीद परिवार र घाइते साथीहरूको मागहरू चाहिँ तत्काल सम्बोधन हुन पर्यो होइन उहाँहरूको दीर्घकालीन व्यवस्थापनको काम चाहिँ आजैबाट सुरु गर्नु होला भन्ने मेरो अनुरोध छ होइन त्यसै गरी 2700 जना जो अझै पनि कारागारमा हुनुहुन्छ उहाँहरूको भविष्य के हुनेवाला छ त त्यसप्रति केही न केही त चासो देखाइदिनुहोस् न होइन सबै अपराधीलाई उन्मुक्ति दिनुहोस् भने होइन कि होइन तर झुटा मुद्दामा जो अझै पनि जेलमा हुनुहुन्छ उहाँहरूको माग मुद्दा त सम्बोधन गरिदिनु पर्यो नि त सरकारले होइन आन्दोलनबाट आएको हुँ भन्ने सरकारले त्यो दोस्रो कुरा भयो तेस्रो कुरा भनेको नागरिकको अपेक्षा भनेको चाहिँ दैनिक जनजीवनसँग जोडिएको छ कि होइन अहिले म गाडी भाडा तिर्न पनि धौ धौ पर्नुपर्ने अवस्थामा पुगिसकेको छु होइन किन भन्दाखेरि महँगी त्यस्तो बढिसकेको छ होइन एउटा ग्यास सिलिन्डर किन्नका लागि आधी सिलिन्डर पाइन्छ है त्यसकारणले यो घाँस बाँस कपासका लागि नागरिकहरूलाई घिट घिट हुने अवस्थामा हामी पुगिसकेका छौ महँगी एकदमै बढ्दो छ त्यसकारणले कम्तीमा तपाईँहरूको ध्यान चाहिँ मेरो घरमा पासपोर्ट आउनु पर्दैन क्या मेरो त्यो अपेक्षै छैन मलाई त्यो चाहिएकै छैन म 10 वर्षमा एकचोटि त पासपोर्ट अफिस जान सक्छु त्यति हैसियत सबै नागरिकको छ यो देशमा होइन बरु गाउँ गाउँमा पासपोर्ट अफिस बनाउने भने अर्कै कुरा हो तर हामीलाई चाहिँ देशमै रोजगारी चाहिए हो घरमा पासपोर्ट चाहिएको होइन कि त्यही भएर घाँस बाँस कपास र रोजगारी र सबैभन्दा पछाडि पारिएका नागरिकको लागि चाहिँ सरकारको सबैभन्दा बढी आवश्यकता हुन्छ उहाँहरूको सुरक्षाका लागि यो सरकारले केही गर्नुपर्छ भन्ने लाग्छ होइन र सबैभन्दा महत्वपूर्ण अघि पनि मैले थोरै भनेका थिएँ जो विस्थापित हुनुभएको छ सुकुम्बासी बस्तीका नागरिकहरू उहाँहरूको उचित व्यवस्थापनका लागि चाहिँ यो सरकारले अझै पनि बाटो सच्याउन सक्ने ठाउँ छ 100 दिन मात्रै भएको छ होइन त्यसकारणले ती नागरिकहरूका लागि चाहिँ यो सरकारले साँच्चीकै म सरकार हुँ है सबै नागरिकको भन्ने प्रत्याभूति गराउने खालको उचित व्यवस्थापनको काम चाहिँ तत्काल सुरु गरोस् भन्ने अनुरोध छ होइन र अन्तिममा भन्न पर्दाखेरि चाहिँ यो सरकारले सुशासनका लागि

0: सबैभन्दा मुख्य कुरा भनेको हाम्रा जुन लोकतान्त्रिक संस्थाहरू थिए, गणतान्त्रिक संस्थाहरू बनेका थिए, ती संस्थाहरूलाई चाहिँ स्वतन्त्र रहन नदिएका कारणले, त्यसमा अति राजनीतिक हस्तक्षेप गरेका कारणले चाहिँ ती संस्थाहरू ध्वस्त भएका हुन्। होइन, ती संस्थाहरू भदौ 9 गते भदौ 24 गते जले, होइन, तर त्यो जल्नुभन्दा अगाडि नै तिनीहरूलाई भित्रभित्रै धविरा लागेर ती ध्वस्त भइसकेका संस्थाहरू थिए। त्यसकारणले यी स्वतन्त्र संस्था, संगठन, संघहरूलाई चाहिँ स्वतन्त्र रहन दिनुहोस् भन्ने अनुरोध हो। र लोकतान्त्रिक प्रक्रिया, लोकतान्त्रिक संघ संस्था संगठनहरूलाई चाहिँ अझै सुदृढ बनाउँदै जाउँ, तिनीहरूलाई खारेज नगरौं, होइन, तिनीहरूलाई चाहिँ झन ध्वस्त बनाउनेतिर चाहिँ नजाउँ, र विधि र प्रक्रिया चाहिँ सबैलाई लागू हुने गरी समान रूपले सबैलाई लागू होस् के, होइन, यो देशमा चाहिँ गृहमन्त्रीलाई कानूनै नलाग्ने, प्रधानमन्त्रीलाई कानूनै नलाग्ने भएका कारणले नै हामी भदौ 23 पुग्या हौं। अब फेरि पनि त्यही दोहोरिने हो भनेदेखि अर्को भदौ 23 पुग्नलाई कति दिन लाग्छ र? त्यसकारणले विधिको शासनभन्दा माथि चाहिँ कोही पनि नरहने खालको एउटा प्रक्रिया र पद्धति बनाउनुहोस् भन्ने अर्को अनुरोध छ।
1: एकदम प्रष्ट भन्नुभयो मोनिका निरौलाजी। एउटा चाहिँ के हुनुपर्छ त, अब सरकारको काम कसरी अगाडि बढ्नुपर्छ भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को चाहिँ अब हामी अन्तिममा जस्तो प्रधानमन्त्रीका कतिपय बोली भनाई, मन्त्रीहरूका कतिपय क्रियाकलाप तपाईँले अघि नै भन्नुभयो भनाई बोली, र सरकारको सञ्चालन गर्ने पार्टी, होइन, सरकार चलाउने पार्टी, रासोपाका कतिपय नीति, भर्खरैमा पहिलो महाधिवेशनबाट पारित भएका केही नीतिहरूको बारेमा पनि एउटा आलोचना भइरहेको छ, विवाद भइरहेको छ। अब सरकार चलाउने पार्टी, सरकार चलाउने प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहार र नीति चाहिँ कस्तो हुनुपर्छ, कसरी सचेर अगाडि बढ्नुपर्छ, तपाईँको सुझाव के छ?
0: अराजकता चाहिँ विकल्प होइन जस्तो लाग्छ कि मलाई। त्यसले के मात्रै बाटो खोल्छ होला भन्दाखेरि आलोचकहरूलाई चाहिँ खराने ग्याङ भन्ने बाटो मात्रै खोल्छ होला कि। जति अराजक भयो त्यति नै आलोचकहरूलाई ठाउँ मिल्ने जस्तो लाग्छ। किनभने जब सरकार अराजक हुन्छ, होइन, जब यहाँ सिंहदरबारबाट चाहिँ मन्त्रीले ए त्यसको म खुट्टा भाँचिदिन्छु भन्छ नि, तब साँच्चीकै चाहिँ त्यहाँ एकजना चाहिँ काम गरेर खाने महिलाको चाहिँ टेम्पोलाई भिरबाट खसालेर फालिदिन्छन् कर्मचारीले स्थानीय तहमा, होइन, त्यसको त्यो असर हो नि त, होइन। त्यसकारणले यो अराजक व्यवहार चाहिँ तुरन्तै सच्याउनु होला भन्ने अर्को अनुरोध पनि छ, होइन। यो जुन भनौं न अख्तियारको प्रमुखलाई राखेर चाहिँ थर्काउने, होइन, यसो गरेनस् भने तँलाई पखलास् भन्ने, यो कुनै विधि, यो कुनै प्रक्रियामा मान्य छैन कि। होइन, हरेक नागरिकको अधिकार हुन्छ नि त, उसले त्यो पद लियो भन्दैमा उसको चाहिँ केही पनि अधिकार हुँदैन भन्ने त छैन, होइन। जसलाई मन लाग्यो त्यसलाई उठाइरहेछ, होइन, यो त गुण्डागर्दी शैली चाहिँ यो एकदमै नसुहाउँदो शैली हो, यसलाई सच्याउनु पर्छ, होइन। त्यसै गरी अघि पनि भनिहाले, यो प्रधानमन्त्रीको चाहिँ संसद भन्दा मै माथि हो भन्ने खालको जुन एउटा व्यवहार देखिएको छ नि, त्यसलाई पनि सच्याउन एकदम आवश्यक छ। किनभने संसद प्रति उहाँ जवाफदेही हुनुहुन्छ, संसद प्रति जवाफदेही हुनु भनेको ती मुखहरू प्रति मात्रै होइन, हरेक आम नागरिक, हरेक जनता जसले ती सांसदहरूलाई भोट दिएर सांसद बनाए तिनीहरूप्रति जवाफदेही हुनु भनेको हो, होइन। त्यो भनेको गणतन्त्रको आधारभूत मान्यता हो कि सबैभन्दा माथि चाहिँ हरेक नागरिक हुन्छ भन्ने मान्यता हो, त्यसलाई चाहिँ ननाग्नु होला भन्ने अर्को अनुरोध, होइन। र अर्को अनुरोध चाहिँ के छ भन्दाखेरि, यो व्यवहारको रूपमा चाहिँ उहाँहरूको जुन एउटा यो कस्तो देखिन्छ भन्दा, यो फ्र्याट हाउस भन्ने हुन्छ कि अमेरिकाको कलेजहरूमा चाहिँ, त्यो चाहिँ केटै केटाको एउटा घर बनाउँछन्, होइन, अनि त्यो एउटा केटाको क्लब जस्तो बनाउँछन् क्या, हाम्रोमा अहिले एमआरआर भए जस्तो नि त, होइन। त्यो चाहिँ किचन क्याबिनेटदेखि लिएर मन्त्री परिषद पनि एमआरआरको अथवा फ्र्याट हाउस, फ्र्याट बोइज जस्तो देखिनुहुन्छ कि उहाँहरू, उहाँहरूको बोली व्यवहार, होइन, त्यसलाई चाहिँ सच्याउन आवश्यक छ जस्तो लाग्छ। अलिकति धेरै नै उहाँहरू अराजक र अपरिपक्व हुनुभयो भने एउटा डर चाहिँ के छ भन्दाखेरि एउटा सिङ्गो पुस्तालाई अथवा युवालाई नै हेर्ने दृष्टिकोण चाहिँ कस्तो बन्ला भन्ने डर पनि छ कि उहाँहरूको असक्षमता र अकर्मण्यताको भार चाहिँ एउटा सिङ्गो पुस्ताले बोक्नु पर्नेवाला छ होइन एउटा सिङ्गो पुस्तालाई चाहिँ ल युवाले चाहिँ नसक्ने रहेछ हामीले दिएकै हौ त युवालाई मौका के नै गर्यो र भन्ने खालका जुन एउटा त्यो भाष्य सिर्जना भइसक्यो नि त होइन युवाले चाहिँ नसक्ने रहेछ भन्ने भाष्य सिर्जना भएको छ कि अहिले त्यो भाष्य सिर्जना हुन चाहिँ नदिनका लागि उहाँहरूले आफ्नो बोली व्यवहार आफ्नो चाहिँ काम सच्याउन एकदम आवश्यक छ किनभने हुटहुटीले मात्रै पुग्दैन के होइन हुटहुटीमा चाहिँ विचार पनि चाहिन्छ त्यसमा अलिकति संयमता पनि चाहिन्छ त्यसमा चाहिँ धैर्यता पनि चाहिन्छ होइन आजको भोलि गरिहाल भन्ने बित्तिकै त हुँदैन नि त होइन राज्य चलाउने कुरा हो समय लाग्छ धैर्यता चाहिन्छ र डिप्लोमेसी पनि चाहिन्छ कूटनीतिक हुनु पनि आवश्यक छ होइन होला थर्काउनु मन लाग्ला रिस कसलाई उठ्दैन र होइन तर त्यो थर्काउनु मन लाग्यो भन्दैमा चाहिँ प्रहरी प्रमुखलाई थर्काइदिने संवैधानिक आयोगका प्रमुखहरूलाई थर्काइदिने त्यो त मान्य छैन नि त त्यही भएर विधि अन्तर्गत बसेर जे गर्न पाइन्छ त्यो गर्दाखेरि पनि यो देशमा चाहिँ साँच्चीकै सुशासन स्थापित हुन्छ त्यही भएर ती व्यवहारहरू चाहिँ सच्याउन आवश्यक छ र धेरै भनेको चाहिँ यो अराजक व्यवहारलाई चाहिँ बन्द गर्न आवश्यक छ
1: धेरै धेरै धन्यवाद मोनिका निरौलाजी तपाईँको यो प्रतिक्रिया समयको लागि
0: हजुर धन्यवाद हजुरलाई पनि समय दिनुभएकोमा
1: उहाँ हुनुहुन्थ्यो जेनजी मुभमेन्ट अलायन्सका सदस्य नवयुवा प्रतिनिधि मोनिका निरौला आज हामीले सरकारको 100 दिन र अबको अपेक्षामा केन्द्रित रहेर कुरा गर्यौं काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय आजलाई सकिन लागेको छ बिहान 8 बजे प्रसारण भएको यो कार्यक्रम बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: Mobile upgrade मा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति. NMB Capital को वेबसाइट वा नजिकै को NMB Bank को शाखा मा गई आजै SIP शुरू गर्नुहोस्. ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्ड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
5: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
5: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत.

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका 2 सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौड़ा कपड़ा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढ़ी आएको छ। गैरातीको बाढ़ीका कारण एक महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि दुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुंगासहितको बाढ़ी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको हो। बाढ़ीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी विक, 44 वर्षीय रेउली विक, 48 वर्षीय विष्णु विक, 15 वर्षीय निरुता विक, 13 वर्षीय सीता विक र 65 वर्षीय जस विकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु विकका अनुसार बाढ़ीले झण्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढ़ीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। डीएसपी गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदाम सहित 7-8 वटा घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण संकलन भइरहेको डोल्पा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासको नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिन यता देशभर मनसून सक्रिय भएकोले वर्षा हुने क्रम बढ़ेको छ। काठमाण्ड उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। काठमाण्ड उपत्यकाभित्र अहिले चर्को घाम लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै गएका छन्। त्यस्तै सड़क अवरूद्ध हुने क्रम पनि बढ़ेको छ। कर्णाली प्रदेशका 2 प्रमुख सड़क पूर्ण रूपमा अवरूद्ध छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार गएको असार 17 गति परेको पानीले रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका छ। रिजेगार खोलामा आएको पहिरोले जाँजरको डोल्पा जोड्ने भेरी करिडोर अवरूद्ध भएको छ। त्यसैगरी हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रूकुम शहीद मार्ग पूर्ण रूपमा बन्द छ। प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएका र अवरूद्ध सड़क खुलाउन आवश्यक प्रयास पनि भइरहेको जानकारी दिनुभयो। पूर्ण रूपमा अवरूद्ध भएका सड़क सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सड़कमा पनि अत्यधिक सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सड़कको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराती घरमा सुतिरहेको बेला जंगली हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका दुई बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराई नौ मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई दुई मर्फिस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। सरकारले हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हेटौँडा कपड़ा उद्योग सञ्चालनका लागि परीक्षण उत्पादनको काम भइरहेको बताउनुभयो। सरकारले 2073 साल असार 18 गते हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालय बाट बजेट निकासा भइसकेको सचिव राउतले जानकारी दिनुभयो। पछिल्लो समयमा 7 बन्द भएका अथवा रुग्ण उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य डीडीए रिपोर्ट बनाउने काम भइरहेको पनि उहाँले बताउनुभयो। कसरी सञ्चालन गर्ने भन्ने बारेमा भने डीडीए रिपोर्ट आएपछि मात्रै तय हुनेछ। वर्तमान सरकारको 100 दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सचिव राउतले उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट भइरहेका पहलबारे जानकारी दिनुभएको हो। 2069 साल माघ 12 गते नेपाल सरकार मन्त्री परिषदको निर्णयबाट खारेजीमा गएको हेटौँडा कपड़ा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्न असार 18 गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको हो। अब विदेशको खबर। अस्ट्रेलियामा ब्याट्रीबाट चल्ने विद्युतीय गाड़ीको बिक्रीले गएको महिना अर्थात जूनमा लगातार 5 पटक नयाँ कीर्तिमान कायम गरेको छ। अस्ट्रेलियाको गाड़ी उद्योगको छाता संगठन फेडरल च्याम्बर अफ अटोमोटिभ इण्डस्ट्रीज एफसीएआईले सार्वजनिक गरेको मासिक तथ्याङ्क अनुसार जून महिनामा अस्ट्रेलियाभर कुल 130,058 नयाँ गाड़ी बिक्री भएका छन्। जसमध्ये विद्युतीय गाड़ीको हिस्सा 23.3% रहेको छ। यसअघि मे महिनामा 20% विद्युतीय गाड़ी बिक्री भएकोमा जूनमा यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो। विद्युतीय गाड़ीको बजार हिस्सामा देखिएको यो वृद्धि गएको फेब्रुअरीदेखि लगातार जारी छ। फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको ईभीको हिस्सा 5 महिनाको अवधिमा झण्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाड़ी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थको मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाड़ीप्रति विशेष चासो बढ़ाएका छन्। अब खेल खबर। आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समय अनुसार बेलुका 8:15 शुरू हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् इंल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इंल्याण्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन च्याम्पियन टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम आठमा पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई एक तथा गैराती भएको खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई तीन गोलले हरायो। पाराग्वेसँगको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक भयो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा सातौं गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। सातौं पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। हारसँगै क्यानाडा र पाराग्वे बाहिरिएका छन्। यो विश्वकपबाट बाहिरिने क्यानाडा पहिलो आयोजक देश बनेको छ। चारबन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढ़ी, एक महिलाको ज्यान गयो, छ जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढ़ी तथा पहिरोका घटना बढ़दै, कर्णालीका दुई सड़क अवरूद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौडा कपड़ा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाड़ीको बिक्रीमा नयाँ कीर्तिमान, एक महिनामा 1,30,000 गाड़ी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025 24 200।
5: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि, मोबाइल नम्बर 98-480-44-631।

0: In the heart of the city, where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीभी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405119 र 9858517115
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ गर्ने
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
4: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
5: हौ हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
4: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि हो त्यही गएर सूर्जन रोकाईलाई भेट
4: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
5: ल टिपिराख फोन नम्बर 9820293948 9820293948
6: सकियो अब रमाइलो सुरु भयो
7: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर मात्र ₹20 प्रिपेड सिम कार्ड ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS
6: अझै रमाइलो ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्
8: नेपाल टेलिकम राष्ट्रको संचार
9: सबैको मन छुने
8: रेडियो भेरी एफएम

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000999066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoans.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoans.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
1: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
9: रेडियो भेरी एफएम।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 13 र 97054769 93।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालन व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
3: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525714 मोबाइल 98581960 98481936 र 98488966।

0: मलाई त कस्तो भोक लागेको छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: Radio Bheri FM

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-91-960 र 97-678-84-566।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्, तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोडी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Siphonia.
1: Extreme energy drink.
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही असार 27 गते शनिबारको दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलचक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरा चोक सुर्खेत फोन 083-411-045 र मोबाइल 98550-17645।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन हामी गर्ने गर्नु।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कसे हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सुरजन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो।
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-65-51-960, 98-481-19-336 र 98-88-28-966।
7: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
7: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, इसिजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: Radio Berry FM

0: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
1: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीसी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
0: के तपाई आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ, बुद्धपथ लाइन भित्र टेलरिङ लाइन, नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
5: लकी पिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा
7: हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
8: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
9: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
10: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
11: रेडियो भेरी एफएम

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000999066501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
2: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054769
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: यही असार 27 गते शनिबारको दिन
3: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने चिलाउने बन्द हुने नाकमा मासु पलाउने पिनास हुने कान पाक्ने दुख्ने कानबाट पानी वा पिप बग्ने र चिलाउने घाँटी चिलाउने दुख्ने टन्सिल बढ्ने खोकी लाग्ने श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर 6 हुलाक नजिक सुर्खेत फोन नम्बर 083521987 मोबाइल नम्बर 98585696।
0: सूचना
5: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
5: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
5: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरू बारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
0: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
5: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: हावाहुरीबाट बचौं र बचाऊ,
10: घरको संरचना बलियो बनाऊ, हावाहुरी चल्न थालेपछि झ्याल ढोका बन्द गरौं, छतको गमला सुरक्षित रूपमा राखौं, जस्ता पाता लगायतका वस्तुहरू खुल्ला र जथाभावी रूपमा नछोडौं। हावाहुरी चलेमा भागदौड नगरौं, बिस्तारै सुरक्षित स्थानमा जाउँ। हावाहुरी चलेको समयमा सवारी साधन रोकेर सुरक्षित स्थानमा बसौं। सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो परौं। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ।
6: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरनगर, सुर्खेत।

0: हार्दराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, डोल्पामा बाढीले बगाउँदा एकजनाको ज्यान गयो अरू 6 जना घाइते, कर्णालीमा खसेको फोर्स गाड़ी र यात्रुको खोजीका लागि सबै सुरक्षा संयन्त्र परिचालित, 4 जनाको अवस्था जै अज्ञान, फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, आज मध्यराति ब्राजिल र नर्वे भिड्दै। डोल्पामा बाढ़ीले बगाउँदा एकजनाको ज्यान गएको छ भने अरू 6 जना घाइते भएका छन्। जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा राति आएको बाढ़ीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी बिकको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाले निरन्तरको वर्षासँगै धुला खोला तथा आसपासका खहरेमा आएको हिलो माटो सहितको बाढ़ी बिहान करिब 3 बजेतिर गाउँ पसेको जनाएको छ। बाढ़ीमा परेर घाइते भएका उहाँको उद्धार गरी अस्पताल लगे पनि उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले बताउनु भएको छ। बाढ़ीमा परेर 65 वर्षीय जस बिक, 50 वर्षीय चाउरी बिक, 44 वर्षीय रेउली बिक र 48 वर्षीय विष्णु बिक अनि 15 वर्षका निरुता बिक र 13 वर्षीय सीता बिक घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको स्थानीय झ्याकुट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइते मध्ये रेउलीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको कमाण्डमा थप 5 जना, नेपाली सेनाको 10 जना र सशस्त्र प्रहरी बलको 11 जना टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभएको छ। दैलेखको साङ्गे तडामा कर्णाली नदीमा खसेको गाड़ीमा बेपत्ता भएका यात्रु र गाड़ीको खोजीका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरिएको दावी गरेको छ। सुर्खेत सहित चितवनको क्रिन्टारबाट आएको गोताखोर सहित ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी जारी रहेको छ। घटनाबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी उद्धारका लागि सुरक्षा निकायका सबै टोली परिचालन गरिएको जनाएको छ। यस्तै हेलिकप्टर, ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली पनि परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले बताउनु भएको छ। धमिलो पानी र बढ़दो भेलका कारण उद्धारमा कठिनाई भएको उहाँले बताउनु भएको छ। घटनास्थल दैलेखको चामुण्डा बिन्द्रा सैनी 7 देखि सुर्खेत र बर्दियाको सिमानासम्म हेलिकप्टरबाट खोजी भइरहेको पनि उहाँले बताउनु भएको छ। फोर्स गाड़ी र त्यसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन नसकेको बताइएको छ। सुर्खेत बस पार्कबाट चालक र सहचालकका साथ 3 जना, अन्य यात्रु गरी 5 जना रहेको पुष्टि भए पनि बीचमा अरू यात्रु चढ़े नचढ़ेको बारे थाहा हुन नसकेको उहाँले बताउनु भएको छ। अरू यात्रु चढ़ेको जानकारी कहीँ कतैबाट नआएको पनि डीआईजी सापकोटाले बताउनु भएको छ। घटना भएको 4 दिन भइसक्दा पनि गाड़ीमा रहेका भनिएका 4 जनाको अवस्था अझै अज्ञात रहेको छ भने 1 जनाको शव फेला परेको छ। फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पराग्वेलाई र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम 8 को यात्रा तय गरेका हुन्। आज बिहान भएको प्री क्वार्टर खेलमा फ्रान्सले पराग्वेमाथि 1-0 को संघर्षपूर्ण जीत दर्ता गरे। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी सदुपयोग गर्दै गरेको गोल नै खेललाई जिताउन पर्याप्त रहे। यो गोलसँगै एम्बाप्पेले विश्वकप फुटबलमा 7 औं गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीसँग बराबरी गरे पनि थप 2 असिस्ट गर्नुभएका वहाँले मेस्सीलाई उछिन्दै शीर्ष स्थानमा उक्लेर गोल्डन बुटको दावेदारी प्रस्तुत गर्नुभएको छ। यस्तै अमेरिकाको हिस्टन स्टेडियममा भएको खेलमा मोरक्कोले अज्जेद्दिन ओनाहीको 2 गोल तथा सुफियान रहिमीको 1 गोल मद्दतमा 3-0 को जीत निकाल्दै क्वार्टर फाइनल पुग्ने अफ्रिकी टोली बनेको छ। मोरक्को 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। प्री क्वार्टर फाइनल अन्तर्गत आज मध्यराती उपाधि दावेदारका रूपमा हेरिएको ब्राजिल र नर्वे बीच खेल हुँदैछ। नर्वेबाट डेब्यू खेल विश्वकपमा डेब्यू गरिरहेका स्टार स्ट्राइकर एलिन हालान्ड उत्कृष्ट फर्ममा रहेकाले यो खेल निकै रोमाञ्चक हुने अनुमान खेल विश्लेषकहरूले गरेका छन्। हस्त अहिलेलाई बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: खुशीको खबर।
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369984।

0: Bunnia.
1: Extreme energy drink.
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
7: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु,
0: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
1: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएस मा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटी मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-25-714, मोबाइल 9855-51-960, 9841-19-336 र 9848-28-966।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3, मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-22-253 र मोबाइल नम्बर 9855-56-55।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: रेडियो भेरी FM।

गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
0: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
4: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
5: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन, लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
4: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
5: डिभिजन वन कार्यालय, सुर्खेत।
6: रेडियो भेरी एफएम

0: खै जन्मदाता दिनुहोस् त
1: जन्मदर्ता गरेको छैन नि म्याडम
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702
7: मलाई त कस्तो भोक लाग्छ टिकराज कहीँ जाम न खाजा खान
8: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
8: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
5: त्यहाँ त स्पेसल बफ मोमो चिकन मोमो मटन मोमो भेज मोमो बफ चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बफ खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बफ सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बफ ससेज चिकन ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ
7: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
8: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ
2: भर्ना खुल्यो
5: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
9: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
10: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59-960 र 97-678-84-566
11: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। असारमा हुने विकासे बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै, सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहेको मन्त्री तिमिल सेनाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रूसी राष्ट्रपति पुटिनको घोषणा, पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले चालू आर्थिक वर्षको अहिलेसम्म 1,48,90,94,00,000 रूपियाँ पूँजीगत खर्च गरेको छ। यो कुल बजेटको 36.5% हो। यस वर्ष सरकारले 4,07,90,00,000 रूपियाँ पूँजीगत तर्फको बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष सकिने अब 11 दिन मात्रै बाँकी छ। 15 दिनमै झण्डै 3.5% अर्थात 67.5 अर्ब रूपियाँ बजेट खर्च भएको छ। यही बजेट सड़क, पुल, भवन लगायत पूर्वाधार निर्माण तथा विकास आयोजनामा खर्च हुने रकम हो। यता चालू आर्थिक वर्ष चालू खर्च भने यस वर्ष पनि बढ़ेको छ। चालूतर्फ विनियोजित 11,08,98,00,000 रूपियाँ मध्य 10,53,45,00,000 रूपियाँ खर्च भइसकेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन सरकारले कुल 19,64,11,00,000 रूपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्षको अन्तिम दिनहरूमा विकास बजेट हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिँदा खर्चको गुणस्तर र प्रभावकारितामाथि भने प्रश्न उठेको अर्थतन्त्रका जानकारहरू बताउँछन्। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ललितपुर सहित मकवानपुर, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीमा आज पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। महाशाखाले सम्भावित बाढ़ीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गैराती डोल्पाको जगदुल्ला गाउँपालिका 5, गैरी गाउँमा लेदो सहित बाढ़ी आउँदा 1 महिलाको ज्यान गएको छ भने 6 घाइते भएका छन्। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सड़क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाड़ीको चापलाई मध्यनजर गरी कालो पत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको छ। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म ढलान टिक्ने उहाँको दावी छ। यसले नागरिकले दाउन्नेमा भोग्दै आएका शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सड़कको भार वहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20-30 वर्षको गाड़ीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12,000-20,000 गाड़ी आवत जावत गर्दा पनि सड़कमा कुनै पनि क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ। अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झण्डै 50 मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ। कालोपत्र गर्दा सड़क छिटो बिग्रिने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सड़क अवरोध र मरमतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व भएको बताउनु भएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनुभयो। साथै उहाँले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको टिप्पणी गर्नुभयो। पत्रकारको सूचनामा पहुँच सीमित
चिन्हित भएको उहाँको भनाई छ। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्न प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। यस्तै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बावजूद संचार क्षेत्रमा चुनौती कायम रहेको बताउनुभयो। बदलिदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता नारासहित नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन ललितपुरमा चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाव आज सामान्य घट्यो, महिला टी20 विश्वकपको उपाधिका लागि आज इंग्ल्याण्ड र अस्ट्रेलियाले खेल्दै लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले असारमा हुने विकासित बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम सहित 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार, सुन चाँदीको भाव सामान्य घटेको छ। आज सुनको भाव तोलामा 400 रूपियाँले घटेको हो। भाव घटेर सुन आज तोलाको 2,90,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,90,700 रूपियाँ रहेको थियो। शुक्रबार सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदी तोलामा 10 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,605 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा रहेको लुहान्स्क गणतन्त्र पूर्ण रूपमा रूसी नियन्त्रणमा आएको दावी गर्नुभएको छ। सैन्य बलको अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले लुहान्स्कलाई पूर्ण रूपमा मुक्त गर्ने अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति पुटिनका अनुसार अब रूसी सेनाले डोनेट्स्कसँगै जापोरिजिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचना तथा सैन्य अड्डामाथिको अभियानलाई निरन्तरता दिनेछ। उहाँले ती क्षेत्रमा सैन्य कार्यवाही योजना अनुसार अघि बढ़िरहेको दावी समेत गर्नुभयो। यसका साथै युक्रेनका खार्किव, सुमी र अन्य क्षेत्रसँग जोडिएका सीमावर्ती इलाकामा सुरक्षा क्षेत्र निर्माण गर्ने कार्य पनि योजना अनुसार अगाडि बढ़ाएको पुटिनको भनाइ छ। रूसले लुहान्स्क पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दावी गरे पनि यसबारे युक्रेनी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया भने नआएको सिनिया समाचार संस्था सिन्हाले जनाएको छ। दुई देशबीचको युद्धमा अहिलेसम्म हजारौं मानिसले ज्यान गुमाउँदा लाखौं मानिस विस्थापित भएका छन्। 4 वर्षभन्दा बढ़ी समयदेखि चलिरहेको यो युद्ध अझै निर्णायक रूपमा टुंगिएको छैन र सैन्य कार्यवाहीसँगै कूटनीतिक प्रयासहरू पनि समानान्तर रूपमा अघि बढ़िरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको खेल्दैछन्। ब्राजिल र नर्वे बीचको खेल नेपाली समयअनुसार राति पाउने 2 बजे शुरू हुनेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई यो विश्वकपको उपाधि दावेदार मध्ये एक टोली मानिएको छ। यस्तै अर्लिङ हलान्डको टोली नर्वे पनि इतिहास रच्ने अभियानमा छ। यस्तै भोलि बिहान पाउने 6 बजे इंग्ल्याण्ड र मेक्सिको बीच खेल हुनेछ। विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका हुन्। अन्तिम आठमा फ्रान्स र मोरक्को बीचको खेल शुक्रबार मध्यराति पाउने 2 बजे हुनेछ। यस्तै आईसीसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इंग्ल्याण्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 बजे शुरू हुनेछ। दुई टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इंग्ल्याण्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इण्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असारमा हुने विकासित बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढ़ीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहेको मन्त्री तिमिल सेनाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रूसी राष्ट्रपति पुटिनको घोषणा, पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
4: ब्याट्री में प्रयोग होने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अंगभंग पनि हुन सक्छ।
3: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-484-4631।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसहरू भएको छ मेरा दिनेशै बाइजना भया
9: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
8: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
9: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाद छोकको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: Mania Extreme Energy Drink.
1: 'पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
2: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रवर्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
2: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
1: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
2: स्वस्थ माटो, स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
2: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515।
1: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: In the heart of the city where dreams take shape and futures begin, stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
5: Radio Bheri FM
6: What an idiot. God, what is he doing, God?
7: Cool. Yeah.
6: Such a stupid bastard.

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: यही असार 27 गते शनिबारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, आठजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-65-51-960, 98-481-19-336 र 98-488-9066।
7: भर्ना खुल्यो।
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
6: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्टर्न प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
8: सबैको मन सुने
9: रेडियो भेरी एफएम।
10: शहर में दूसरी कोई नहीं तुझसे जो भी देखे यही पूछ है किसकी बिल्लो, हर अदा तेरी जगाती है कयामत कोई।

0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
1: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कसे हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर।

0: समस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पंजाब मा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
0: हो त नि, अमृत सहर पंजाब का विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
0: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
0: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948। यही असार 27 गते शनिबारको दिन
2: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
4: रेडियो भेरी एफएम

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517115।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
2: चार बाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको NICU सेवा सञ्चालनमा रहेको छ।
1: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
1: दादुरा,
2: पोलियो,
1: कुपोषण,
2: एनिमिया,
1: मम्स,
2: दम,
1: टाइफाइड
2: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
1: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। HCRC अस्पताल,
2: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054 67993। कान जाँच शिविर हुने सम्बन्धी सूचना
2: यही असार 27 गते शनिबारको दिन
3: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
3: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरा चोक सुर्खेत फोन 083-411-045 र मोबाइल 98550-17645।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
2: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98585-51960 98481-19336 र 98488-96966।
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइनालाको खेतको रक्षा गरिदेऊ। ठुलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्। रक्षा गराई परमेश्वरी।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
7: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क श्री एग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
5: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
8: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसहरू भएको छ मेरा दिन यस्तै बाइजना भया।
9: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
8: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
9: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
10: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुटाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउन पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो,
2: त्यही गएर सूर्जन रोकायलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
2: ल टिपिराग, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: भर्ना खुल्यो,
4: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
3: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन HA, पीसेल इन ल्याब टेक्निसियन CMLT, पीसेल इन अप्थाल्मिक एसिस्टेन्ट OA र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
3: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
3: BBA प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह BBA शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083-850-97-120-91-950।
3: BBA प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने

0: परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000906651 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
0: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: रेडियो भेरी एफएम।

0: No! No! No!
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
5: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
4: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
5: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
6: एसई सकियो, अब रमाइलो सुरु भयो।
7: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
6: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
7: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
8: नेपाल टेलिकम, राष्ट्रको संचार।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
2: रेडियो भेरी एफएम 98.6 102.7 MHz।
10: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
11: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: सूचना
1: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक कृषि समूह सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ सुन्तला कागती जुनार ओखर चुच्चे ओखर एभोकाडो बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
1: इच्छुक कृषक कृषि समूह सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न

0: स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
0: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौ, मानव स्वास्थ्य र वातावरणलाई बचाउ।
1: स्वस्थ माटो स्वस्थ जीवन, अब रोजौ अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौ, पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ, सुरक्षित स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनौ।
0: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 9848044631।

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो यार।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम दाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
2: ल टिपिराख, फोन नम्बर 9820-2993-48 9820-2993-48।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 0383-590-038, मोबाइल 9858-20-935, 9862-29-133 र 9855-56।
5: रेडियो भेरी FM।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
1: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580-40519 र 98580-51715।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91960, 98-481-19336 र 98-488-29966।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू:
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44631।

0: खुशीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
3: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
4: लोक सेवा आयोगका किताबहरू,
3: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
5: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर्स, विजयनगर छ, बुद्ध पथ, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
6: के भयो, के को हल्ला खल्ला हो यो?
7: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
8: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
6: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
7: हो त है, हामीले त ध्यानै नदिएको।
8: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
9: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यही असार 27 गते शनिबारको दिन
10: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा, ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-585-6696।
12: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
13: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
12: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा इसिजी सेवा
14: रेडियो भेरी एफएम
15: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेटमा नसमेटिएको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग। मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति लिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी। चितवनमा हात्ती पीड़ित स्थानीयवासी र प्रशासनबीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवे हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल। नेपाल खबरमा अब पूरा खबर। निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई छ। यस्तै परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधारमा समेत माग गरेका छन्। यसै छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मन्त्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्रबीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। विगतका गैर कानूनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सड़क आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच 4 बुँदे सहमति भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवे हात्तीले गैराती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो। हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीयवासीका अनुसार ध्रुवे हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली हात्ती छन्। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर पाँच गैरी गाउँमा बिहान आएको बाढीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि 56 वर्षकी आनन्दी विकको ज्यान जानुका साथै अरू 6 घाइते भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कृषि विभागले 18 जिल्लाका 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशक्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्न यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो। धान खेतीमा सरुवा प्रविधि, पालै पालो जमिन बिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदिनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 500 जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गर्ने योजना रहेको छ। नेपाल खबरमा अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नुभएको थियो। अब खेल खबर. फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पाँच पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्. यो खेल राति पाउने दुई बजे अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ. नक आउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 गोलले हराउँदै अन्तिम शर्मा पुगेका हुन्. ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नक आउटमा पुगेका हुन्. नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन. यी दुई टोली बीच अहिलेसम्म चार पटक अन्तर्राष्ट्रिय खेल भएको छ. नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो. चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भनै सकेको छैन. विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्. यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ. नक आउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 गोलले हराउँदै अन्तिम शर्मा पुगेका हुन्. मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताको रूपमा नक आउटमा पुगेका हुन्. विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 गोलले हराएको थियो. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. बजेटमा समितिको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग. मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई. पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप. प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी. चितवनमा हात्ती पीड़ित स्थानीय वासिन र प्रशासन बीच सहमति. अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने. ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने. झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी. र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इंग्ल्याण्ड र मेक्सिको बीचको खेल.

0: Sonia.
1: Extreme energy drink.
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoyanus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoyanus.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
6: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
7: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550 ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ्क मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: एसई सकियो, अब रमाइलो सुरु भयो।
4: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
4: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
6: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
7: Radio Bheri FM.

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रिबेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रिबेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोबेट सेन्टर, वीरेन्द्र नगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री सेग्रोबेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
0: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रङ्गको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: अध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
0: साथै बीबीए बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-66।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-045।
2: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, पर्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
2: खुसीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
4: रेडियो भेरी एफएम 98.6 x 2.7 MHz।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजे को छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा डोल्पामा बाढ़ीमा परेर गम्भीर घाइते विकलाई थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत ल्याइयो। सुर्खेत दैलेख र अछाममा ठूलो वर्षाको सम्भावना, सतर्क रहन मौसम बाढ़ी पूर्वानुमान महाशाखाको आग्रह। कर्णालीमा खसेको फोर्स गाड़ीको खोजी कार्य आज पनि जारी। र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, आज मध्यराति ब्राजिल र नर्वे बीच खेल हुने। डोल्पाको जगदुल्ला गाउँपालिका पाँच गौरी गाउँमा आएको बाढ़ीमा परि गम्भीर घाइते भएका 44 वर्षीय रेउली विकलाई सुर्खेत ल्याइएको छ। गम्भीर घाइते उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। डोल्पाका प्रमुख जिल्लाधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको समन्वयमा विकलाई सुर्खेत ल्याइएको हो। आज बिहान 1 बजेतिर सुतिरहेका बेला गैरी गाउँ खोलामा आएको बाढ़ी घरमा पसेको थियो। बाढ़ीमा एकजनाको मृत्यु भइसकेको छ भने बाँकी 4 जना घाइते भएका थिए। यस्तै डोल्पाको जगदुल्लामा जीप दुर्घटनामा परेको छ। आज जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जीप डोल्पा जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेत दैलेख र अछाममा ठूलो वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत दैलेख र अछामसहित आसपासका नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको हो। गैराती पनि सुर्खेत दैलेख अछामसहित देशका सबैजसो क्षेत्रमा पानी परेको थियो। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई का 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रका नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अप्नाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाको आग्रह रहेको छ। गत बिहिबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको खोजी कार्य आज पनि जारी रहेको छ, तर केही पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ। सुर्खेतदेखि कालीकोट जाँदै गरेको गाड़ी दैलेखको साङ्गेतडा नजिक दुर्घटनामा परेको थियो। 5 जना यात्रु रहेका भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरिसकेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरणसहित खोजी कार्य जारी राखिएको भए पनि अहिलेसम्म कुनै सुराख फेला पर्न नसकेको नेपाली सेनाले जनाएको छ। सुर्खेत, चितवन र कुरिन्टारबाट आएको गोताखोरको टीम, ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी जारी राखेको छ। र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वे र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम 8मा पुगेका हुन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वे माथि 1-0 संघर्षपूर्ण जित दर्ता गर्यो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बाप्पेले यो विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनन मेस्सीसँग बराबरी गर्नुभएको छ। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको हो। यस्तै गैराती भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो। मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेका क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ। यसैगरी आज राति 2:15 ब्राजिल र नर्वे बीच खेल हुँदैछ। हवस् त, दिउँसो 4 बजेको भेरी हाइलाइट सकियो। साँझ 5 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी विदा हुन्छु। नमस्कार।

0: Sonia.
1: Extreme energy drink.
2: रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारु र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो
3: तै त ए काउजु क या गर्न मन गर्दछौ मुखभित्र
2: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क－या­हरू त आफै भन्दिन क││या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाग दुबी सम्बन्धी उपचार पाइल्स बवासीर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489376
7: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145484031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
5: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एससीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार सनसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ
8: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने डिम्बाशयको सिस्ट बाँझोपन समस्या पाठेघर झर्ने पिसाब चुहिने पाठेघरको क्यान्सर उपचार महिनावारी अनियमितता गर्भावस्थाको जटिलता सुरक्षित सामान्य प्रसूति तथा सिजेरियन गर्भपतन सेवा एन्डोमेट्रियोसिस बच्चा नबस्ने समस्या डिम्बाशय ट्युमर गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ
5: सफा वातावरण अत्याधुनिक उपकरण अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित महिलाको स्वास्थ्य परिवारको भविष्य स्वस्थ रहनुहोस् समयमै जाँच गराउनुहोस् स्थान चारबानी रोड नेपालगंज सम्पर्क मोबाइल नम्बर 98455638
9: रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409 र 97054769
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रुकिन्छ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
9: रेडियो भेरी एफएम

0: यही असार 27 गते शनिबारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ, के गर्ने गर्नु भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
2: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गरी के हो कसो।
2: लटिपिराग फोन नम्बर 9820293948, 9820293948।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुखेत। सम्पर्क फोन नम्बर 0385900038, मोबाइल 9858820935, 9862829133 र 9855556।
5: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब

0: जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91-960 र 97-6-78-84-566।
0: साक्षर समाज, सक्षम राष्ट्र, आत्मनिर्भर जीवनको लागि, रोजगारी र अवसरको लागि, सामाजिक विकास र समृद्ध राष्ट्रको लागि, लैंगिक, जाति र क्षेत्रीय समानताका लागि, अधिकार र कर्तव्य बोधका लागि, स्वास्थ्य सम्बन्धी सचेतनाका लागि, आर्थिक सशक्तिकरणका लागि, त्यसैले शिक्षित बनौ, प्रगतिको पथमा लम्क्यौं।
2: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
4: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या?
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हाथखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने, नआउने, सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
7: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
8: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
9: यही असार 27 गते शनिबारको दिन
10: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरिनोस कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-585-6696।
12: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
13: हुन्छ
14: हुन्छ ल हुन्छ।
12: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
13: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
15: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
13: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
12: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
13: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
15: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
13: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
12: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
18: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजे को छ।
19: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरहरूमा डोल्पामा बाढ़ीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो, सुर्खेत दैलेख लगायतका क्षेत्रमा आज पनि ठूलो वर्षाको सम्भावना, दैलेख पूर्ण खोप सुनिश्चित सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गौरी गाउँमा आएको बाढ़ीमा परि गम्भीर घाइते भएका 44 वर्षीय रेउली विकलाई सुर्खेत ल्याइएको छ। गम्भीर घाइते उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको समन्वयमा विकलाई सुर्खेत ल्याइएको छ। आइतबार आज बिहान 1 बजेतिर सुत्रिएका बेला गैरीगाउँ खोलामा आएको बाढ़ी घरमा पसेको थियो। बाढ़ीबाट एकजनाको मृत्यु भइसकेको छ भने बाँकी 4 जना घाइते भएका थिए। डोल्पाको जगदुल्लामा पनि जीप दुर्घटना भएको छ। आज जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको जीप डोल्पा जुम्ला सिमाना मौरी लेखमा दुर्घटना परेको जानकारी पाएसकि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ, तर दुर्घटनाको जानकारी प्राप्त भए पनि थप विवरण भने प्राप्त भइन सकेको प्रहरीले जनाएको छ। सुर्खेत दैलेख र अछाममा ठूलो वर्षाको सम्भावनासँगै बाढ़ी पहिरो आउन सक्ने भन्दै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत दैलेख र अछाम सहितका आसपासका नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको हो। गैराती पनि सुर्खेत दैलेख अछाम सहित देशका सबैजसो क्षेत्रमा पानी परेको थियो। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना घोषणा भएको छ। आज एक कार्यक्रमका बीच घोषणा गरिएको हो। जिल्ला स्थित सरकारवाला निकायका प्रतिनिधि र कर्णालीका सामाजिक विकास मन्त्रीको प्रमुख आतिथ्यतामा घोषणा सभा गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खोपको दिगोपनाको लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। उता सल्यानको कपुरकोट गाउँपालिका 3 कर्णालीकै प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ। पालिका स्तरीय यौन तथा प्रजनन स्वास्थ्य समन्वय समितिले प्रमाणीकरण गरेपछि यस्तो घोषणा गरिएको हो। प्रदेश सरकारको मन्त्री परिषदबाट 2083 जेठ 28 गते स्वीकृत पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083को नयाँ मापदण्ड पालना गर्दै यो वडालाई देशकै पहिलो वडाका रूपमा घोषणा प्रदेशकै पहिलो वडाको रूपमा घोषणा गरिएको जनाइएको छ। र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वे र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम 8मा पुगेका हुन्। आज बिहान भएको प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेमाथि 1-0 संघर्षपूर्ण जित निकाल्यो। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल निर्णायक बन्यो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गर्नुभएको छ। यस्तै आज राति मध्यराति 2:15 ब्राजिल र नर्वे बीच खेल हुँदैछ। हवस् त, साँझ 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।

0: sip on your extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फैकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
2: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
5: NMB क्यापिटलको SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385254414, मोबाइल 9858051960, 9841919336 र 9848289066।
1: भर्ना खुल्यो।
2: सिटीभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू: PCL इन जनरल मेडिसिन HA, PCL इन ल्याब टेक्निसियन CMLT, PCL इन अफ्थाल्मिक एसिस्टेन्ट OA र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण,
7: अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
8: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
7: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना
3: यही असार 27 गते शनिबारको दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा, बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू: कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली पिपिरा चोक सुर्खेत। फोन 083-411-045 र मोबाइल 98550-17645।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर
6: सुरजन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो।
6: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
7: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
7: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
7: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम

0: Sonia, extreme energy drink.
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्री श्री हजुर भेटमा गएर आएँ के। यो देखेनौ यो यत्रो यो सामान? त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-403।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148-520-702।
6: रेडियो भेरी एफएम।

0: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
1: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
2: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
0: जनचेतना अभियानको लागि मानिकेत ऊर्जा सुर्खेत, फोन 0385-22-360।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227। खुसीको खबर।
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98-4-55-36-984।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 0385-22-148 र 520-702।
7: जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि?

0: छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले?
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लकी पिराग फोन नम्बर 98209393 48 98209393।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोसी खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक सचेत हुनुपर्ने।
2: बाढ़ी पहिरोको जोखिमको लागि हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ, जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आपको उत्पादन घट्यो, अब बढ़ीमा 10 दिनलाई पुग्ने, आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई, विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। काभ्रेको रोसी खोलामा पानीको सतह बढ़ेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रेको सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ीको आवागमन रोकेको र स्थिति सामान्य नहुन्जेलसम्म रोक्ने जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षाका कारण रोसी खोलाको जलस्तर बढ़ेको छ, केही ठाउँमा डाइभर्सन बगाएको छ। काभ्रे प्रहरीका अनुसार काठमाडौँतर्फ र पूर्वतर्फ आवाज जात गरेर गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटार तथा सिन्धुलीको नेपालतर्फमा रोकिएको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा पछिल्लो 3 घण्टामा कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकोले आज राति र भोलि पनि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: जलवायु परिवर्तनसँगै पछिल्ला वर्षहरूमा विश्वव्यापी मौसमी उतार चढ़ाव बढ़दै जाँदा यस वर्ष शक्तिशाली एलनिनोको जोखिम बढ़ेको छ। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन WMOले एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी, केही ठाउँमा अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसत भन्दा बढ़ी तातो भएर हुने यो घटनाले मनसूनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसूनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढ़ेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिएका छन्। साथी महेश गेवालीले एलनिनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
2: यो स्पेनिस शब्द हो एलनिनो भनेको, चाहिँ एलनिनोको अर्थ चाहिँ लिटिल बोय भन्ने, अर्थात् सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तात्यो र एकदेखि दुई डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलिनुको अवस्था भनिन्छ भने दुई डिग्रीदेखि तीन डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलिनु भनिन्छ र वैज्ञानिकहरूले यसपालि सुपर एलिनु पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलिनुलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम पनि प्रभाव पार्छ भनेर चाहिँ मैले भने एलिनुको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलिनु अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आग लागेका घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जल तथा मौसम विज्ञान विभागले पनि यसपालि औसत भन्दा कम पानी पर्ने भनेको
7: हो। नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ,
2: ठाउँअनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसत भन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ, त्यति सम्भावना है भने कोशी प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गर्ने हो भनेपछि वर्षा चाहिँ रोकिने भन्ने चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
7: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नुपर्छ?
2: जोखिम त बाढीको जोखिम, पहिरोको जोखिम, अनि चाहिँ खहरे खोलाको जोखिम, हाम्रा सड़क पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सड़कमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौँ। शहरी डुबानहरू बढ्दो छ, काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोसी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहोल्ड पनि परिवर्तन भएको हुनाले चाहिँ औसत भन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिले चाहिँ जोखिमको आकलन गर्न बिर्सन्छौँ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कृषि र स्वास्थ्यमा कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाई हुन सक्दैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर रहन्छ र दोस्रो कुरा चाहिँ रोपाई गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ ल्याग्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाट हुँदैछ भनेपछि रोपाईको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले।
7: एल निनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
2: अहिलेसम्मको लागि 9 महिनादेखि 12 महिना चाहिँ रहन्छ भनेर भनिएको छ।
7: सरकार वा स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणले चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि साना विद्यार्थीहरूलाई पढाउने, जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ। सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन, किन भन्दाखेरि हामीले सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठूलो भूमिका हुन्छ। सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो।
0: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती। नेपाल दर्पणमा खबरको सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्क विहीन भएका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुईजना कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्क विहीन हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत 6 पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक S1 नमिता भट्टराई हुनुहुन्छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरेको मन्त्री चौधरीको भनाइ छ। नार्कबाट शुरूआत गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायबाट सम्पर्क विहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ।
1: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोड़िएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 गते नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिश गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालयलाई व्यक्तिलाई अदालती कार्यवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो। कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन। यसले गएको भदौ 23 र 24 गतेका घटनासँग जोड़िएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ। भदौ 24 गतेको घटनामा संलग्न भएको अभियोगमा झण्डै 950 जना विरूद्ध मुद्दा चलिरहेको छ। अहिले नारायण दत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ। वहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
9: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रूसी खोलामा बाढ़ी आएपछि बीपी राजमार्ग काभ्रे खण्ड अवरूद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक विपदबारे सचेत हुनुपर्ने, सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय आउँदो साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता वितरण गर्ने समय थप गरेको हो। यसअघि नयाँ सदस्यता असार 20 सम्म तोकेको कांग्रेसले अनलाइनबाट पनि नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने कार्यतालिका पनि सार्वजनिक गरेको छ।
0: यसैबीच प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र नियमावली विशेषाधिकार रूपमा लागू हुने व्यवस्था विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट लिएर जाने निर्णय गरेको छ। कांग्रेसका सभापति गगन थापा सहितका पदाधिकारीहरूले हिजो कानून व्यवसायहरूसँग रिट निवेदन लिएर जाने विषयमा छलफल गर्नुभएको थियो। छलफलपछि कांग्रेसले रिटको तयारी गर्न समेत कानून व्यवसायहरूलाई जिम्मा दिएको छ। महामन्त्री प्रदीप पौडेलले नियमावली विरूद्ध रिट लिएर जाने निर्णय भएको जानकारी दिनुभयो। जेठ 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भएको थियो, त्यति बेला कांग्रेसले प्रक्रिया अघि बढ़ाइसकेपछि नियमावलीको छलफलका लागि समितिमा पठाउनु पर्ने धारणा राखेको थियो। नियमावलीको नियम 140 र 259 गरेका व्यवस्थाहरूप्रति कांग्रेसको असन्तुष्टि छ।
1: यसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफंगा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै वहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गर्नुभयो। वहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार, हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढ़ाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ। यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै वहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अघि बढ़िरहेको आरोप लगाउनु भएको छ।
0: नेपाल पत्रकार महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा संचार मंत्री विक्रम तिमिल सिन्हा र महासंघ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासंघ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मीडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मीडिया उद्योग आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालय सहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकेको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र संचार क्षेत्र बीच बढ़दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा संचार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासंघको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासंघ मौन रहेको उहाँको आरोप छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ।
1: मध्य प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दुब्बरले बढ़ेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। शीत भण्डार प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनका लागि किसानको माग छ। दुई हप्ता अघिसम्म 100 रूपियाँमा 2.5 किलो आँप बिक्री भइरहेकोमा अहिले प्रति किलो 100 रूपियाँमा कारोबार भइरहेको छ। किसानका बगैंचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढ़ाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ। मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार 15 पछि धान रोपाई शुरू हुने भएकाले किसानले बगैंचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरीद गर्ने गरेको बताउनुभयो। उहाँले शीत भण्डार प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनु भयो। आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिसकेको छ भने मालदह आँप अब झण्डै 10 दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकतिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।
0: कृषि विभागले 18 जिल्लामा 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले संघीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्ने यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन जस्ता प्रविधि विस्तारमा जोड़ दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदीनाथ 1 र 3 वर्ण संकट जात प्रवर्धन 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धान यान्त्रिकरण प्रवर्धन र मूल्य श्रृंखला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी सरलाही नुवाकोट र नवल परासीको बर्दघाट सुस्त पूर्व सुस्त पश्चिमका 8 पालिकामा शुरू गरेको छ।
1: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधिहरूले बजेटमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाई छ। यसैगरी परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढ़ाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैंकको संरचनागत सुधार समेत माग गरेका छन्। यसै गरी छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ।
0: लघु घरेलु तथा साना उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको 26 राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेलमा शुरू भएको छ। महाधिवेशनमा 1000 भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबूत बनाई रोजगारी सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। संघका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाख जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासंघका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग सञ्चालनमा रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: भर्ना खुल्यो
11: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
11: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-6-78-84-566।
12: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
13: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
12: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बास, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
12: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
0: नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। डोल्पामा जीप दुर्घटना हुँदा 1 ज्यान गएको छ, अरू 13 घाइते भएका छन्। जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्ला गुडिरहेको जीप दिउँसो मौरे लेखमा अनियन्त्रित भई सड़कबाट तल झरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको र चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ।
0: यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकाकै वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढ़ीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। धुलाखोला तथा आसपासका खोल्सामा आएको लेतो सहितको बाढ़ी गाउँमा पसेपछि 56 वर्षकी आनन्द दीपिकाको ज्यान जानुका साथै अरू 6 घाइते भएका थिए।
1: यसै गरी जाजरकोटको नलगाड नगरपालिका 6 प्युली टोलमा गैराती परेको अविरल वर्षाका कारण स्थानीय जय बहादुर कामीको घरमा क्षति पुगेको छ। निरन्तर वर्षासँगै आएको बाढ़ी तथा पहिरोले मानवीय क्षति नभए पनि बाख्रा राखिएको खोर बगाउँदा 6 बाख्रा बेपत्ता भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी घटनास्थलतर्फ पुग्दैछ। निरन्तर पानी परिरहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
0: चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवी हात्तीले 14 वर्षको फरकमा एउटै परिवारका चार जनाको ज्यान लिएको छ। गैराती भरतपुरको बेलहटामा घरमा सुतिरहेका आशिका बोटे र उहाँका चार वर्षका छोरा भरतको ध्रुवी हात्तीको आक्रमणबाट ज्यान गएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यी हात्तीले 14 वर्ष अघि 2069 सालमा आशिकाका सासु झरली र ससुरा सोमलको पनि ज्यान लिएको थियो। अहिलेसम्म ध्रुवे हात्तीले नेपाली सेनाका एकजना मेजर सहित 25 जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। यो हात्ती मार्न 2069 सालमै आदेश भएकाले सेनाको गोली लागेपछि भागेर ज्यान जोगिएको थियो। अहिले हात्ती नियन्त्रणका लागि सरकारी निर्णय आवश्यक रहेको निकुञ्जले जनाएको छ। यसैबीच आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चारबुँदी सहमति भएको छ। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।
1: अब अन्तर्राष्ट्रिय खबर। मध्य पूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्दका क्रममा हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ। आर्थिक वर्ष 2025-2026 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27-41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्र मुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अन्तर्राष्ट्रिय खबरमा अब यमनको खबर। यमनको इरान समर्थित हुती विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको हौडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 जना सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुती समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दमा लाखौं मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्ध विराम यता द्विपक्षीय लड़ाई धेरै हदसम्म रोकिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू त्रिदेशीय श्रृंखलाका लागि नेदरल्याण्डस जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट संज्ञानले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। लीग टू क्रिकेट श्रृंखला यही जुलाई 21 31 तारीकसम्म हुनेछ। यो श्रृंखलामा घरेलु टोली नेदरल्याण्डस, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। आठवटा देश सहभागी। लीग टू तालिकामा नेपाल 24 अंकसहित पाँचौं स्थानमा छ। यस्तै नेदरल्याण्डस 32 अंकसहित तेस्रो र नामिबिया 22 अंकसहित सातौं स्थानमा छन्। यो श्रृंखला अघि नेपालले जर्सीमा गएर दुईवटा एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई 13 पहिलो खेल र जुलाई 15 दोस्रो खेल खेल्नेछ।
1: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइवरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म चार पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान पौने 6 बजे मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 हराउँदै अन्तिम 16 पुगेका छन्। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इंग्ल्याण्डले मेक्सिकोलाई 2-0 हराएको थियो।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: रोशी खोलामा बाढ़ी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम। हरेक नागरिक सचेत हुनुपर्ने।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कार्यवाही शुरू। नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आँपको उत्पादन घट्यो। अब बढ़ीमा 10 दिनलाई मात्र पुग्ने। आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग टू क्रिकेट श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई। विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बसेत पनि विदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
14: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
15: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
14: हाम्रा सेवाहरू
15: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
14: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98484461।

0: डोल्पामा बाढ़ीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते, एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो। सुर्खेत दैलेख लगायतका क्षेत्रमा आज पनि ठूलो वर्षाको सम्भावना।
1: दैलेख पूर्ण खोप सुनिश्चित सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा।
0: कर्णालीमा बसेको फोर्स खसेको फोर्स गाड़ीको खोजी कार्य आज पनि जारी, गाड़ीसँगै बेपत्ता व्यक्तिहरूको अवस्था अज्ञात।
1: र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, आज मध्यराती ब्राजिल र नर्वे बीच खेल हुने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट दीपा कोइराला र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमिबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गौरी गाउँमा आएको बाढ़ीमा परि गम्भीर घाइते भएका 44 वर्षीय रेउली भिकालाई सुर्खेत ल्याइएको छ। गम्भीर घाइते उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो। डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार गृह मन्त्रालयको समन्वयमा भिकालाई सुर्खेत पठाइएको हो। बिहान 1 बजेतिर सुतिरहेका बेला गौरी गाउँ खोलामा आएको बाढ़ी घरमा पसेको थियो। बाढ़ीबाट 1 जनाको मृत्यु भइसकेको छ भने बाँकी 4 जना घाइते भएका थिए। डोल्पाको जगदुल्ला जीव घटनामा परेको छ। यस्तै जगदुल्ला गाउँपालिकाबाट हुम्लातिर जाँदै गरेको जीव डोल्पा जुम्ला सिमाना मोरे खोलामा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
1: सुर्खेत र दैलेख र अछाममा ठूलो वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछाम सहित आसपासका नदी तथा खोलामा बाढ़ी आउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। गैराती पनि सुर्खेत, दैलेख, अछाम सहित देशका धेरै जसो क्षेत्रमा पानी परेको थियो। केही दिन यता देशभर मनसून सक्रिय भएकाले वर्षा हुने क्रम बढ़ेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि पनि कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: सल्यानमा खेत रोप्न गएका एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा कालीमाटी गाउँपालिका 4 ज्यामिरेका 46 वर्षीय सीता विकर रहनु भएको छ। सल्यान प्रहरीका अनुसार धान रोप्न गएका उनी रोपाईको काम सके पश्चात शारदा नदीमा नुहाउन जानुभएको थियो। त्यही क्रममा उहाँको डुबेर मृत्यु भएको हो। उहाँका श्रीमान र एउटा छोरा कामको सिलसिलामा भारतमा रहेको बताइएको छ।
1: दैलेख जिल्ला पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना घोषणा भएको छ। आज एक कार्यक्रमका बीच दिगोपना घोषणा गरिएको हो। जिल्लास्थित सरकारवाला निकायका प्रतिनिधि र कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख अतिथितामा घोषणा सभा गरिएको हो। कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले खोपको दिगोपनाको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। साथै आगामी दिनमा थप सुदृढीकरण गरिने पनि उहाँले उल्लेख गर्नुभयो। निकट दिनहरूमा दैलेखका अस्पतालबाट मृगौला डायलाइसिस सेवा शुभारम्भ हुने भन्दै मन्त्री भण्डारीले मृगौलाबाट पीड़ित नागरिकको उपचारमा सहजताका लागि दैलेख अस्पतालको स्तर उन्नतिमा ध्यान केन्द्रित भइरहेको बताउनु भएको छ।
0: उत्तर पाके जिल्लालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्ण खोप समन्वय समिति बाँकेको आयोजनामा नेपालगंजमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले बाँकेलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो। स्वास्थ्य मन्त्री घिमिरेले व्यक्ति स्वस्थ रहन खोप अभियान अनिवार्य रहेको जनाउँदै खोप लगाएर बालबालिकालाई जटिल रोगहरूबाट बचाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल बाँकेमा 16-23 महिनासम्मका 11,564 जना बालबालिकाले खोप लगाएको बताउनु भएको छ। यी मध्ये 10,769 जना अर्थात 94% बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरेको बताइएको छ।
1: सल्यानको कपुरकोट गाउँपालिका 3 कर्णाली प्रदेशकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ। पालिका स्तरीय यौन तथा प्रजनन स्वास्थ्य समन्वय समितिले प्रमाणीकरण गरेपछि यस्तो घोषणा गरिएको हो। प्रदेश सरकारको मन्त्री परिषदबाट 2083 जेठ 28 स्वीकृत पूर्ण संस्थागत सुत्केरी सम्बन्धी कार्यविधि 2083 नयाँ मापदण्ड पालना गर्दै यो वडालाई प्रदेशकै पहिलो वडाका रूपमा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुभाष हमालले आज वडा नम्बर छ र सोमबार वडा नम्बर दुईलाई पनि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने तयारी भएको बताउनुभयो। स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार वडा नम्बर तीन स्थित स्वास्थ्य संस्थामा आर्थिक वर्ष 2080-81 देखि आर्थिक वर्ष 2082-83 सम्ममा 165 जना सुत्केरी भएका छन्। मापदण्ड अनुसार पूर्ण संस्थागत सुत्केरी वडा वा स्थानीय तह घोषणाका लागि सबै गर्भवती महिलाले 3 वर्षसम्म लगातार पूर्ण संस्थागत सुत्केरी भएको, सबै गर्भवती महिलाले 8 पटक गर्भ जाँच र सुत्केरी महिलाले 4 पटक सुत्केरी जाँच गराएको, सबै महिलाले गर्भ अवस्थादेखि सुत्केरी भएको 45 दिनसम्म 225 आइरन चक्की र क्याल्सियम सेवन गरेको हुनुपर्ने उल्लेख गरिएको छ।
0: कर्णालीका उदीयमान सृजक सिर्जु शाहको उपन्यास बैकिनीको गृह विमोचन सुर्खेतको वीरेन्द्रनगरमा भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभाहालमा भएको गृह विमोचनमा लेखक शाहले बैकिनीलाई पढ्ने मात्र नभई अनुभूत गर्न सबैलाई आग्रह गर्नुभएको छ। उहाँले नीति निर्माण तहमा रहेकाहरूले पनि यसलाई पढ्ने र अनुभूत गर्नुपर्नेमा जोड़ दिनुभएको छ। लेखक शाहले जागिरे जीवनका क्रममा भेटिएका महिलाहरूको वास्तविक अवस्था र संघर्षबाट प्रभावित भएर उपन्यास लेख्ने प्रेरणा पाएको बताउनु भएको छ। समाजमा महिलाले अझै भोगिरहेका चुनौती र संघर्षलाई कृति मार्फत जागर गर्ने प्रयास गरेको बताउनुभयो। यसै गरी कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डाले, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मनमाया ढकाल तथा विश्लेषक रविन्द्र मिश्रले बैकिनी अब्बल कृतिका रूपमा रहेको बताउनुभयो। नगर प्रमुख ढकालले बैकिनी कर्णालीका महिला योद्धाको बारेमा यथार्थ वर्णन गरेको टिप्पणी गर्नुभएको छ। उहाँले पुस्तक नीति निर्माण तहमा रहेकाहरूले पढ्न बढ़ी जरूरी रहेको भन्दै यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै डाक्टर रामराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्दै यसले कर्णालीको ग्रामीण जनजीवन र त्यहाँका नारीले गर्नु परेको संघर्ष बोलेको बताउनु भएको छ। केसीले बैकिनीले कर्णाली मन महिलाले पुस्तादेखि उत्तराधिकारीकै रूपमा पीड़ा सहनु परेको तितो यथार्थ बोलेको बताउनुभयो। यस्तै मल्लले बैकिनी पढ्दा आफ्नै घर र परिवारको कथा पढ़ेको अनुभूति गरेको भन्दै यसमा दुःख पीड़ा मात्र नभई अन्याय विरूद्ध लड़ने प्रेरणा पनि जगाएको बताउनु भएको छ। मध्यपश्चिम साहित्य विश्वविद्यालय साहित्यिक समाजको आयोजनामा भएको कार्यक्रम समाजका अध्यक्ष गौरव नेउपानेको अध्यक्षतामा भएको हो भने कार्यक्रमको संचालन निर्मला आचार्यले गर्नुभएको छ। उपन्यास अक्षर आगन प्रकाशन गिरले प्रकाशित गरेको छ। लेखक शाहीका केही गीत र गजल पनि यसअघि रेकर्ड भइसकेका छन्।
1: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम।
2: नाककान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी घरको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
6: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: सूचना
5: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-85-40-913 र 97-054-67-993।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: रेडियो भेरी FM 98.6 x 2.7 MHz।
0: तपाईँले सबैको मन सुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले डोल्पामा बाढीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो। सुर्खेत दैलेख लगायतका क्षेत्रमा आज पनि ठूलो वर्षाको सम्भावना र दैलेख पूर्ण खोप सुनिश्चितता। सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। भर्खरै प्राप्त समाचार अनुसार डोल्पाको मौरे लेखमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीपमा सवार त्रिपुरा सुन्दरी नगरपालिका 8 डोल्पाका 38 वर्षीय विष्णु थापा रहनु भएको छ। डोल्पा प्रहरीका अनुसार उहाँको घटनास्थलमै मृत्यु भएको हो। यस्तै दुर्घटनामा अन्य 13 जना घाइते भएका छन्। आज दिउँसो जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश 001J 0052 नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई सड़कबाट करिब 25 मिटर तल खसेर दुर्घटना भएको डोल्पा प्रहरीले जनाएको छ। जीप चालकसहित 14 जना सवार रहेको प्रारम्भिक जानकारी भएको प्रहरीले जनाएको छ। चालकसहित अन्य 13 जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। उद्धारका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन अझै बाँकी रहेको छ।
0: जिल्ला अस्पताल कालीकोटको सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्दा बिरामी समस्यामा परेका छन्। बीमा कार्यक्रम मार्फत निर्धारण गरिएको दर रेट अनुसार सेवा दिन नसक्ने भन्दै जिल्ला अस्पतालले बीमा अन्तर्गतका उपचार सेवा बन्द गरेको हो। अस्पतालले सबै सेवापछि रोकेपछि सर्वसाधारण गरीब असहाय तथा विपन्न वर्गका नागरिक सबैभन्दा बढ़ी मारमा परेका छन्। अस्पतालले ठूलो आर्थिक घाटा बेहोर्नु परेको र बीमा बोर्डको दर रेट परिमार्जन भएमा मात्र पुनः सेवा दिन सकिने अडान लिँदै गत जेठ 24 गतेदेखि स्वास्थ्य बीमा अन्तर्गत लगायतका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गरेको छ। यसले गर्दा बीमा गराएका सर्वसाधारणहरू अस्पतालबाट उपचार नपाई खाली हात फर्किन बाध्य भएका छन्। अस्पतालमा बीमा कार्ड सहित उपचारका लागि पुग्नुभएका पलाता धनकर्ण बुढाले गुनासो गर्नुभएको छ। यो समस्या जिल्लाका सयौं नागरिकको साझा पीड़ा बनेको छ। दुवै सरकारी निकाय भएकाले छलफल गरेर समस्या टुंग्याउनु पर्नेमा बिरामीलाई सेवा नदिएर आन्दोलनको रूपमा सेवा बन्द गर्नु उचित नभएको स्थानीय नागरिकहरूको भनाई छ। नागरिक अगुवा हिम्मतजङ मल्लले बीमा बोर्ड र अस्पतालले आसपासमा समस्याको समाधान गरेर तत्काल सेवा शुरू गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार लामो समयदेखि बीमाको भुक्तानी नहुँदा अस्पतालमा चरम आर्थिक भार बढ़ेको छ। यसले गर्दा अस्पतालको नियमित सेवा संचालन, औषधि खरिद तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको बताइएको छ।
1: गत बिहिबार कर्णाली नदीमा खसेर बेपत्ता भएको फोर्स गाड़ी र यात्रुको खोजी कार्य आज पनि जारी छ। खोजी कार्य जारी भए पनि केही पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ। सुर्खेतदेखि कालीकोट जाँदै गरेको गाड़ी दैलेखको साङ्गे टाड़ा नजिक दुर्घटनामा परेको थियो। पाँचजना यात्रु रहेको भनिएको बेपत्ता गाड़ीको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको छ। जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखिए पनि अहिलेसम्म कुनै सुराग फेला नपरेको नेपाली सेनाले जनाएको छ। सुर्खेत, चितौन र कुरिनटारबाट आएको गोताखोर सहितको टीम, ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाड़ीको खोजी भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उद्धारका लागि घटनाका दिन बिहिबारदेखि नै 45 जना सुरक्षाकर्मीको टोली परिचालन गरेको जनाएको छ। हेलिकप्टर, ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली परिचालन गरेर खोजी कार्यलाई तीव्र पारिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा गोताखोरको टोली खटाइएको छ भने घटनास्थल दैलेखको सामुन्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे टाँडा सहित सुर्खेत बर्दियाको सिमानासम्म नेपाली सेनाको हेलिकप्टरबाट पनि खोजी भइरहेको छ। गाड़ीमा चालक र सहचालक सहित 3 जना अन्य यात्रु रहेको पुष्टि भएको छ। गत बिहिबार बिहान करिब 11:30 बजे सुर्खेतदेखि कालीकोट जाने कर्णाली प्रदेश 02/001 ख 10-15 नम्बरको फोर्स गाड़ी दैलेखको साङ्गे तडामा कर्णाली नदीमा खसेको थियो। शनिबार साँझसम्म गाड़ी हराइरहेको अवस्थामा अज्ञात रहेको छ।
0: लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ। आइतबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारूले प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि जनाउनु भएको छ। उहाँले बजेट विभेदपूर्ण रहेको, विपक्षी दलका सुझावलाई व्यवस्था गरिएको र जनताको आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाउँदै बैठक बहिष्कार गर्ने जानकारी गराउनु भएको हो। थारूको धारणापछि प्रमुख प्रतिपक्षी तथा अन्य प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरू बैठक कक्षबाट बाहिरिएका थिए। त्यस लगत्तै सभामुख तुलाराम घरती मगरले सदनमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठक स्थगित भएको घोषणा गर्नुभएको हो। आजको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको राजस्व र व्ययको आर्थिक अनुमान बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको थियो।
1: भेरी खबरमा खबरहरूको सिलसिला अझै जारी छ। अहिलेलाई यो अर्को विश्राम।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
8: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-3636 र 98-488-9-66।
9: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
9: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: California. Extreme energy drink.
1: यही असार 27 गते शनिबारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ

0: भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: सबैको मन सुने
5: रेडियो भेरी एफएम।
0: तपाईँले सबैको मन सुने रेडियो रेडियोमा भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरेफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका 9 मछाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बंगला चुली गाउँपालिका 2 26 वर्षीय दीपा थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दीपक श्रेष्ठले थापाको घुराईमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताउनु भएको छ। धान रोपिरहेका बेला परेको चट्याङबाट 29 वर्षीय कमला थापा र 24 वर्षीय सन्दीप विक घाइते हुनु भएको छ। प्रहरीले घाइते मध्ये कमलाको अवस्था गम्भीर रहेको र सन्दीपको अवस्था मध्यम रहेको भन्दै उहाँहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाएको छ।
6: भेरी खबरमा अब एउटा विदेशको खबर। यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाहमा नजिकै गरेको आक्रमणमा 14 सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लड़ाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुथी विद्रोही सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्दमा लाखौं मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय संकट निम्तिएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भूभाग शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्ध विराम यता दुई पक्ष बीचको लड़ाई धेरै हदसम्म रोकिएको छ।
0: भेरी खबरमा अब खेल खबर। फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। फ्रान्सले पाराग्वेलाई र मोरक्कोले क्यानाडालाई हराउँदै अन्तिम आठमा पुगेका हुन्। आज बिहान भएको प्री क्वार्टर फाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि 1-0 संघर्षपूर्ण जीत दर्ता गर्यो। अमेरिकाको फिलाडेल्फी रंगशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको 70 मिनटमा पेनाल्टी मार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो। यो गोलसँगै एम्बाप्पेको यो विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोन मेस्सीसँग बराबरी गर्नुभएको छ। 18 पटक विश्वकप खेलिरहेको फ्रान्स 10 पटक क्वार्टर फाइनलमा पुगेको छ। यस्तै गएराती भएको खेलमा सह आयोजक क्यानाडालाई 3 गोलले हराउँदै मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को 2 पटक क्वार्टर फाइनलमा पुगेको हो। मोरक्को 2 पटक क्वार्टर फाइनल पुग्ने पहिलो अफ्रिकी टोली समेत बनेको छ। पहिलो पटक अन्तिम 16 पुगेको क्यानाडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ भने प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ। यसै गरी आज

0: मध्यराती पौने 2 बजे ब्राजील र नर्वे बीच खेल हुनेछ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
0: डोल्पामा बाढ़ीमा परेर एकजनाको मृत्यु, गम्भीर घाइते एकजनालाई थप उपचारका लागि सुर्खेत ल्याइयो। सुर्खेत दैलेख लगायतका क्षेत्रमा आज पनि ठूलो वर्षाको सम्भावना।
1: दैलेख पूर्ण खोप सुनिश्चितता, सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर 3 कर्णालीकै पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा।
0: कर्णालीमा खसेको फोर्स गाड़ीको खोजी कार्य आज पनि जारी, गाड़ीसँगै बेपत्ता व्यक्तिहरूको अवस्था अज्ञात।
1: र फ्रान्स र मोरक्को फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, आज मध्यराती ब्राजिल र नर्वे बीच खेल हुने। हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित दीपा कोइराला र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: सूचना, तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीड़भाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बात तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 0-83-521-599, सम्पर्क मोबाइल नम्बर 98-84-39-117।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: यही असार 27 गते शनिबारको दिन
2: सुपर पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा बिरनोस कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार चाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
2: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 0385219987, मोबाइल नम्बर 9858506696।
4: भर्ना खुल्यो
5: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
4: हाम्रा कार्यक्रमहरू: पिसेल इन जनरल मेडिसिन एचए, पिसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
5: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
4: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाग भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 0185-37546, 0185-38260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
6: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
8: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्कार भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
0: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
0: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
0: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
1: लकी पिताक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र बासिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
3: सूचना, हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरुन्तै अलगै राख्ने, बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत। खुसीको खबर,
4: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
3: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
4: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुसीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान, चारवाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Bonilla.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-566।
4: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैताला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोडीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोड्ने सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56।
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: रेडियो भेरी FM।
3: अनिवार्य अवकाश भन्दा बढ़ी कर्मचारीले दिए राजीनामा, सरकारको प्रगतिमा अखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित।
4: उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
3: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साउन 1 गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पर्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरूद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: पछिल्लो एक सातामा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै 13 घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:15 बजे माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भई र सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले CIN जानकारी दिनुभयो।
6: 12 सवार जीप थियो, 1 मृत्यु, 11 घाइते, टोटल 12। 1 डेथ भयो, 11 घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेछ।
5: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा 19 घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगु र सड़क वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानीपूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। CIN कुरा गर्दै नरेश राज सुवेदीले भन्नुहुन्छ,
7: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन्, सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ। र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने, त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो। सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने, यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
5: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मरमत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई जानकारी दिनुभयो।
8: भेलबाडी आएको बेलामा गाडी रोकेको हो, अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठुलो भेलबाडी आएको भएर एकछिन होल्ड गरे अब, अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म, अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
5: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
4: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
5: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
9: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बाहुन अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन्छ, किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बीच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
5: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ। यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो। कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएनसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो।
10: नयाँ सदस्यता लिनका लागि नयाँ सदस्य अध्यावधिका लागि अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाटको समय सकियो, अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने मात्रै हुन्छ। अब यो केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप पनि लिन्छ। थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी सार्दैछौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ। क्रियाशील सदस्यका 3 गते 3 गतेको समय चाहिँ अन्तिम समय नै हो।
5: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेन्सनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रूग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रूग्ण आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ। असार महिना शुरू भए यता 146 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 जना सहसचिव, 33 जना उपसचिव, 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो। उसाकोभले आज सार्वजनिक गरेको विवरण वार्ता सकारात्मक भएको बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेको हो। ब्राजिल समूह सी को विजेता र नर्वे समूह आई को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्। यी दुवै टोलीबीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। यसैबीच भोलि बिहान 6:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एल को विजेताका रूपमा नकआउटमा पुगेका हुन्।
11: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना
12: समस्या खानालाई समस्या सरसफाई समस्या चार तरकारीलाई अब त्यो समस्या सबै चिज समस्या
11: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा रिपोर्टसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
13: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
14: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
15: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
16: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गन्यापधुरा गाउँपालिका एट धौलाकोट हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोग्य जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
18: पानी जिन्दगानी भन्ने नारा देशमा व्यापक छ, तर डडेलधुराको गन्यापधुरा गाउँपालिका एक धौलाकोटका स्थानीय बसन्ती अवस्थीको घरमा खानेपानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन, कहिलेकाहीँ दिनौंसम्म धारा सुक्क रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खानेपानी र सिंचाई दुवैको लागि पानी छैन। गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनुपर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र खेतबारी तरकारी समेत जोगाउनुपर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ।
12: खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या।
18: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकगिराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
19: अहिले अलिक फरक छ, पहिलाको उहीभन्दा पहिला त अब उहीबेला पनि खेतीपाती मात्रै गर्थे, यो तरकारी खेती थिएन नि। उहीभन्दा पहिला तरकारी खेती थिएन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन। अहिले अब के गरेदेखि अलिकति खानालाई त पुगिहाल्छ भन्नु पर्यो। काउली, मुला, भिन्डा सबै हो, तरकारी जति हो। सेमला पनि 3 पल्ट सेमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति होला।
18: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबाज खोलाको मुहानबाट खानेपानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाइ छ।
20: हाम्रो खानेपानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ, अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिँचाइको लागि टङ्की बनाएका छौँ, अनि टङ्कीमा पानी नभएर सिँचाइ अप्ठ्यारो हुन्छ।
21: हामीहरू जति मेहनत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मेहनतको फल त अलिअलि कमै पाउन।
18: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरणपछि संचालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
22: यो हाम्रो धौलाकोट गन्याधुराको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ, होइन? सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो, होइन? अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत, सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ कोष हुन्छ, कोषमा, होइन, उहाँहरूको खाता अथवा कोषमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत, सञ्चालन, त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा।
18: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ, तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ। यस्तै नेपालमा कुल खेतीयोग्य जमीनको करिब 1/3 भागमा मात्र वर्षभरि सिंचाई सुविधा पुगेको छ। पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्न बाध्य रहेका छन्। सागर ताम्रकार, CIN, आफ्नो FM डडेलधुरा।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो।
23: नागरिकले जबसम्म आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
3: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
24: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
0: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
1: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
11: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
6: नमस्कार म सन्तोष संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 309 खण्डमा छौ यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन् कानूनमा स्पष्ट लेखिँदा पनि कानूनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लड़िरहनु परेको छ हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौं
7: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेशनको त्यो 7-9% बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ तथापि निरीरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन अहिले पनि समाजको सोच जुन पितृसत्ताको सोच छ यहाँ महिला र पुरूषको मात्रै सोच त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नहटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिएको छ होइन अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनेको छ नि त होइन जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
6: संविधान र कानूनमा
7: उल्लेख भयो
6: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जति अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँलाई
7: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्याको जनगणना भयो त्यतिखेर जम्मा 29-28 मात्रै जनसंख्या आयो होइन त्यो नआउनुको कारण चाहिँ
6: झन्डै झन्डै तीन हजार
7: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो अब आउनुपर्ने चाहिँ अब त्यो 25-50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो तर चाहिँ आइसक्नु भएको अवस्था छैन त्यो विभिन्न कारणहरू छन् अब सोसियल स्टिकमा एकदमै धेरै छ परिवारले केही भन्दैन तर सामाजिक समाजको जनगणना भयो त्यतिखेर जम्मा 29-28 मात्रै जनसंख्या आयो होइन त्यो नआउनुको कारण चाहिँ
6: झन्डै झन्डै तीन हजार
7: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या अनि जो

0: सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ होइन एकजना व्यक्तिकै अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपनअप भएर आउन चाहिँ समस्या छ
1: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो यो यो समुदाय जति खुल्न सके छैन त्यो खुलाउनु पर्छ खुल्नु पर्छ भन्नेमा हो कि अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ
0: स्ट्रगल त सबै सेक्टर्समा छ कुनै यो सेक्टर अछुतो छ भन्ने छैन कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन हेल्थ केयरका कुराहरू हुन् अनि राजनीतिक क्षेत्र होस् सर्भिस साइटहरू हुन् प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन् तबसम्म त उहाँहरूले त हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्र त हुँदैन नि त
1: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ
0: एकदम त्यो कन्टिन्यू नै छ त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि अब स्वास्थ्य केयरमा जानुहोस् स्वास्थ्य केयर गइरहँदाखेरि चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बसिदिने अवस्था छ होइन ट्रान्स म्यानहरूको त्यस्तै छ अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि अनिवार्य छैन जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन यसमा पनि हाम्रो ठूलो लडाइँ छ अब जनसङ्ख्याको विषयलाई त लिउने नै भयो राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ के हो यो भोटर कार्ड भने भन्नुहुन्छ होइन यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ अब त्यो लाइनको कुराहरू हो पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन तर त्यसले फेरि अर्को विवेचना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेहरू त टिजिङ गर्ने भयो
1: सकारात्मक रूपमा नलिदिने
0: भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भयो होइन यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन
1: के भयो भने सकारात्मक हुँदै जान्छ
0: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ
1: नागरिक सचेतना
0: चाहिन्छ नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्ता किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ
2: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
3: बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ बर्खायाममा बढ़दो सड़क दुर्घटना एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ शहरी विकासका 51 आयोजना रूग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ सरकारको प्रगतिमा उखु अनुदान वितरण तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन् र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: Sonia.
1: Extreme energy drink.
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन. के गर्ने गर्ने मलाई दुक्ता भइसक्यो.
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ.
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरी के हो कसो?
3: लटिपिराक फोन नम्बर 9820293948 9820293948.
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ.
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ.
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि. मोबाइल नम्बर 9840844631.
6: रेडियो भेरी एफएम

0: को खबर
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455369484।
0: सूचना
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतले कर्णाली प्रदेशका कृषक, कृषि समूह, सहकारी तथा कृषि उद्यमीहरूलाई व्यावसायिक फलफूल खेती विस्तार कार्यक्रममा सहभागी हुन कृषक वर्गमा हार्दिक अनुरोध गर्दछ।
0: आयोजनाले स्याउ, सुन्तला, कागती, जुनार, ओखर, चुच्चे ओखर, एभोकाडो, बदाम तथा किवी जस्ता उच्च मूल्यका फलफूल तथा काष्ठफल बालीहरूको व्यावसायिक खेती प्रबन्धन गर्दै आएको छ।
2: इच्छुक कृषक, कृषि समूह, सहकारी तथा उद्यमीहरूले आयोजनासँग आबद्ध भई उपलब्ध अनुदान, प्राविधिक सहयोग तथा क्षमता विकासका अवसरहरूबाट लाभ लिन सक्नेछन्। यो कार्यक्रम कर्णाली प्रदेशका 9 जिल्लाका विभिन्न स्थानीय तहहरूमा कार्यान्वयन भइरहेको छ। व्यावसायिक फलफूल खेती मार्फत आय आर्जन वृद्धि, रोजगारी सिर्जना तथा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा सहभागिताका लागि सम्बन्धित स्थानीय तह वा आयोजना कार्यान्वयन एकाई सुर्खेतमा सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: साथै कृषि उत्पादनमा रासायनिक विषादीको प्रयोग गर्दा विशेष सावधानी अपनाउन सम्पूर्ण कृषकहरूमा अनुरोध गरिन्छ।
2: रासायनिक विषादीको अव्यवस्थित तथा अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर नकारात्मक असर पार्न सक्छ। रासायनिक विषादीको नकारात्मक असरहरूबारे सचेत रहौं, मानव स्वास्थ्य र वातावरणलाई बचाऊ।
0: स्वस्थ माटो, स्वस्थ जीवन। अब रोजौं अर्ग्यानिक कृषि हाम्रो स्वास्थ्य र भविष्यका लागि। आत्मनिर्भर किसान बनौं। पानी स्रोतको सुरक्षा, अर्ग्यानिक कृषि अपनाऊ। सुरक्षित, स्वस्थ र वातावरण मैत्री कृषि उत्पादन तर्फ अग्रसर बनाऊ।
2: पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन एकाई सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन, एचए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98580409013 र 97054769993।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584045519 र 98581715।
0: सूचना तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
0: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-521-5099। सम्पर्क मोबाइल नम्बर 98-484-39-117।
5: रेडियो भेरी एफएम।

0: Zirconia.
1: Extreme energy drink.
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।

0: hango.
1: Let's go. 6.9 inch ko shandar display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha Redmi A7 Pro ma 6000 mAh powerful battery ko sath thap atyadhunik visheshta harule tapai ko man jitcha barambar.
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको.
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-3636 र 98-488-9066.
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98-145-84-031.
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
6: रेडियो भेरी एफएम

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैंकद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैंक, जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ।
1: भर्ना खुल्यो
2: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
3: यही असार 27 गते शनिबारको दिन
4: सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन नम्बर 083-521-987, मोबाइल नम्बर 98-580-50-696।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वन भित्र सलाई, लाइटर, पेट्रोल, मट्टी तेल जस्ता आगो जन्ने वस्तु नलगाउ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्र भित्र नफालौ। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौ। वन भोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौ। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
7: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 5204-2।
9: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग

0: आउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586545।
3: रेडियो भेरी एफएम 98.6 / 2.7 मेगाहर्ज।
4: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: यही असार 27 गते शनिबारको दिन
4: एस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385906093।
0: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
5: म पनि त्यही कामको लागि हिँडिरहेछु के। भर्खरै म श्रीसिंहको भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
6: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
6: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
6: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घरपालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0385908072।
3: सम्पर्क फोन नम्बर 083-521-9556 र मोबाइल 98-84-50-430।
1: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट। सूचना: वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: रेडियो भेरी एफएम

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
1: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: मेरो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्य नोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि वहाँ गरी के हो कसो।
3: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
4: सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
4: अझै रमाइलो, ₹50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
7: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
8: तै तय काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
7: क्या हुन्छ यो बा? हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारु त आफै भन्दिन क्या।
8: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको फुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748-36175 र 9848-39576।
12: रेडियो भेरी एफएम

0: तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97453975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Mania Extreme Energy Drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59-960 र 97-678-84-5666।
3: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BST College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential, and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose, and empowered to achieve more. With experienced faculty, practical learning, and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
4: Radio Bheri FM.

0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैङ मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43। कान जाँच शिविर हुने सम्बन्धी सूचना,
2: यही असार 27 गते शनिबारको
1: दिनका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मै

0: शक्तिस्वार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू: कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने र अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारी र नाम दर्ताको लागि आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपेरा चोक सुर्खेत, फोन 083-411-045 र मोबाइल 98550-17645।
2: डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना।
1: वन वन्य जन्तु, जल र जमिन प्रकृतिको अमूल्य उपहार, यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार। वनले दिन्छ स्वच्छ वायु, स्वस्थ जीवन र दीर्घ आयु। वनमा आगो लगाउनु हुन्न, ध्वस्त हुन्छ वन। लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन।
2: त्यसैले वनभित्र सलाई, लाइटर, पेट्रोल, मट्टीतेल जस्ता आगो जन्ने वस्तु नलगाऊ। चुरोटको ठुट्टा, सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं। त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं। वन भोज जस्ता कार्य वन क्षेत्रभित्र नगरौं। गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाउ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
1: डिभिजन वन कार्यालय सुर्खेत। सूचना: हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने। बिरामी वा मरेका पशु पंक्षी तथा अंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, विरेन्द्रनगर, सुर्खेत।

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
1: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट ल्याउनुभएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
6: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

नमस्कार। रेडियो भेरी एफएम 98.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
1: अब यस्तै कि पछाडिबाट तपाईँको कुल सारा सम्पूर्ण गर्नु उत्तम कुल, त्यसमा पनि तपाईँले त झन् अमृत खाने बेलामा त्यो जब विष्णुले आएर तपाईँलाई ठगेर गरे भन्ने बुझेका थियौँ हो नि, अवतारबाट हो भन्नुभयो आफैले, होइन त नि बाबु, कति कुरा जाने रहेछौ बाबा, धन्न रहेछौ राजा, बालक भए तापनि बुढाका कुरा ल्यायौ, वाचस्ते वृद्धसम्म त तिम्रो जय होस् भनेर यस किसिमबाट आज्ञा गरी बक्सेर, अनि राजा बलि अब म दान दिन्छु, दान नदी छोड्दिनँ, तपाईँलाई दान दिनलाई मेरो मनोत्सुकता छ, अब दान दिने भनेको कुरो म तपाईँलाई दिन्छु भन्दा म लिन्न भनिदिनु भयो भगवान्। अब कसलाई दिने त भन्ने विषयमा महाराज, दान दिने भनेको जसलाई मन परेको छ त्यसलाई दिने हो, दिने कुरा मन परेलाई दिने हो कि होइन, मन नपरेलाई त एक घान मकै पनि त दिन सक्दैन, किन आयो होला मकै भोट्न लगाए होला त्यो भने जस्तो हुन्छ, मन परेलाई चाहिँ लुगाई लुगाई पनि खुसुक हो कि होइन, त्यसै कारणले जसलाई मन परेको छ त्यसलाई दिम दिम लाग्छ, मन नपरेलाई देख्न मन पनि लाग्दैन। यही प्रकारले गर्दाखेरिमा आज यो तपाईँ मन परेको कारणले म दान तपाईँलाई दिन्छु मेरो ब्राह्मणजी, हजुर माउनुहोस् माउन्ने भनेर आज्ञा गरेको थिए, राजा बलिले मलाई चाहिँदै चाहिँदैन भन्नुभयो, नदी छोड्दिन भनेको हुनाले अब दिने नै भए, प्रतिज्ञा गर भन्नुभयो भगवान्ले, प्रतिज्ञै भयो। अनि बाचा बाँधिसकेपछि मेरो पाइलाले नापेर तीन पाइला जमिन, यस्तो प्रभुको वचन सुनेर मेरो पाइलाले नापेर तीन पाइला जमिन देऊ मलाई भन्नुभयो। राजा बलि खित्तै छोडेर हाँस्यो, मेरो महाराज दान दिने भनेको। राजा परीक्षित यसै प्रसंगको बीचमा अब तपाईँ के सुन्न चाहिँ बसन्छ भनिकन सोद्धा, हेलो मेरो भगवान, यदि म माथि हजुरको दया भाव र श्रद्धा भाव हुन्छ भनेदेखि भन्दै राजाले भिन्ती गर्नुभयो, मैले तपाईँलाई दान दिने हजुरले लिने, मेरो बामन दान लिनुहोस् लिनुहोस् लिनुहोस् भन्न लागे, मलाई चाहिँदैन बाबा, मलाई कुनै किसिमबाट दानको आवश्यकता होइन, मैले त्यो कुरा चाहेकै छैन, त्यो वस्तुमाथि म कुनै वस्तुमा लोभिएको पनि छैन भनेर बारम्बार अनुरोध गर्न लागे। त्यसो होइन, यस किसिमबाट तपाईँलाई मैले दान दिन्छु भन्ने आफ्नो प्रतिज्ञा र विवेक र विचार भइसकेको कारणले अन्यथा नहोस् हजुरलाई म दान दिन्छु भनेर राजा बलि भन्न लागे, तीन पाइला जमिनका छलले सर्वस्व खानाका लागि प्रभु तयारी हुनुभयो, ल ठिकै छ, अब त्यसो हो भनेदेखि एउटा कुरा म भन्छु मान्नुहोस्, अब तपाईँले हुन्छ भनेदेखि अझै बढी माग्नुहोस् भनेर आज्ञा गरे, किनभनेदेखि रियम बियम श्रियम नियम दान दिएर पाइने भन्दामा पनि कतै इज्जतले दिनुपर्छ, कतै करले दिनुपर्छ, कतै रले दिनुपर्छ, कतै जब कसैले केही भन्छन् कि भनेर दिनुपर्छ, कतै परत्र सुधारका लागि दिनुपर्छ, महाराज रियम बियम श्रियम नियम दानको जब यहाँ रर छ र यहाँ करले पनि दिनु परेको छैन, उलिन्दियो उलिन्दियो बुढा गइसकेको छैन भन्न थालेछन् बुढी घर, बुढीलाई त बुढोले अब के गर्ने बाबु, अब के गर्ने, खै के गरिन् त लो भन्न त हो भन्नु पर्यो, त्यसै कारणले अब सबै जब दिन थाले के गर्ने है बुढा, सबैका झ्याइझ्याइ र झुन्झुनी छ, हाम्रो के गर्ने भनेको छैन बुढी जति कि हामीले सुने होइन, लौ त महाराज परीक्षित यही प्रकारले गर्दाखेरि अब दान दिनु ऊ आवश्यक नै हो भन्ने कुराको विचार गरेर ल अब दान दिन्छु भन्ने राजा बलिले निर्णय गरे, र भगवान परमात्मा संकल्प पढ्न लाग्नुभयो त्यही बेलामा शुक्राचार्य आज्ञा गर्नुहुन्छ, राजन किन गडबडको कुरो हो, आउनु भुएसी गरौँ भन्दा गुरु, यो असल एउटा जोगी आएका रहेछन् बाहुन्ने, यिनलाई दान दिएर मात्रै हजुरको भुएसी गरौँ कि भन्दाखेरि हो, कति दिने दान भन्दाखेरि तीन पाइला जमिन धेरै माग्नुहोस् भन्दा तीन पाइला भन्दा बढी मागेन भनेपछि यसो विचार गरे, त्यति धेरै दिन्छु भन्दामा थोरै भए नि हुन्छ भन्ने बाहुनीको छोरो त जन्मिएकै छैन विश्वमा, यो कुन चाहिँ हो भनेकन यसो ध्यान दृष्टि लगाएर विचार गरे त कश्यप पातो तेरा जात देवा नाम कार्य साधक, कश्यपका वंशमा जन्मेर देवताको कार्य साधन गर्नको लागिमा साक्षात नारायण उपाय भगवानको अवतार भइसकेछ, शुक्राचार्य भन्नुहुन्छ खलाउगु महाराज बलि, अमृत खाने बेलामा राम्री छोरी मान्छे कहीँ नभएको चिटिक्क परेर आउनेवाला डाकु यही हो, अमृत खाने बेलामा राम्री भएर लटपटायो, सर्वस्व खाने बेलामा बाउन्ने भएर आएर खायो, के गर्ने होला दान दिन हुँदैन भन्नुभयो राजा बलिलाई शुक्रले, बलि राजा भन्नुहुन्छ प्रभु अब के गर्ने, तीन पाइला जमिन नै हो रे भन्दा खालास, एक पाइलाले अतल पितल सुतल तलातल सातल पातल महापातल ढाक्छ, अर्को पाइलाले भूरलोक भोरलोक मोहरलोक जनलोक तपलोक स्वर्गलोक सत्यलोक ढाक्छ, तृतीय से कुतु गति, तेस्रो पाइलो राख्ने ठाउँ नपाउँदा तिम्रो कुन गति, मेरो राजा बलि दान दिन हुँदैन, मेरो वचन मान भन्दा मेरो गुरु मैले त झुटो बोल्नु हुँदैन नि, मैले दान दिन्छु भने कसो गर्ने भन्दा हेर झुटा बोल्दामा पाप नलाग्ने कुरा म सब प्रमाण छ सुन भने राजाले के छ प्रभु भनेर सोद्धाखेरिमा त्रिशु नर्म विवाही च प्रीतार्थे प्राण संकटे गो ब्राह्मणार्थ एमसाय ननृत जुग पप्सिताम यस्ता ठाउँमा झुटा बोल्दा पाप लाग्दैन। कसैको सर्वस्व हुन लागेको बेलामा आफूले झुटा बोल्दा सर्वस्व बच्छ भने त्यहाँ पनि झुटा बोल्न पाप लागेन। कसैको गाईको हत्या हुन लागेको रहेछ र आफूले त्यसको रक्षा गर्नुपर्छ भनेर भनेदेखि जब गाई र ब्राह्मणका रक्षाका निमित्त झुटा बोल्दामा पनि त्यसमा पाप नलाग्ने कुरो भयो। अर्को कुरो विवाहमा त्यस्तै छ, अनाथको विवाह हुन आँटेको झुटो बोल्दा त्यसको बिहा हुन्छ भनेर भनेदेखि बोलिए हुन्छ जति भने बन्दोबस्त भाइ वर्ग यहाँ ठुल्ठुला घर उसेको भनेर भनिदिने, तराईमा प्लटका प्लट जग्गा छ, काठमाडौँमा बिल्डिङका बिल्डिङ पो छ त भनेर भनिदियो, भोलिपल्ट आगा भोलिपल्ट त्यसो छोरीले नुहाई खान नपाहन हामीलाई के हुने हो र बिहा भइगयो। त्यसै कारणले अब यसरी ढाँटेर बिहा गर्दा पाप हुँदैन। अब त यहाँ अब जानियो भने यसो गरिरहेको छ कसै कसै महाराज परीक्षित यही प्रकारबाट यसरी सारा जब यो महिनामा हजुरलाई मैले बताएँ अनि त्यसदेखि पछाडि सारा सम्पूर्ण प्रकारले जब तपाईँको सर्वस्वमा दानमा बाधा पर्ने हुनाको कारणले भन्दै थिए अब म दिन्छु भनेर राजा बलिले भन्दा यदि मैले भनेको वचन नमानिकन दिएको खण्डमा तिम्रो 84 लाखवटा नरकको बास हुनु परोस् भन्ने श्राप पर्यो। दिएको खण्डमा गुरुको श्राप, नदिएको खण्डमा बामनको श्राप। गुरु र बामन को ठूलो त भन्दा शुक्रका अगाडि बामन भन्दा शुक्र के को ठूलो भने उनै प्रभुलाई नै दिन्छु भनेर राजा बलि कसेर दान दिन लाग्नुभयो। विन्ध्यावली महारानी जलपूर्ण घडामा पानी राखेर गाईको दुधले भरिन्। दानव राजहरू रुन र कराउन लागे, यसलाई लडाईँ गर्ने भन्दै थिए। बाबु शरण पर के को लडाईँ गर्ने जसका शरीरमा ब्रह्माण्ड अड्किएको छ भन्न लागे राजा बलिले। अनि देवताहरू लुणाका लुणा जम्मा भएर नाचगान कीर्तन भजन मनको प्रारम्भ भयो। दानव राजहरू डाँको छोडेर रुन लागे, स्वर्ग जान नपाइने भयो भनेर। अनि विन्ध्यावली नामगरीको महारानीले जब झारीबाट पानी दिइरहेको बेलामा गाईको दुधको अड्काउ गर्नको निमित्त टक्क आँखाले घेर ठेलिदिनु भयो शुक्रले। त्यही बेलामा जब विन्ध्यावली महारानीले चस्स घोचिदिएकी थिइन्, रगतको धारा बग्यो, सूर्य शुक्रको आँखा फुट्यो। हेर्नुहोस् महाराज, कसैले कसैलाई दान नदे भनेर भन्छ भनेदेखि त्यसको आँखा फुटेर अन्ध हुने हुनाको कारणले हाम्रो यहाँ पनि दान रोक्नु हुँदैन है। सके बाबु म पनि दिने हो, नभए तिमी चाहिँ देऊ नदी हुँदैन भन्दै हिँड्नु घर घरमा झ्याली पिटाएर। मन दिन्न तैन नदी, तिनीहरूले भन्दा हुन्छ भन्दै नहिँड्नु, कोही त कालै हुन्छन् नि के। महाराज परीक्षित यही प्रकारबाट सारा सम्पूर्णकन दानको प्रक्रियाहरू मैले प्रस्तुत गरेँ र अनि राजा बलि को अगाडि जब उभिएर शुक्राचार्यले भन्नुभयो, हेर विन्ध्यावली तिम्रो सर्वस्व बचाउन मेरो यति कोसिस, आज मेरो आँखा फुटाएको हुनाले आई माईले आँखा फुटाएको कारणले आजबाट आई माई र गाई मैले अगाडि फेला पारे भने टक्लकै पारिदिन्छु भनेको हुनाले त्यो दिनबाट आई माईलाई र गाईलाई शुक्र लाग्छ। शुक्र लाग्ने चलन छै छैन, शुक्र सामान्य भा बेलामा छोरी मान्छे गए भने भर्सकै मर्ला नभए पनि रोगाएर आउँछ, फोत्त नजानु, आफ्नो बुढाबाट जान के हुन्छ र भनेर चप्पल नपड्काउनु, बहन खप्न हुन्छ र नि फेरि। राजा परीक्षित यदि भइसकेपछि राजा परीक्षितलाई सुखदेवीले बताउनु भयो र अहिले परमात्माको सारा सम्पूर्ण गाथा बढ्यो विश्व ब्रह्माण्ड एक पाइलाले अचल बितल सुतल तलातल सातल पातलाहरूको पाइलाले भोरलोक भोरलोक मोरलो जरलो तपलो सोरलो ढाकेर तेस्रो पाइलो ब्रह्मलोकबाट छिट्टिएर माथि गइसक्यो। अब कहाँ राख्ने तेस्रो पाइलो भनेर राजा बलिलाई पाता कसेर वामन अवतार परमात्माले नागपाशाले कसाइदिनु भयो वरुणको यन्त्रबाट। लौ त भगवान अब तब मैले के गरौँ भनेर राजा बलि रुन लागे, विन्ध्या बलि रुन लागे, सारा जनहरू खुसी हुन लागे, देवताहरू नाच्न लागे, दानव राजहरू रुन लागे। शुक्राचार्य सर्वस्व भयो भयो मलाई के भयो भनेर बहुत खुसी राजी साथसँग गाना गर्न लागे। त्यसै बेलामा भगवान परमात्मा परमेश्वरको गाथा विश्व ब्रह्माण्ड सारा शरीरमै देखियो। ब्रह्माण्डमा लाई देख्ने भए आफूलाई नै हेर, ब्रह्माण्डलाई देख्ने भए आफूलाई नै हेर, बाहिर केही छैन हरे।

0: परीक्षित महाराजलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो, लौ त सौनका आदृश्य प्रणाली, अब तपाईँ के सुन्न चाहिँ बस्छ भनिकन राजा परीक्षितका हजुरमा सुखदेव स्वामीले बडो गम्भीर वाणीमा श्रीमद भागवत महत्वको बारेमा यथार्थ जानकारी गराउँदै ध्यान मनन कीर्तनको प्रक्रियामा अगाडि बढाउनु भयो। लौ त महाराज परीक्षित भनिकन महाराज परीक्षितलाई अहिले उत्तरोत्तर भगवानको गाथा बढेको उपाख्यान प्रमाण गराउँदै हुनुहुन्छ र अहिले राजा बलिका पति विन्यावरि डाको छोडेर पतिको रक्षाको निमित्त प्रार्थना गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा सत्यबाट
1: श्रीमाणको
0: यस्तो प्रभावबाट भगवान परमात्मा तीन पाइला जमिनका छल्ले सर्वस्व लिनुभयो। विन्ध्याबली महारानी डाको छोडेर रोइरहेको बेलामा भगवान मेरो पतिले दिन्छु भनेको कुरा दिइ छाड्नुभयो, किन दण्ड दिनुभयो भन्दा लो ठिकै छ, पाहु पूर्ति गर भन्दा मेरो परमात्मा मैले त दिने ठाउँ त कहीँ पनि छैन, मेरो भावना मैले बिन्ती गर्दा लाग्छ भने एउटा वचन बोल्छु भने के बोल्छस् लो भन् भन्दा मेरो शरीर कसको हुन्छ भनेर सोद्धाखेरिमा आफ्नै हुन्छ। अनि बिन्ती गरे राजा बलिले यदुत्तम असलको भवान ममे ऋतम वचम बलुकम सुरबलिय मन्यते करो मृतम भवतम प्रलम्भनम पदम तृतीयम कुरु श्रेष्ठ निजम मेरो शिरमा ल्याएर पाउ राख्नुहोस् भन्दा भगवानले तेस्रो पाइलो लगाएर राजा बलिको शिरमा लगाएर आज्ञा गरिबक्छु र धन्यवाद मेरो राजा बलि, तिमीदेखि म कृतकृतार्थ भए तिम्रो सात पुस्ता मार्दिन भन्ने मैले प्रतिज्ञा गरिसके हुनाले अहिले विदा हुँ भन्ने परमात्माबाट आज्ञा गरिबक्छु र अब सुतला आगमन गर्नुभयो। परमात्माले अब राजा बलिका रात दरबारमा मैले गर्व चार महिनासम्म हरिशयन एकादशीबाट हरिबोधनी सम्मका लागि बस्नेछु भन्ने आज्ञा गरिबक्छु भगवानले, ल ठिकै छ यस मान्यता छैन भनेर परमात्माको प्रार्थना गरेर राजा बलिको र बामनको पनि संवाद, बलिको र इन्द्रको संवाद, शुक्राचार्यलाई पछि दिने दक्षिणाको निर्णय, अहिले परमात्माको आफ्नो गतिले सवारी हुनुभयो र स्वर्गधाम परमात्मा वैकुण्ठ धाम सवारी हुनुभयो। अहिले राजा बलिको नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भृगु कच्छ संगम सुन्ने भएको छ। राजा बलिले तीन पाइला जमिनका छल्ले सर्वस्व जब परमात्माले ग्रहण गरिदिनुभयो, राजा बलि अब आठौं सावरणी मनुका पालामा स्वर्गको राजा इन्द्र हुनेछौ, अहिले यो बीचको मध्यावधिमा तिमी आउने कोशिश नगर भनेर बिदाई दिनुभयो। हैस राजा बलि बिदा हुनुभयो। अहिले परमात्मा परमेश्वरको प्रार्थना भयो, भजन भयो, कीर्तन भयो, परमात्मा वैकुण्ठ धामपट्टि सवारी तीन पाइला जमिनका छल्ले सर्वस्वको लक्षण यथार्थ प्रमाण भइसकेको छ भन्ने सम्बन्धको कथा हे सद्याबाट। अब नर्मदा नामको नदीको उत्तरपट्टिको तटको भृगु काक्षेप संगम सुन्ने भयो, भगवान श्रीहरि परमात्मा सवारी हुनुभयो। त्यसदेखि पछाडिबाट परमात्मा सवारी भइबक्सेपछि राजा बलि सुतलागमन प्रभुको वैकुण्ठको स्वर्ग सवारी हुनुभयो। अनि आमाले आज्ञा गरिबक्स्यो, लो मेरो आमा बाबु ल तिमी राज्य गर यही भन्नुभयो, ए आमा मैले राजा हुनु हुँदैन भन्नुभयो भगवान वामनले। कसो गर्ने त राजा भन्दाखेरिमा स्वर्गमा राजा हुनका लागि यति सजिलो छैन आमा, निगाहले हुनु हुँदैन विधिले हुने हो भन्नुभयो। त्यसो भनेदेखि ल म के गरौँ भन्दै हुनुहुन्थ्यो, अब यसमा चिन्ता नमान्नुहोस् भनेर आमाको हटलाई परमात्माले निश्चय गर्नुभयो, नारीको हट, बालकको हट, राजाको हट, योगीको हट, यो चार हट कडा हुने हुनाको कारणले नारी हटमा प्रभु परेर अहिले तत्कालमै देब्रेपट्टि इन्द्र महाराजको बस्नुभयो, इन्द्र महाराज दाहिनेपट्टि विराजमान हुनुभयो, भगवान परब्रह्म परमात्माले पदार्पण गद्दीमा गएर विराजमान भइबक्सेपछि आजबाट प्रभुको नाम उपेन्द्र भन्ने नाम रह्यो, उप इन्द्र भन्ने नाम रहेपछि आज लौतामा सकल मनोभावनाको विकास भएको छ, म जाउँ है त भनेर आफ्नै आमालाई छोडेर भगवान परमात्मा नर्मदा नाम गरेको नदीको उत्तरपट्टिको तटको भेरुगच्छ संगमबाट स्वर्ग स्वर्गबाट उपेन्द्र पद लिएर वैकुण्ठ धाम सवारी हुनुभयो।

0: सुन्नुभयो महाराज परीक्षित यसै कारणले अब वैकुण्ठ जाउँला भन्ने यो निदो गराएर र यस किसिमबाट भगवान वैकुण्ठ धामपट्टिको सवारी हुनुभयो। अब एक राजा रहेछन् जसको नाम हो सत्यव्रत नाम गरेको राजा। तिनले महाप्रलय हेर्नेको प्रबल आशा राख्नुभयो। यो संसार सारा मासिएपछि आफू एक्लै बस्ने अठोट गर्नुभयो अनि त्यहाँ देख्न प्रान्तका लागि त्यो सबै मासिसकेपछि एक्लै बस्न के रमाइलो लाग्यो कुनै। अनि हातमा जल लिएर सूर्यनारायणको व्रत गर्दै हुनुहुन्थ्यो। त्यस बेलामा श्री सूर्यनारायणको व्रत गर्दै बसिरहेको बेलामा अचानक पूर्वकर्ण जब श्री सूर्यनारायण भगवान मलाई जसरी हुन्छ यो महाप्रलय हेर्ने इच्छा छ भन्नुभएको थियो। त्यही बेलामा सानो मासु आयो। मासु आएको जल खिचडाउने भएर फालिदिनुभयो। अर्को मासु आयो, फेरि अर्को दिन सक्नु भएन, अर्को मासु आयो। अब यो माछालाई त फालिदिन्छु टाढे भनेर आँट्दाखेरिमा हाम्रो जात माछाले सानोलाई ठुलाले खान्छ, यो मत्स्य नीति हो, नमारिदिनुहोस् भनेको कारणले लिएर कमण्डलोमा राखिदिनु हो। अर्को पटक स्नान गर्न जाँदा कमण्डलो भरि, ताउलामा राखिदिनु भयो। अर्को पटक स्नान गर्न जाँदा ताउलै भरि, अर्को पटक जब तलाउमा राख्नुभयो अर्को पटक स्नान गर्न जाँदा तलाउ नै भरि। अब त्यत्रो पनि माछु हुन्छ कहीँ, अब समुद्रमा लगेर राख्नुहोस् भन्न लाग्यो। प्रभु मैले चिनिन, हजुर को हुनुहुन्छ भन्दा सन्तोषले यतिको म भएँ भन्नुभयो। हजुरलाई मैले चिन्न सकिनँ भनेर नवरत्न पारो लगाएर प्रार्थना गर्दा ठिक, अब मेरो मत्स्य अवतार भयो, माछाको अवतार मैले लिएर संसारलाई दग्ध बनाउनु हुँदैन, संसार डुबाउनु पर्यो। तिमीले धान गौ जौ मुगोसामा कागुडो र चनाको बिउ लिएर आएका बेलामा त्यस ठाउँमा आएर बस, सप्तऋषि मण्डलका डुङ्गामा बसेर संसारको प्रलय हेर भन्ने आज्ञा गरिबक्सेपछि हुन्छ मेरो प्रभु, म त्यही काम गर्छु भनेर जब यस किसिमबाट सत्यव्रत आउनुभयो। हय ग्रीवासुरलाई वेद लिनका लागि मार्न भनेर प्रभु माछाको अवतारले सवारी होइ बक्सु। पहिलो परमात्माको अवतार भयो जय मत्स्य अवतार भगवानको। अनि राजा बलि त्यहाँ देख्नु प्रान्तकन अहिले। अनि यस्ता प्रकारले जब यस्तो भगवान परमात्माको सवारी भइसकेपछि अब सम्पूर्ण प्रकारले जब सात दिन पछाडि साम्रतको नाम गरेको मेघले गएर जब पुञ्जमा छोइदिएको थियो आइपुगो मेघको, जब गर्जनाको प्रभावले पानी वर्ष्यो, एक सय वर्षसम्म सारा संसार जलमय भयो। त्यो जलमय संसारमा पौडिँदै पौड्दै पौड्दै जानुभयो राजा जब सत्यव्रत। आखिरमा डुङ्गामा चढेर संसारको प्रलय हेरेर माछाको सिंहमा आफूले बन्धन लगाउनु भयो। सारा सम्पूर्ण जब विश्व ब्रह्माण्ड एउटै रह भयो, एउटै दह भयो, एउटै तलाउ भयो। त्यही तलाउमा बसेर जब यस किसिमबाट महाप्रलय हेर्नुभयो, स्वयं भगवान स्वयं परमात्मा सवारी होइ बक्सियो। अनि त्यसदेखि पछाडिबाट आएर वेद ल्याएर ब्रह्माजीलाई दिनुभयो, यिनै माछा पाउनेलाई मनुपदमा नियुक्ति गराउनुभयो। स्वयं वैवस्वत नामगिरीको मनु यसैबाट सृष्टिको प्रकरण फेरि तयारी भयो। महाराज अष्टम स्कन्द छाती पर्यन्त कथा मैले हजुरलाई सके, अब नवम स्कन्द रमाइलो कथाको प्रयोजन गर्दैछ। नवम स्कन्द अब वंश बाली सुन्नुहोस् भनेर राजा परीक्षितलाई सुखदेव स्वामी प्रमाण गराउँदै नवम स्कन्दपट्टिको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ। घाँटी पर्यन्त कथा भन्ने सम्मको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराणको नवम स्कन्द पहिलो अध्याय। ओम नमो भगवते वासुदेवाय। राजोवाच मन्नं त्वराणि सर्वाणि तयुक्तानि श्रुतानि मे वीर्यनानन्दवर्य सारेस्तत्र कृतानि च। अब महाराज परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम पूर्वक आज्ञा गर्नुभयो। अब पहिला मनुहरूको वर्णन बताउँछु महाराज। पहिलो मनु, पहिला जब यस्ता कारणले जब वैवस्वत नामका मनुका जब कुलमा पैदा भएका, पहिला जब मरिचिएका छोरा कश्यप, कश्यपका वंशमा श्राद्धदेव मनु, श्राद्धदेव मनुले जब सन्तान पैदा नभएको कारणले नामस्कन्दमा उहाँले छोरा पाउनका लागि कोशिश गर्नुभयो। त्यसमा रानीको मनमा विचार भएछ छोरा भन्दा छोरी जाति भनेर। अनि रानीले सारा यज्ञमा बसेका ब्राह्मणहरूलाई बोलाएर छोरी पाउने तरिकाले होम गरिदिनुहोस् भन्नुभएछ। अनि छोरा पाउने तरिकाले राजाले जब यज्ञ गराएको, छोरी पाउने तरिकाले होम गरिसकेपछि आखिरमा छोरी जन्मियो। जम्मा चारकार हुन्छ, एउटा स्वाकार, अर्को स्वदाकार, अर्को बसटकार, अर्को हन्त्यकार। स्वाकार भनेको पितृ देवतालाई, स्वदाकार पितृलाई, बसटकार भनेको विकल्प, स्वदाकार भनेको पितृ, हन्तकार भनेको पाहुना। यसै कारणले गर्दा बसटकार पनि ग्रह भने गरिएको कारणले त्यहाँबाट छोरो जन्मियो भने छोरी जन्मियो वैकल्पिक। यसै कारणबाट आखिरमा के गर्ने भनिकन बडा चिन्ता लाग्यो र अनि कसो गर्ने भनिकन परमात्माको प्रार्थना गर्दै, मनन गर्दै, कीर्तन गर्दै, प्रार्थना गर्दै आज्ञा गर्नुभयो। लौ त मेरो प्रभु, अब म कसो गरौं भनिकन बडा चिन्ता लाग्यो र हवन गर्दै गर्दै गर्दै जाँदाखेरिमा आखिरमा जब छोरी जन्मियो त्यो छोरीको नामिला राखियो राजा श्राद्धदेव मनुले चिन्तित गर्नुभयो मेरो छोरो छोरो जन्मनु पर्ने ठाउँमा छोरी जन्मियो के गर्ने होला मेरो गुरु भनेर वशिष्ठलाई आज्ञा गर्दा कल्तीको कुरो तपाईँको रानीबाट भयो भन्ने सुन्नासाथ महारानी यस्तो पनि गर्नुहुन्छ भनेर सोध्नुभयो राखी बीचमा यज्ञ भयो यज्ञका प्रभावबाट त्यसैलाई शिवजीले वरप्रसाद उत्तर निर्णय गरेर छोरी बनाइदिने काम गरी बसोरो बनाइदिने काम गरी बोक्सो र त्यसैको नाम सुद्धिम नामको राजकुमार हुनुभयो अनि सुद्धिम नामको राजकुमार बनी बक्से पछि सुद्धिम नामको राजकुमार यस्ता प्रकारबाट रहे र जब छोरी मान्छे हुँदा इला कन्या पछि राजकुमार सुद्धिम हुनुभयो अनि रानीलाई राजाले हप्काई धप्काई गर्नुभयो बेको पनि तैँले घुस दिएर ब्राह्मणहरूलाई गल्ती मार्ग लगाएकी रहेछस् भन्नुभयो आखिरमा त्यहाँदेखि उपरान्त फेरि यज्ञको आयोजना भयो महाराज परीक्षित यज्ञ आयोजना गरिसकेपछि आखिरमा त्यही छोरोकन इलावृत नामग्रीको खण्डको अम्बिका नामग्रीको जंगलमा जाँदाखेरि जब त्रिजाति भए लौ बर्बाद भयो भनेर बडो अप्ठ्यारो माने सारा हात्ती घोडा ल लसेर सारा त्रिजाति भए यो त अचम्म भयो के गर्ने हो अनि समस्या भएर शिवजीको चरणमा अघि पनि शान्तपूर्वक पुत्रबाट पुत्रीबाट पुत्र भएको थिए औ पनि जाउँ भनेर विन्ती गरेका थिए राजा तिमी नजानिकन गएछौ त्यो जंगलमा मैले सनकादि कुमारलाई देखेर लजाएकी मेरी महारानी पार्वतीलाई भने तिमीलाई पुरूषको मात्रै शर्म हुन्छ कि त्रीको पनि भन्दा पुरूषको मात्रै त्रीको शर्म हुँदैन भनेको हुनाले तिमी यहाँ हुने जति त्रिजाति होइजाउन् भन्ने श्राप दिएको थिए नजानिकन गएछौ तिमी त्रिजाति भयौ तर आखिरमा तिमीलाई उद्धार गर्न एक महिना पुरुष एक महिना त्री बनाउँछु त्यहाँ भन्दा सक्दिन भनेर आज्ञा गर्नुभयो हस् सर्वनाश भन्दा अर्धनाश जाति भनिकन एक महिना पुरुष एक महिना त्री बनेका थिए पुरुष बनेको बेलामा दरबारमा जाने त्री बनेका बेलामा जंगलमा जाने जंगलमा त्री भएर गएको बेलामा अहिले जब चन्द्रमाका पुत्र बुधले गर्भावती बनाइदिएछन् आखिरमा त्यो बच्चा पैदा गर्न साह्रै कठिन पर्यो आखिरमा भगवानको निगाहबाट त्यो बच्चा पैदा गर्नका लागि तयारी भइसकेपछि आखिरको बीचमा अब के गरौं कसो गरौं बडो संकट परेर समस्याको समाधानको निमित्त नितान्त निर्णय गरेर भगवत भक्तिमा चित्त वृत्ति गरेर आफ्नो कार्य शुभ पूर्ण गर्नुभयो आखिरमा पूर्णबा भन्ने छोरो पनि जन्मिए लौ त महाराज परीक्षित अब तपाईँ के सुन्न चाहिँ बक्सन्छ भनिकन राजा परीक्षितलाई इला नामगरेको कन्या जब उत्पादन भएर पछि गएर मुक्तिको लाभ प्रदान भएको पाख्यान यथार्थ प्रमाण गर्नुभयो उनका वंशमा इच्छाको दृष्ट नरिसन्त कौरुष आदि गरिएका जब छोरा भए यिनका वंशमा महाप्रतापी अहिले सरियाती नामको राजा पनि पैदा हुँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सद्यबाट
1: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी
1: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययनमैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि सम्पर्क नम्बर 081-537-546 081-538-260 मोबाइल नम्बर 97-120-91-850 97-120-91-950 डिभिजन वन कार्यालय सुर्खेतको वन डडेलो नियन्त्रण सम्बन्धी सूचना
2: वन वन्य जन्तु जल र जमिन प्रकृतिको अमूल्य उपहार यिनको संरक्षण संवर्धन र सदुपयोग हाम्रो जीवनको आधार वनले दिन्छ स्वच्छ वायु स्वस्थ जीवन र दीर्घ आयु वनमा आगो लगाउनु हुन्न ध्वस्त हुन्छ वन लाखौं जीव जन्तु मर्दा कति रोला हाम्रो मन
1: त्यसैले वनभित्र सलाई लाइटर पेट्रोल मट्टीतेल जस्ता आगोजन्य वस्तु नलगाऊ चुरोटको ठुट्टा सलाईको काँटी जस्ता आगो लाग्ने वस्तु वन क्षेत्रभित्र नफालौं त्यसको प्रयोग पश्चात राम्रोसँग निभाएर मात्र फालौं
3: वनभोज जस्ता कार्य वन क्षेत्र भित्र नगरौं, गरेको ठाउँमा प्रयोग गरिएको आगो राम्रोसँग निभाऊ। केही कारणले वनमा आगो लागिसकेपछि तुरन्त वन उपभोक्ता समूह, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, जिल्ला प्रशासन कार्यालयलाई खबर गरौं र प्रत्येक उपभोक्ता आगो निभाउने सामग्री बोकी आगो निभाउन जाउँ। वनमा आगो लगाउनु कानूनी अपराध हो। कसैले लगाएमा बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।
2: डिभिजन वन कार्यालय सुर्खेत। सूचना। हाल नेपालको विभिन्न स्थानमा कुखुरा लगायत पंक्षीमा लाग्ने बर्ड फ्लू र बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण देखिएको हुँदा आफ्ना पशु पंक्षीलाई यो रोगबाट जोगाउन विभिन्न कार्यहरू गर्नुहुन सम्पूर्ण कृषकहरूमा पशु पंक्षी विकास निर्देशनालय कर्णाली प्रदेशको अनुरोध। कुखुरा, हाँस, अन्य पंक्षी वा बंगुरमा अचानक धेरै संख्यामा बिरामी पर्ने वा मर्ने, दाना पानी नखाने वा अन्य असामान्य लक्षण देखिएमा बथानबाट तुरन्तै अलगै राख्ने। बिरामी वा मरेका पशु पंक्षी तथा बंगुरको बिक्री वितरण र ओसार पोसार नगर्ने, मरेको पशु पंक्षीलाई प्राविधिकबाट परीक्षण गराई सुरक्षित स्थानमा गहिरो खाडल खनी पुरिदिने, खोरको नियमित सरसफाई गर्ने र जैविक सुरक्षाका उपायहरू अपनाउने, शंकास्पद अवस्था देखिएमा तत्काल नजिकको पशु सेवा कार्यालय वा पशु प्राविधिकलाई जानकारी गराउने। कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु पंक्षी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
4: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
7: In the heart of the city where dreams take shape and futures begin stands a place of excellence, Chanakya Pathshala, previously known as BSC College. Here, education goes beyond textbooks. It's about building confidence, discovering potential and preparing for real life. At Chanakya, every student is guided with care, inspired with purpose and empowered to achieve more. With experienced faculty, practical learning and a supportive environment, we create a space where knowledge meets creativity. From modern classrooms to project-based learning and career-focused guidance, students grow not just academically, but personally. Because true education is about discipline, leadership, and values. Whether your path is science, management, or humanities, Chanakya is committed to shaping your future. A place where talent is nurtured, hard work is valued, and success is shared. Join the journey of growth and achievement. Chanakya Pathshala, empowering minds, inspiring futures.
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
8: विगत 41 वर्षदेखि विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
8: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
9: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
9: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
10: सम्पर्क मोबाइल नम्बर 98-580-50-632 98-580-53-515।
9: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
11: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
12: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। खुशीको खबर,
13: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
13: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36 984।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
14: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
14: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
15: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए